0: दुखिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
4: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
10: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: सुगर रोग सम्बन्धी उपचार
11: हर्मोन सम्बन्धी समस्याको उपचार
10: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
11: हुनबाट पनि नाम दर्ता गर्न
0: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
1: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
15: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
16: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
4: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
4: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
14: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
17: बिरामी जाँच हुने मिति यही फात्र 13 गते शनिबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू
21: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ, सम्पर्क फोन नम्बर 98686-61-694।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
1: सम्बन्धी सूचना
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
0: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765226286।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मंगलबार, सन् 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राणी
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
3: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा वर्कानका मुख्य प्रशिक्षक नियुक्त।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढ़देखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघिपछि सरकार र सत्तारूढ़ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै त्यससँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन् संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ 2007 नै यस्तो देखिँदै आएको छ उहाँले भन्नुभयो हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो सुनसरी धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल स्थानीय तह धार्मिक अगुवा सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन् एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ यस्ता घटना विगतमा पनि भएका थिए विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार स्थानीय जनप्रतिनिधि प्रशासन सुरक्षा निकाय राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद क्रमशः गोलीकाण्ड तीनजनाको निधन लामो आन्दोलन र सात दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ मानवाधिकार कर्मी रमेश भट्टराई सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ आजको कान्तिपुरमा खबर छ
2: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ नेकपासँग गठबन्धन गरेको एमाले कोशी बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बर गरिरहनु भएको छ वहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौड़ामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ यसैबीच कांग्रेसभित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन् पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ 14 महाधिवेशनपछि डाक्टर शशांक डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्नु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
1: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुल्ला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ़दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: एमडीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो, कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर, गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा, मुगलिन नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 को परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
1: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कम ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क, जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
9: वैदेशिक रोजगार भनेर भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो 7 देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि विस्तारै जाने क्रम चाहिँ बढ़ेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप 6 आइसकेका देखिन्छ। साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू भनेको देखिन्छ।
10: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
9: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल, मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै

0: सबैलाई डाइभर्सिफाई गर्नु जरुरी छ अनि त्यस पछाडि यसमा असुली ठूलो छ जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने यो खालका समस्याहरू त्यहाँ पनि छ अलि सुरक्षित हुने ठाउँ कमाई अलि राम्रो हुने अलि डिग्निफाइड काम अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ युरोपमा अहिले त्यो किसिमको सम्भावना छ र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौ भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर त्यसको इन्टेलहरू जम्मा गरेर त्यो सुनको लङ्का मात्रै होइन है यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ
1: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य त्यसका कारण चुनौती नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ फेरि खबरको सिलसिला भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ तर भारतीय पक्षले तटबन्ध बनाएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ
2: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँ मा मुद्दा दायर भएको हो गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ नयाँ पत्रिकामा खबर छ
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
3: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
4: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
3: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
4: ए हो र त्यसो भए म अहिले नै गइहाले
5: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
6: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई
7: सम्पर्क मोबाइल नम्बर 9822964264
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
11: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायत

0: का सामान्य देखि जटिल प्रकृति का न्यूरो सर्जरी सेवा
1: पुनः हामी संग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सक को टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ, सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। बरसातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुम्लिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन। पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढा थोकीले बताउनुभयो। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ। हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी, मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मान्दलपुर सीटमा जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजय हुनुभएको छ। प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
2: अब खेल खबर। केप भर्डेको प्रशिक्षक पेड्रो लैताओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्षभन्दा बढ़ी धान रोपाई भएको छ। गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खा पत्रले लेखेको छ।
2: 17 अर्ब बढ़ी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ। सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्। सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणप्रति नै प्रश्न उठेको छ।
3: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो।
2: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत, सुरक्षित खाने पानीको सीमित पहुँच, सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो।
3: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो।
2: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो।
3: काया कैरनमा अब पालो उखानको
2: चलाउनु काम जोगाउनु दाम।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
3: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
2: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
3: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जन सुराज पार्टीले भत्कायो भाजपाको गढ
2: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्कोको रेनिसा बर्कानमा मुख्य प्रशिक्षक नियुक्त
3: र अन्त्यमा आजको कार्टुन नाजामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा पर्साई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यस पटक पनि यस्तै भएको छ। यहाँ पर्साई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हिँडिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको काया कैरन सकिएको छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल छरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
7: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
8: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
1: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825 62 023 98478 1717 98475 6 43।
11: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: शान्तिनगर गाउँपालिकामा 94,18,000 बढ़ी बेरोजगार कायम, लुम्बिनी प्रदेशद्वारा असारमा सेमिनार गोष्ठी गर्न रोक।
0: बीमा सेवा लिन बिरामीलाई शास्ती, बिरामीको संख्या बढ़दा सेवामा समस्या।
1: र मल वितरणलाई समान र स्पष्ट नीति बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको निर्देशन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-533-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको पहिलो समाचार लिएका छौं नयाँ युगबोध दैनिकबाट
2: महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन मार्फत शान्तिनगर गाउँपालिकामा 94,18,855 रूपियाँ बेरोजगार कायम गरेको छ। प्रतिवेदनले कर्मचारी व्यवस्थापन, सार्वजनिक खरिद, आर्थिक अनुशासन, तालिम संचालन, निर्माण कार्य तथा बजेट कार्यान्वयनका विभिन्न पक्षमा कानून र वित्तीय अनुशासन उल्लंघन भएको उल्याएको छ। महालेखाका अनुसार प्रारम्भिक लेखा परीक्षणमा 1,13,39,778 रूपियाँ बेरोजगार देखिएको थियो। त्यसपछि 19,20,923 रूपियाँ फ्रेचुर भएपछि अन्तिम प्रतिवेदनमा 94,18,855 रूपियाँ बेरोजगार कायम भएको हो। कुल बेरोजगार मध्ये 4,11,368 रूपियाँ असूल गर्नुपर्ने 65,62,499 रूपियाँ अनियमित भएको 18,08,33 रूपियाँ प्रमाण कागजात पेश नभएको तथा 25,65,088 रूपियाँ पेशकी रहेको उल्लेख गरिएको छ। प्रतिवेदनले गाउँपालिकाले तलबी प्रतिवेदन स्वीकृत नगरी स्वास्थ्यतर्फ 22 कर्मचारीको 1,59,12,000 रूपियाँ र पालिकातर्फ 31 कर्मचारीको 2,14,98,000 रूपियाँ गरी 3,74,10,000 रूपियाँ तलब भुक्तानी गरेको जनाएको छ। तलबी प्रतिवेदन स्वीकृत नभएकाले कर्मचारीले पाउनुपर्ने भन्दा बढ़ी तलब वा ग्रेड भुक्तानी भए नभएको एकिन गर्न नसकेको भन्दै महालेखाले यस्तो अभ्यास वित्तीय अनुशासन विपरीत रहेको उल्लेख गरेको छ। स्थानीय सरकार संचालन ऐनले तोकेको समिति सीमित पद बाहेक अन्य पदमा करार कर्मचारी राख्न नपाइने व्यवस्था भए पनि गाउँपालिकाले विभिन्न पदमा करार कर्मचारी राखेर 1,54,11,000 रूपियाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले र नेकपा सम्मिलित सरकार निर्माण हुने भएको छ। दुई दलबीच भएका पछिल्ला छलफलमा मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको छ। कांग्रेसबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री शेतनारायण आचार्यले 30 दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। कांग्रेसका 5 मन्त्रीहरूले गत 12 गते राजीनामा दिएका थिए। कांग्रेस सरकारबाट बाहिरिएपछि अब संयुक्त सरकार निर्माण प्रक्रियाबारे हामीले एमालेसँग संवाद गर्यौं। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले भन्नुभयो, मुख्यमन्त्रीले पहिला विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने भन्ने सहमति भएको छ। उहाँका अनुसार मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिने तयारी गरिरहनु भएको छ। वाम सरकार निर्माणका विषयमा भएका छलफलमा मन्त्रालयले भागबण्डाका विषयमा समेत कुराकानी भएको थियो, तर कुन दलले कुन कुन मन्त्रालय लिने भन्ने औपचारिक सहमतिमा दलहरू पुगिसकेका छैनन्। पहिला विश्वासको मत अनि सरकार विस्तार लुम्बिनी प्रदेश सरकार आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं।
2: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ मार्गदर्शन जारी गरेको छ। चालू खर्चमा कडाई, वित्तीय अनुशासन र नीति विहितालाई प्राथमिकतामा राखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको 52 मार्गदर्शनले प्रदेशका सबै मन्त्रालय, आयोग, सचिव तथा मातहतका निकायलाई बजेट कार्यान्वयनमा पारदर्शिता, उत्तरदायित्व र नतिजामुखी कार्य सम्पादन सुनिश्चित गर्न निर्देशन दिएको हो। मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शनमा प्रदेश मन्त्रालय गत बजेट सूचना प्रणालीमा प्रविष्ट भई स्वीकृत भएका कार्यक्रमलाई मात्र खर्चको अख्तियारी मानिने उल्लेख गरिएको छ। स्वीकृत कार्यक्रम भन्दा बाहिर खर्च गर्न नपाइने व्यवस्था गर्दै बजेट कार्यान्वयनलाई व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ। मार्गदर्शन अनुसार चैत मसान्तसम्म शुरू हुन नसकेका वा खर्च नहुने निश्चित भएका आयोजना तथा कार्यक्रमको बजेट अनिवार्य रूपमा समर्पण गर्नुपर्ने हुन्छ। एउटै उद्देश्यका विभिन्न कार्यक्रम निकायमा दोहोरिएको अवस्थामा एउटा मात्र सञ्चालन गरी बाँकी बजेट रोक्का गर्न राख्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट अनावश्यक खर्च नियन्त्रण हुनुका साथै उपलब्ध स्रोतको प्रभावकारी परिचालन हुने अपेक्षा गरिएको छ। नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: राष्ट्रिय जलवायु परिवर्तन नीति 2083 तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल सुझाव संकलन कार्यशाला गोष्ठी दाङको लमैमा सम्पन्न भएको छ। नेपाल सरकार कृषि वन तथा वातावरण मन्त्रालयको आयोजनामा सो गोष्ठी सम्पन्न भएको हो। लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचिव भट्टराईले जलवायु परिवर्तनका असर दिन प्रतिदिन बढ़दै गइरहेको उल्लेख गर्दै यसको समाधानका लागि सबै क्षेत्रको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार जलवायु परिवर्तन वन तथा वातावरण मन्त्रालयको मात्रै जिम्मेवारी नभई कृषि भौतिक पूर्वाधार जलस्रोत शिक्षा स्वास्थ्य पर्यटन र स्थानीय विकासका हरेक क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले सबै मन्त्रालय स्थानीय सरकार र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रिय जलवायु परिवर्तन नीतिका लागि लुम्बिनीबाट साझा सुझाव संकलन शुरू। गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन तथा खाद्यान्न बाली सहित उखो केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार भएको छलफलमा उहाँले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनुपर्ने बताउनु भएको हो। बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्नुपर्ने नीति निर्माण गरिनुपर्ने बताउनु भएको छ।
1: स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा राहत दिइरहेको भए पनि सेवा पाउन भने समस्या भइरहेको नागरिकले गुनासो गरेका छन्। भीड़भाड़सँगै पटक पटक लाइन बस्नुपर्ने झन्झटका कारण प्रतिष्ठानबाट बीमा सेवा लिँदा दिनभर लाइनमै बस्नुपर्ने बाध्यता रहेको नागरिकहरूले गुनासो गरेका छन्। आजको दोरक्ष दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ। दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक वर्षमा 74,783 जनाले स्वास्थ्य बीमा सेवा लिएका छन्। आर्थिक वर्ष 2082/83 43,164 महिला र 31,619 पुरूष गरी 74,783 जनाले स्वास्थ्य बीमा सेवा लिएको प्रतिष्ठानले जनाएको छ। पछिल्लो समय निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा सेवा बन्द भएपछि सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा सेवा लिनेहरूको अत्यधिक भीड़ लागेको छ। नागरिकलाई स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरे पनि यो सेवा लिनका लागि भने नागरिकले निकै शास्ति खेप्नु परेको छ भने भौतिक संरचनाको अभावमा भने अनुसारको सेवा दिन कठिनाई भइरहेको संस्थाहरूको भनाई छ। एक रिपोर्ट।
3: नागरिकले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सरकारले 2077 साल माघदेखि स्वास्थ्य सेवा बीमा कार्यक्रम लागू गर्यो। नागरिकले पनि बीमा गराए तर बीमा गरेका नागरिकले स्वास्थ्य सेवा लिन निकै मुस्किल छ। स्वास्थ्य बीमा नीति राम्रो भए पनि लामो समय लाइन बस्नुपर्ने, पालो नआउने तथा बीमा सेवाबाट पाउनुपर्ने औषधि नपाउने गरेको गुनासो सेवाग्राहीले गर्ने गरेका छन्। सेवाग्राही घोराईका धनेश्वर शर्मा र बंगला चुलीका डोम बहादुर केसी।
4: बिमाको लागि साह्रै गाह्रो छ। एउटा ड्रेसिङ गर्नलाई बिहान 9 बजीदेखि लागेको अहिले लगभग 3 महिना लगाइसकेको पछि एउटा जहाँ पछि एउटा हुन्छ, कुनै औषध छ कुनै औषध छैन भन्छ, त्यसले गर्दा साह्रै नै शास्त्र छ।
5: तर हालै यसको यो व्यवस्थापन चाहिँ भएन। किन भएन भन्नुभयो भने बिहान 5 बजे उठेर टिकट दिन आउनुपर्ने, त्यसपछि नाम लेख्नलाई चाहिँ 12 बजे पुग्नुपर्ने, अनि एउटा नाम लेखाइसकेपछि डक्टरले हेरिसकेपछि एउटा रसिद काट्नको निम्ति कम्तीमा 4 घन्टा चाहिँ म आफ्नै समयमा आज पुरेर चार घन्टा खडा खडा उभिएर रसिद बिल काटेर अनि बल्ल ल्याब एक्सरेमा चाहिँ गएको छु। भित्र चाहिँ एउटा इसिजी गर्नलाई कम्तीमा पनि 6 जना पछि चाहिँ आज पाल हुन्छ भन्ने चाहिँ भित्र चाहिँ नाम दिपाइरहेको छु। इसिजी आज हुन्छ कि हुन्न भन्ने पनि ठिकै छैन। एक्सरेमा लगभग लगभग करिब करिब 50 जना पछि चाहिँ पालो छ। ल्याबमा चाहिँ तपाईँको ल्याबमा थोरै त्योभन्दा अलिक सहज छ, अलिकति छिटो काम भएको छ। रिपोर्ट चाहिँ लगभग 3 घन्टासम्म चाहिँ आउँछ भन्ने खालको कुरा छ। अब यो बिमाले गरिब दुखी जनतालाई चाहिँ 1 लाख बराबरको सुविधा साह्रै राम्रो काम त छ, तर चाहिँ यो सेवा प्रदायक संस्थाले चाहिँ जुन व्यवस्थापन हुनुपर्ने त्यो चाहिँ सहज छैन।
3: दाङका 5 अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू गरिएको छ। अन्य 4 अस्पतालमा बिमाको चाप नभए पनि घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवा लिनेहरूको अत्यधिक चाप छ। पहिलेको तुलनामा प्रतिष्ठानले स्वास्थ्य बिमा बापतको भुक्तानीमा समस्या नरहे पनि प्रतिष्ठानले अझै 16 करोड़ स्वास्थ्य बिमा बापतको भुक्तानी पाउन बाँकी छ। प्रतिष्ठानले आफ्नो प्रस्तावित 400 बेडको भवन बनाउन सकेको छैन, जसका कारण भौतिक संरचनाहरूको अभावमा प्रतिष्ठानलाई सेवा दिन निकै कठिनाई परिरहेको बताउनुहुन्छ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका निर्देशक डाक्टर सुरेश रसाइली।
6: बिमाको बिरामी चाहिँ अत्यधिकै हुनुहुन्छ। अब आजकै रेकर्ड हेर्दाखेरि पनि 444 जना चाहिँ बिरामी बिमाको हुनुहुन्छ। 10 मध्येमा अब हामीलाई गाह्रो हुँदा पनि हामीलाई बिरामी हेर्न गाह्रो होइन, तर ठुलो समस्या भनेको चाहिँ स्पेसको अभाव छ। अब सानो ठाउँ छ, सानो ठाउँमा चाहिँ सबै बिरामीहरूलाई एडजस्ट गर्नलाई गाह्रो छ एउटा कुरा। र अब यो झन्झन्डै हाम्रो ओपिडीमा चाहिँ अहिले यो 1300 लगभग 1300 जस्तो बिरामी हुने ठाउँमा 444 भनेको एकदमै धेरै नै हो। यो पनि हाम्रो यो बिमाको काउन्टर चाहिँ हामीले 2 बजेसम्म एक्सटेन्सन गर्दाखेरि चाहिँ यो बिरामीको संख्या चाहिँ वाक्कै बढेको छ। पहिला भन्दा अहिले चाहिँ 250-300 हुन्थ्यो, अहिले चाहिँ 444।
3: स्वास्थ्य बिमा बोर्डको तथ्याङ्क अनुसार हाल देशभर 250 बढी स्वास्थ्य संस्थाले बिमा कार्यक्रम लागू गरेका छन् भने अधिकांश सरकारी संस्थामा बिमा कार्यक्रम सञ्चालन गरिएको छ। बिमा बोर्डले पूर्ण अशक्त, अपाङ्ग, अति गरीब, एचआईभी संक्रमित, कुष्ठरोगी, गम्भीर क्षयरोगी, ज्येष्ठ नागरिक र महिला स्वयंसेविकाहरूका लागि 50% प्रिमियम बापतको रकम तिरिदिने गरेको छ भने 5 जनासम्मको परिवारले वार्षिक 3500 रूपियाँको स्वास्थ्य बिमा गरे 1 लाखसम्मको औषधि उपचार निशुल्क हुने व्यवस्था छ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-63-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
17: यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग दंगेश्वरण गाउँपालिका तीन चखुरा स्थित थारू सांस्कृतिक संग्रहालयमा पर्यटकको आकर्षण निरन्तर बढ़दै गएको छ। आर्थिक वर्ष 2082-83 118,505 आन्तरिक तथा बाह्य पर्यटकले संग्रहालयको अवलोकन तथा अध्ययन गरेका छन्। अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एक महिला, ज्येष्ठ नागरिक र 71 जना अशक्त भएका व्यक्ति रहेको संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीले बताउनुभयो। अनुसार पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि आउने गरेका छन्। संग्रहालयले साधारण पर्यटकका लागि प्रति व्यक्ति 130 रूपियाँ प्रवेश शुल्क लिने गरेको छ। विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिकको लागि 30% र अशक्त भएका व्यक्तिलाई भने 50% छूटको व्यवस्था गरिएको उहाँको भनाइ छ। उहाँका अनुसार आर्थिक वर्ष 2082-83 टिकट बिक्रीबाट 1,48,65,755 रूपियाँ राजस्व संकलन भएको थियो। थारू समुदायको वेशभूषा, कला संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्तन गर्ने उद्देश्यले स्थापना गरिएको संग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका सामग्री संकलन गरी प्रदर्शनमा राखिएका छन्। आजको नागौद राष्ट्रिय दैनिकमा सन्तोष दहितले यो खबर लेख्नु भएको छ।
1: अस्पतालले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ। अस्पतालको नवनिर्मित 1500 आधुनिक भवन निर्माण भएपछि नयाँ भवनबाटै सेवा दिन थालिएको हो। नवनिर्मित भवन गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर विष्टले उद्घाटन गर्नुभएको छ। त्यस अवसरमा अध्यक्ष विष्टले आधुनिक भवनबाट स्वास्थ्य सेवा सञ्चालन गर्न पाउनु गाउँपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले भवन निर्माणसँगै अब यसबाट गुणस्तरीय, प्रभावकारी र नागरिक मैत्री सेवा प्रवाह गर्नु सबैको साझा जिम्मेवारी र चुनौती रहेको उल्लेख गर्नुभयो। गाउँपालिका नागरिकको स्वास्थ्य र शिक्षा सवाललाई उच्च प्राथमिकताका साथ राखेर काम गरिरहेको अध्यक्ष विष्टको दावी छ। आजको गोरक्ष दैनिकबाट यो खबर लिएका छौं।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षका लागि 5 जनाले आकांक्षा देखाएका छन्। पार्टीले आकांक्षीहरूको नामावली सोमबार सार्वजनिक गरेको हो। यही साउन 21 गते नेतृत्वका लागि निर्वाचन हुने भएको छ। आकांक्षीहरूमा प्रेम बहादुर शाह, सुधीर गुरूङ, क्षेत्र बहादुर बस्नेत, भूपाल रावत र गोपाल बहादुर बेलवासी हुनुहुन्छ। राप्रपाले साउन 21 गते घोराईको काठीकोल स्थित भीमसेन मन्दिर परिसरमा रक्तदान हुने जनाएको छ।
1: घोराहीमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ताप्सन घोराई नगर कमिटीद्वारा आयोजित चित्रकला र हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। चित्रकला प्रतियोगितामा स्टार इंग्लिश बोर्डिङ स्कूल सेकेण्डरी स्कूल र हिज्जे प्रतियोगितामा दीप्सिका सेकेण्डरी स्कूल प्रथम भएका छन्। कक्षा 1-3 चित्रकला स्टार इंग्लिश बोर्डिङ स्कूलका अम्बिका बहकरी प्रथम हुनुभएको छ। उक्त प्रतियोगितामा सोही विद्यालयका प्रज्वल रोका मगर द्वितीय हुनुभएको छ। यसै गरी ज्ञानज्योति प्रोग्रेसिभ स्कूल नारायणपुरकी एलिसा विश्वकर्मा तृतीय हुनुभयो। ज्ञानज्योति विद्या मन्दिरका आक्रोश श्रेष्ठ सान्त्वना हुनुभएको छ। चित्रकला प्रतियोगितामा घोराई उपमहानगरपालिकाभित्र रहेका ताप्सन घोराईमा आबद्ध 33 विद्यालयका प्रतियोगीहरूले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा राष्ट्रिय जनावर गाई र फलफूल लालीगुराँसको चित्र बनाउन लगाइएको थियो। गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: रोल्पा परिवर्तन गाउँपालिका छ एरिबाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बिहान 3:07 जाँदा 4.4 म्याग्नेच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ। पश्चिम रूकुमको मुसिकट खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताउने गरेका छन्। क्षतिको विवरण भने नआएको प्रहरीले बताएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्तिम पर्वमा आइपुगेका छौं। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा धर्म राजनीति र नेपालको सामाजिक सद्भाव बोधनी स्तम्भमा विष्णु बेलवासीको यो विचार छापिएको छ। धर्म मानिसलाई जोड्न नैतिक शक्ति हो, तर राजनीतिक स्वार्थका लागि यसको दुरूपयोग हुँदा समाज विभाजन र द्वन्द्वतर्फ धकेलिन्छ। नेपालको समृद्ध भविष्य, विविधताको सम्मान, कानूनी शासन र सहअस्तित्व, धार्मिक सद्भावको संरक्षणमै सुरक्षित छ विचारमा भनिएको छ। त्यसै गरेर आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सार्वजनिक सम्पत्तिको संरक्षण, राष्ट्र र नागरिकको साझा दायित्व, श्रीधर अधिकारीको विचार पनि छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले अपरिहार्य सामाजिक सद्भाव र धार्मिक सहिष्णुता शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा नेपालको राजनीति र भारतको कुटिल चाल भूपेन्द्र सुवेदीको विचार छापिएको छ। प्रेस काउन्सिलको स्वायत्तता रामजी दाहालको विचार छ। यस्तै नेपाली कांग्रेसको वृहत एकता र पुनर्संरचना आजको आवश्यकता बमबहादुर डिस्टीको विचार छ भने एन्टी स्नेक भिनम उपलब्ध गराउ गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा साहित्यिक यात्रा समाज रूपान्तरण प्रतिको निरन्तर प्रतिबद्धता सबिन प्रियासनको विचार छापिएको छ। त्यसै गरेर आजको गणतन्त्र दैनिकले ग्यास अभाव अन्त्य गर्न प्रभावकारी व्यवस्थापन आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। एपिनजेडसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
0: वाउ, आज कस्तो राम्रो जुत्ता लगाएको।
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 082-5635-775।
21: सम्पर्क नम्बर 98-4-28-26-873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
26: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: किराले खाएको दाँत निकाल्ने,
23: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
27: खाली ठाउँमा दाँत राख्ने,
23: दाँतको जरैदेखि उपचार गर्ने,
27: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
23: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
4: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: मध्यपश्चिम जान चेक यति बेला बिहानको 7 बजेको छ।

0: सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभामा सांसदहरूको जोड, जिल्ला जिल्लामा सद्भाव र्याली जारी। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीनजनाको पहिचान खुल्यो, खोजी कार्य भइरहेको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानूनी मान्यता, 25 वर्षपछि नयाँ राष्ट्रिय यातायात नीति लागू र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुईजनालाई मृत्युदण्ड।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: अवस्थालाई पूर्ववत एवं शान्तिपूर्ण अवस्थामा फर्काउन संघ, प्रदेश र स्थानीय सरकारले सक्रिय पहल गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले शान्ति स्थापना गर्न र सद्भाव कायम गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो। राष्ट्रिय सभाको विशेष समयमा सांसदहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारीको सिर्जना तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड़ दिनुहुँदै रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरूष तथा बालबालिकाहरू हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढ़िरहनु दुखद भएको बताउनुभयो। उहाँहरूले तत्सम्बन्धमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्नुहुँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको अभाव भएको भन्नुहुँदै तत्काल उपभोक्तालाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। उहाँहरूले तरकारी, फलफूल, खाद्यान्न लगायतको बढ़ेको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताउनुहुँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दलित समुदायका मानिसहरू माइती घरमा न्याय माग्न बसिरहेकाले सत्याग्राहीसँग वार्ता गरी समस्याको समाधान खोज्न पनि सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति पौडेलले पछिल्ला वर्षहरूमा तराई मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिंचाईमा समेत समस्या देखिएको बताउनुभयो। मधेसमा देखिएको खानेपानी समस्याको समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 21 गते बिहिबार दिउँसो 1:15 बोलाइएको छ। विभिन्न जिल्लामा शान्ति स्थापना गर्न तथा सद्भाव कायम गर्न सम्बद्धहरूलाई दवाब दिने उद्देश्यले सद्भाव र्यालीहरू आयोजना भइरहेका छन्। हिजो धनगढ़ीमा हिन्दू, मुस्लिम, सिख, इसाई, बौद्ध, किरात लगायत सबै धार्मिक तथा विभिन्न क्षेत्र पक्षको सहभागितामा सद्भाव र्याली निकालिएको हो। र्यालीका सहभागीहरूले सामाजिक सद्भाव कायम राखौं, जात धर्म फरक होला, हामी सबै नेपाली जस्ता नारा लगाएका थिए। त्यस्ता र्यालीहरू पूर्वदेखि पश्चिम तराईसम्मका प्राय सबै जिल्लामा आयोजना गरिएका छन्। प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6ौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 सभामा पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रस्तुत गर्नुभएको जरूरी महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 जना भएको बताइए पनि प्रहरीले अहिलेसम्म 3 जनाको पहिचान पुष्टि भएको जनाएको छ। पहिचान खुलेकोमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निवासी निर्माण व्यवसायी कार चालक 39 वर्षीय दिल कुमार लामा, स्काभेटरका चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 वर्षीय गणेश थापा तथा हेल्पर सिन्धुलीको 3 पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। हिजो दिउँसो काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले सड़क छेउमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सड़कबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 जना व्यक्ति र कारको खोजी कार्य जारी राखिएको बताउनुभयो। सुनकोशी नदीमा बाढ़ीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धारको कार्य प्रभावित भने भएको प्रहरीले जनाएको छ। आज पनि बिहानैदेखि उद्धार र खोजको कार्य अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरण सहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुरकोटबाट गोताखोरको टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। देशका विभिन्न भागमा वर्षा जारी छ। केही क्षेत्रमा भारीदेखि अति भारीसम्मको वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले देशका पहाड़ी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख हो। कर्णाली प्रदेशका पहाड़ी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराईका 1-2 क्षेत्रमा पनि गैराती भारी वर्षा भएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि मापन गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी एवं तराईका समेत 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रमा गैराती वर्षा भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। नेपाली कांग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटनाका सम्बन्धमा न्यायिक समिति गठन गर्न माग गरेको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएका घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। पार्टीले न्यायिक समिति गठन गर्न संसदमा दबाव दिने निर्णय समेत गरेको पार्टीका महामन्त्री प्रदीप पौडेलले बैठकपछि जानकारी दिनुभयो।
2: पछिल्लो समय मधेसमा भएको जुन घटना छ त्यो घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन। त्यो गम्भीर घटना हो। त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ। त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ। त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कंग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
0: महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठन लगायतका विभिन्न विषयमा विपक्षी दलहरूसँग समेत संवाद गर्ने निर्णय भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा अब प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख दिलीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको हो। गत असार 25 गते प्रदेश सभाको बैठकबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले सन्देश सहित पुनर्विचारका लागि साउन 8 गते प्रदेश सभामा फिर्ता पठाउनु भएकोमा प्रदेश सभाबाट गत शुक्रबार पुनः पारित भएपछि हिजो प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको छ। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायातका बीचमा समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभयो। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाहरूले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरीबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार, प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समय सीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। वर्षायामसँगै पर्वतमा बाढ़ी पहिरोको जोखिम बढ़दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणको कामलाई पनि तीव्र बनाइएको हाम्रा पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
3: वर्षायाम शुरू भए लगत्तै देशका अधिकांश पहाड़ी जिल्लामा बाढ़ी र पहिरोको जोखिम बढ़ने गरेको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमिनको कटान रोक्नुका साथै बस्ती, सड़क, खानेपानी, सिंचाई लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकारी शम्भु कुमार मिश्रा
4: पानीको व्यवस्थापन सँगै बाढी पहिरो खोला किनार पछि संरक्षण रक्षा कार्यमा तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अप्नाई बाढी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढी पहिरो जाने समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछौँ।
3: जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ। यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
5: जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोसिने कारणले गर्दा सर्लकै यसले पनि बग्ने भयो,
3: जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुनः वरिष्ठ जलाधार व्यवस्थापन अधिकारी शम्भु कुमार मिश्र
6: इन्जिनियरिङले पनि पहिरोमा चलाएको प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना, त्यसमा फेरि हामीले फोटोमा सजीवन भागाहरू पनि गाडेछौँ। पहिरो जन्म नदिनुको लागि सतही बुछाइले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
3: प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुप शमशेर जौराका अनुसार तिब्बती शरणार्थीका नाममा गैर कानूनी यात्रा अनुमति पत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ पर्नु भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर भएसँगै ब्यूरोले उहाँलाई त्रिपुरेश्वरबाट हिजो पक्राउ गरेको हो। यात्रा अनुमति पत्र सहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि गरिएको सोधपूछका क्रममा जर्मन राजदूतावासले 2068 जेठ 20 गते 5 स्थान सकल यात्रा अनुमति पत्र अनुसन्धान तथा कार्यवाहीका लागि ब्यूरोमा पठाएको थियो। यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयका कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मसौदामाथि सरकारवालासँग हिजो छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा गरिएको अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था निर्माता निर्देशक कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रूपियाँ अनुदान रकम पारदर्शी प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाहरूको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक तथा उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। अन्तर्क्रियाका क्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको वर्तमान नीति सकारात्मक रहेको धारणा राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले त्यस सम्बन्धमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले तत्सम्बन्धी सूची जारी गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकृतहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय प्रादेशिक सामुदायिक शिक्षण तथा निजी अस्पताल सबै समेटिएका छन्। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले डिजिटल प्रविधिको दुरूपयोग बढ़दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ़ बनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्री वादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकाहरूलाई सामाजिक सञ्जाल

0: संवेदनशील दृश्यहरूको प्रसारण पहुँच दिन नहुनेमा जोड़ दिनुभयो। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्नुपर्ने गरी न्याय थप गर्न नपर्ने आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाई विरूद्ध न्याय थप गर्न नपर्ने आदेश हिजो दिएको हो। अदालतले न्याय थप नगरेसँगै प्रसाई थुनामुक्त हुनुभएको छ। साइबर अपराधको कसुर, राज्य विरूद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धको कसुर र सार्वजनिक शान्ति विरूद्धको कसुर गरी तीनवटा कसुरमा प्रहरीले प्रसाईलाई आइतबार राति पक्राउ गरेको थियो। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रतिकारी योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहजता आएको बैतडीबाट संवाददाता गोविन्द पन्तले पठाएको यो रिपोर्टमा उल्लेख छ।
1: बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सड़कहरूमा स्थानीय प्रशासनले निगरानी बढ़ाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बस्न वर्षाजन्य विपद प्रतिकार योजना लागू गर्दै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढ़ाएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई। विपद व्यवस्थापनमा पूर्व तयारीलाई प्राथमिकता दिँदै विपद घटेपछि गरिने उद्धार तथा राहत भन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरी क्षति कम गर्न सकिने भएकाले प्रतिकार योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंह।
2: सम्बन्धित कार्यालय तयार गरेर हुन्छ विपद प्रतिकार उद्धारमा छिटो भन्दा छिटो उद्धार गर्ने भन्ने परिपत्र पनि तयार गरेर प्रहरी लगायत दोस्रो दोस्रो सम्बन्धित सबै निकायहरूको
3: मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमान, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
7: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 0825902222।
4: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
12: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
11: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
13: शुद्ध महका लागि कहाँ जाने त?
14: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
13: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
15: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
16: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848820440।
15: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447 0825908447।
19: भर्ना सम्बन्धी सूचना।

0: द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू,
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
3: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ?
6: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
5: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहीदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू,
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578323391।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: औषधि गर्न जानु भनेको मान्ने हैन.
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन.
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकुन.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दान.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-67-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ.
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
7: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ.

0: प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
7: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 9858-35990 9858-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
10: हाम्रा विशेषताहरू
11: उत्कृष्ट शैक्षिक वातावरण
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
11: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
13: सम्पर्क फोन 081-536-086
11: र मोबाइल नम्बर 9840-96-600 9850-86-36-086 र 9841-72-273
14: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको राहीमा हिजो 1000 भन्दा बढ़ी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकै दिन 1285 जनाले स्वास्थ्य सेवा लिएका हुन्। यो संख्या प्रतिष्ठान स्थापना यता एकै दिन सेवा लिने बिरामी मध्ये सबैभन्दा धेरै भएको जनाइएको छ। प्रतिष्ठानका अनुसार 1180 जनाले बहिरंग ओपीडी सेवा लिएका छन् भने 51 जनाले आकस्मिक सेवा मार्फत उपचार गराएका छन्। साथै 54 जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्। आकस्मिक सेवाबाट उपचार गराउने मध्ये 26 जना पुरूष र 25 जना महिला छन्। यस्तै ओपीडीमा 435 पुरूष र 745 महिला उपचारका लागि आएका थिए। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 446 जनाले स्वास्थ्य सेवा लिएको प्रतिष्ठानले बताएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईले बिरामीको बढ़दो चापले प्रतिष्ठान प्रतिको जनविश्वास बढ़दै गएको संकेत गरेको बताउनुभयो। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उहाँको भनाइ छ। बिरामीको चाप बढ़े पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापन थप सुदृढ बनाइएको प्रतिष्ठानले बताएको छ। विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यससँगै विद्यालय तह कक्षा 1 देखि 12 सम्मका लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेले बताउनुभयो। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6 देखि 8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर डुड विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा 9 देखि 10 का जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11 देखि 12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधि शास्त्र एवं नेपाली कानून प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनु भएको छ। मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढ़ी हात्ती पम्प सुकिसकेको राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जलस्रोत 2 देखि 3 मिटरसम्म घटेका कारण मधेसका 8 जिल्लामा हात्ती पम्प, इनार, ट्युबवेलहरू सुकेका छन्। धनुषा, कमसपुर जस्ता ठाउँमा त 90% हात्ती पम्प सुकेको प्रतिवेदनमा भनिएको छ। जलवायु परिवर्तन, चोरे भावर क्षेत्रको विनाश र गिट्टी बालुवाको अनियन्त्रित उत्खननका कारण प्राकृतिक रूपमा पानी पुनर्भरण हुन नसक्दा यो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। अघिल्लो वर्षको खडेरीका कारण देशभरको भूमिगत जल भण्डारणमा झण्डै 3675 मिलियन घनमिटर कमी आएको छ। मध्य प्रदेश सरकारले 2082 असारमा प्रदेशलाई सुखाग्रस्त क्षेत्र र संघीय सरकारले साउनमा 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेपछि समितिले यो अध्ययन गरेको हो। समितिले संकट समाधानका लागि केवल आपतकालीन राहतमा मात्र सीमित नभए मधेसको जल प्रणालीको मेरूदण्ड मानिने चुरे क्षेत्रको संरक्षण, बजेटको व्यवस्थापन र दीर्घकालीन जल सुरक्षा नीतिको तत्काल कार्यान्वयन गर्न सरकारले सुझाव दिएको छ।
संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको छैठौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद उहाँले वास्तविक भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीले यथाशीघ्र लालपूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आर्यन राई हुनुहुन्छ। यसै गरी आज विभिन्न 5 संसदीय समितिको पनि बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। यस्तै राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको बैठक बस्दैछ। बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 10 बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। बिहान 11 बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पर सैद्धान्तिक र दफावार छलफल गर्ने कार्यक्रम रहेको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
4: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: मैले मेरो मुटुकुटु हजुरलाई सुम्पिएको छु, मेरी छोरीले दुःख नपा।
1: एयरटेल सिनेमा घोराई दस पौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
2: आमा म पढ्छु नि।
3: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बिदर ल्याऊ। बच्चा
4: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
5: बिहे गरेपछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: भन्टियरलाई चाहिँ चेन्ज गरेको छ, सिफ्ट गरेको छ।
12: पहिला भनौँ न खाडी गइसकेपछि अब चाहिँ 2-4 वर्षको अनुभव लिइसके, अलिक 2-4 भनौँ न अलिकति पुँजी चाहिँ जम्मा गरिसके। अब चाहिँ आफ्नो परिवारको लागि अथवा परिवारले लानु पाइन्छ अथवा अलिकति सेक्युरिटीका हिसाबले, आमदानीका हिसाबले अब चाहिँ युरोप जान्छु भने त्यो दर चाहिँ कतिको छ?
11: ठ्याक्कै त्यो दर यति भनेर यकिन गर्न र बताउनको लागि चाहिँ त्यो किसिमको डेटाबेसहरू हामीसँग छैन। तर सरसर्दै युरोपमा गएकाहरूसँग जो यो वर्किङ भिसामै गएको र यो मिडियम स्किल र लो स्किल काम गर्न जानेहरूसँग चाहिँ कुराकानी गर्दाखेरिमा यति वर्ष दुबईमा बसेँ, यति वर्ष मलेसियामा बसेँ अनि त्यस पछाडि चाहिँ यता लागे भन्नेहरू चाहिँ प्रशस्तै भेटिनुहुन्छ। यद्यपि ठ्याक्कै रेसियो चाहिँ के होला भनेर चाहिँ अथवा प्रतिशत के होला भनेर त्यो दर नै भन्नको लागि चाहिँ अलि मुस्किल छ। तर पहिलो वर्षहरूमा यी गन्तव्यहरू भनेको हाम्रो पपुलर डेस्टिनेसनमा काम गर्नेहरू नै यो लो स्किल र मिडियम स्किलमा काम गर्नेहरू चाहिँ प्रशस्तै हुनुहुन्छ। मैले अहिलेलाई त्यसरी भने ठ्याक्कै दर बताउनु चाहिँ अलिक मुस्किलै हुन्छ।
12: भनेपछि एउटा आमदानी त भइहाल्यो, सुरक्षा त भइहाल्यो, त्यो अलिकति यो अध्यागमन नीति पनि अलिकति खुकुलो हुनु पनि कारण हो कि त्यो भन्न मिल्छ कि मिल्दैन?
11: यो अध्यागमनको त अलिकति विचित्रको छ वास्तवमा, किनभने हजुरको यो युरोपै जानेहरूको पनि यो इन्डिभिजुअल भिसामा जाने अथवा यो टुरिस्ट भिसाहरूमा जाने त्यो किसिमको चाहिँ संख्या प्रशस्तै भेटिन्छ। एक अनि अर्को चाहिँ यो भिजिट भिसामा जुन किसिमको अव्यवहारिक नीति थियो त्यसले गर्दाखेरिमा यो भिजिट भिसाका नाममा तस्करी गर्ने र यो मानव बेचबिखन गर्ने जुन मात्रा एकदमै बढेको थियो नेपालमा पनि एक दुई वर्ष अगाडि निकै ठूलो चर्चाको विषय पनि बन्यो। त्यो नीतिहरूलाई हेर्दाखेरि यति अव्यवहारिक थियो, फेरि कता कता लुप होल्सहरू पनि देखिन्थ्यो, रोकिनलाई केहीले रोकेको थिएन, त्यो अवस्था थियो। तर त्यो चाहिँ त्यो नीतिमा अथवा जुन कार्यान्वयनको तौर तरिका छ त्यसमा थोरै फेरबदल भएको कारणले गर्दाखेरिमा पनि हुनसक्छ जानको लागि सहज भएको हुनसक्छ, अथवा पहिला चाहिँ जति बेला नीति अव्यवहारिक थियो त्यति बेला हुन त यो मेरो मात्रै भनाइएन, स्वयं इन्भेस्टिगेसनका फाइन्डिङहरू नेपाल सरकारले नै बिठाएका जो इन्भेस्टिगेसनका फाइन्डिङहरूले पनि अध्यागमनका अधिकारीहरू चाहिँ यो ब्राइबरीमा अथवा घुसको लेनदेन गरेर त्यो जोसँग लेनदेन गर्न सक्यो उसलाई चाहिँ पठाइदिने, अरूलाई चाहिँ नपठाउने खालको भन्ने खालको कुराहरूको त त्यत्रा ठुल्ठूला स्क्यान्डलहरू नै पनि भए। अब त्यो त्यो कारणले गर्दाखेरिमा चाहिँ अलिकति लागत चाहिँ बढ्ने तर जानलाई त रोकिएको थिएन, तर नीतिमा चाहिँ अव्यवहारिकपन हटाइसके पछाडि वा कार्यान्वयनमा त्यो अव्यवहारिकपन हटाइसकेपछि अलिक सजिलो भएर यसरी गएको पनि हुनसक्छ। वा अर्को पनि छ, किनभने यो नेपालीहरूलाई चाहिँ नेपाली

0: उनीहरूलाई चाहिँ अहिले नेपालीहरू चाहिँ एकदमै इमान्दार र मेहनती छन्, त्यस कारणले गर्दा उनीहरूलाई लिएर जाँदाखेरिमा फरक पर्दैन भन्ने पनि हिसाबले हुनसक्छ। विश्व श्रम बजारबाट पनि अलिकति नेपालीहरू पायो भने लैजाने भन्ने पनि कारण हुनसक्छ। जस्तो उदाहरणको लागि हुन त त्यसले त्यति सफलता पाएको देखिँदैन, मेटेरियलाइज भएको देखिँदैन। युकेमा जो नेपाली नर्सहरू लैजानको लागि भनेर अथवा हेल्थ प्रोफेसनलहरू लैजानको लागि भनेर युके गभर्मेन्टले नेपाललाई एउटा प्रायोरिटीमा राख्यो नि, त्यो चाहिँ के त भन्दा नेपालीहरू इमान्दार हुन्छन् पनि भन्ने एउटा कारण हो, अरू पनि कारणहरू होला। त्यस्तै किसिमको चाहिँ हाम्रो इज्जत चाहिँ अथवा हाम्रो एउटा रेपुटेशन चाहिँ विश्व श्रम बजारमा भएको अथवा त्यो बढ्दै गएको, क्रमशः धिमे तरिकाले नै होस् बढ्दै गएको पनि कारण अर्को हुन सक्छ।
1: जो समग्रमा बुझ्दाखेरि बजारको माग अनुसार गन्तव्य देशहरूमा पनि पहिलाको अवस्थाबाट अलिकति फेरियो भनेर बुझ्नु पर्यो
0: हो, एउटा त्यो। अनि अर्को चाहिँ यो जो इन्टरमिडिएरीहरू छन् नि, उनीहरूले पनि क्रमशः आफ्नो के भन्छ नि यो क्षेत्र लाई चाहिँ अलिकति विस्तार गरेको, ताकि उनीहरूले फेसिलिटेट गरिदिने हो। त्यसमा एउटा इलिसिट प्र्याक्टिसहरू त होलान् होइन, त्यो किसिमको प्र्याक्टिसहरू भए तापनि शोषण ज्यादा त्यही खालका ध्येयहरू पनि उनीहरूको हुँदो हो, त्यो भए तापनि उनीहरूले रोजगारीसँग चाहिँ जोड्नको लागि उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण छ, र उनीहरूले आफ्नो बजार विस्तार पनि गर्दै र सम्पर्क विस्तार पनि गर्दै गएको पनि हुनसक्छ, त्यो पनि अर्को एउटा कारण चाहिँ हो। समग्रमा हेर्दाखेरिमा चाहिँ विश्व श्रम बजारमा अलिअलि नेपालीहरूको चाहिँ स्पेस चाहिँ बढ्दै जानु पनि एउटा कारण चाहिँ हो।
1: गन्तव्य मुलुक परिवर्तन भइसकेपछि यसले रेमिट्यान्समा चाहिँ कस्तो असर गर्छ?
0: अहिलेसम्म चाहिँ जस्तो नेपाल राष्ट्र बैङ्कको अध्ययन अनुसार 50% भन्दा बढी चाहिँ यो गल्फ राष्ट्रहरूबाट नै आइरहेको भनेर भन्ने जुन हामीसँग अध्यावधिक अहिलेको डेटा थियो, यो डेटा त पक्कै पनि फेरबदल हुन्छ। किनभने दुईटा कारणले, एउटा त संख्या बिस्तारै गल्फभन्दा अन्यत्र पनि बढ्दै जानु, संख्या बढिसकेपछि रेमिट्यान्स यसै बढ्छ, एक। दोस्रो चाहिँ तुलनात्मक रूपमा गल्फ र मलेसिया भन्दा मानव युरोपमा चाहिँ संख्या वात्तै बढेर गयो भने कमाई पनि वात्तै बढ्छ। त्यसले गर्दाखेरि रेमिट्यान्स त युरोपियन सेक्टरमा चाहिँ रोजगारीमा जानेहरूको संख्या निकै उकालो लाग्यो भने रेमिट्यान्स पनि त्यही मात्रामा तीव्र वृद्धि चाहिँ उतापट्टि गल्फ र मलेसिया भन्दा अरू देशहरूबाट चाहिँ बढ्न सक्छ, तर त्यसलाई चाहिँ संख्याले चाहिँ डिटरमाइन गर्छ। संख्या बढेन भने फेरि त्यो अवस्था रहँदैन र गल्फबाट नै बढी मात्रामा आउने यथावतै रहन सक्छ।
1: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा, हामीले सुरक्षाको कुराहरू पनि अलिकति जोडिसकेका छौँ सुरुमा, के फरक छ खाडीमा र युरोपमा? अब संस्कृति पनि यहाँ फरक हुन्छ होला होइन?
0: हो, पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, किनभने हामीसँग खाडीमा जुन किसिमको कन्स्ट्रक्सन वर्कर भन्छ नि, हामीले आफ्नो गाउँठाउँमा देखेको सामान्य साबेल पिक चलाउन सक्ने मात्रै जनशक्तिको पनि लाखौंको संख्यामा चाहिँ डिमान्डहरू छ, जबकि त्यस्तो लाखौंको संख्याको डिमान्ड वा इम्प्लोयमेन्ट अपर्च्युनिटी युरोपमा नेपालीहरूको लागि अहिले होइन। त हो कसको लागि त भन्दाखेरिमा, केही न केही किसिमको स्किल भएको, केही न केही किसिमको दक्षता भएको, जस्तो पूर्वी युरोपतिर का नागरिकहरू चाहिँ सेन्ट्रल अथवा अरू जुन मुख्य सहरहरूमा जाँदा रहेछन् त्यहाँका पनि, अनि त्यो पूर्वी युरोपहरूमा चाहिँ श्रम शक्ति खाली हुँदो रहेछ। त्यो श्रम शक्ति कसको खाली हुँदो रहेछ त भन्दाखेरिमा, लो स्किलहरूको खाली हुँदो रहेछ। हो, त्यस्तो ठाउँमा चाहिँ स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर अवस्था हुँदो रहेछ, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। हालाकि कृषि नै पनि नेपालमा गरिने कृषिको तौर तरिका र युरोपमा गरिने कृषिको तौर तरिका त फरक छ। त्यहाँका मेसिनेरीहरू चलाउन सक्नेदेखि लिएर इभन त्यसलाई प्रशोधनका कामहरू गर्ने खालको जुन किसिमको स्किलहरू चाहिन्छ, त्यो स्किलहरू नेपालमा नबनेको हुनसक्छ। त्यस कारणले गर्दाखेरिमा यहाँ कृषिमा काम गर्नेहरूले त्यहाँ गएर झट्टै काम पाइहाल्छन् भनेर ग्यारेन्टी गर्ने अवस्था त छैन, तर पनि केही लो स्किल कामहरू चाहिँ त्यहाँ उपलब्ध छ। त्यसको लागि चाहिँ लो स्किल वर्करहरूले पनि त्यहाँ काम पाउने हुनुभयो, अन्यथा स्किल मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदै छ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी नै बढी मात्रामा पाउने हुन्छ, अन्यथा जसरी अहिले लाखौंको संख्यामा गल्फ र मलेसियामा

0: रहनु भएको छ। ए त्यस्तै त हो नि भनेर हामीले त्यसरी विचार अथवा त्यसरी सोच्नु चाहिँ अलि ठिक रहँदैन, किनभने त्यसरी पाउन सक्ने सम्भावना न्यून छ अथवा नगण्य छ।
1: यो महिलाहरूको पनि जस तथ्याङ्क बढ़िरहेको छ वैदेशिक रोजगारीमा जाने, अब त्यो यो विशेष गरी यो केयर गिभिङमा अब नर्सको पनि तपाईँले अघि प्रसङ्ग जोड्नु भएको थियो, के छ महिलाहरूको अवस्था हेर्दाखेरि हुन त युरोपमा पनि अलिकति बढ़िया छ भन्ने तथ्याङ्कहरूले देखाउँछ, यता खाडी देशहरूमा पनि गइरहनु भएको हुन्छ, उहाँको अलिकति अवस्थाको बारेमा पनि बताइदिनुहोस्।
0: अब उहाँहरूको चाहिँ यो डोमेस्टिक वर्कमा पनि जानी गर्नु भएको यथावतै छँदैछ, तर जुन मात्रामा यो संख्या बढ़ेको छ यो अरू सेक्टरमा पनि क्रमशः महिलाहरू यो जस्तो एडमिनको काम गर्नको लागि, अकाउन्टिङको काम गर्नको लागि, ब्युटी पार्लरहरूमा काम गर्नको लागि, क्लिनिङ सेक्टरमा काम गर्नको लागि, अनि अफिस सेटअपहरूमा काम गर्नको लागि पनि एकदमै हाइली एजुकेटेड महिलाहरू, यङ महिलाहरू त्यसरी जाने गर्नु भएको छ। अनि सुरु सुरुका वर्षमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन हाम्रो सामाजिक टेन्डेन्सी थियो, ए महिलाहरू त घरमै बस्ने हो नि त, कहाँ बाहिर जाने हो, बढी से बढी घर बाहेक जागिर खान जाने हो, आफ्नो शहर छोडेर अर्को शहरमा जानेलाई नै पनि दुईपटक सोच्ने खालको जुन परिस्थिति थियो पहिला नेपालमै पनि थियो, अन्यत्र देशमा पनि थियो, महिलाहरूको सन्दर्भमा यो परापूर्वकालदेखि हुँदै आएको जुन लैंगिक विभेद छ यो नेपालमा मात्रै सीमित थिएन, नेपालको सन्दर्भको कुरा गर्दाखेरिमा आजभन्दा 25-30 वर्ष अगाडिको जुन एक किसिमको प्रचलन थियो बाहिर जानु हुँदैन भन्ने, अथवा हाम्रो ऐनले नै पनि जस्तो वैदेशिक रोजगार ऐन 2042 महिलाहरूको वैदेशिक रोजगारीलाई अस्वीकार त गरेको थिएन तर पुरुषको परनिर्भरतामा राखिदिएको थियो, स्वीकृति चाहिने, परिवारको स्वीकृति लिन पर्ने भन्ने किसिमको हाम्रो कानूनै त्यस्तो बाटा चाहिँ हामी अहिले आएर होइन महिला पनि इक्वेल समानता छ मात्रै नभएर महिलालाई विशेष प्रोटेक्सन र विशेष सहुलियत दिनुपर्छ भन्ने वर्तमान वैदेशिक रोजगार ऐनको थोरै भए पनि मकसद त्यो देखिन्छ। यी कारण र अनि पछिल्ला वर्षहरूमा महिला सशक्तिकरणमा उठेका आवाज र रियलाइजेशन परिवार परिवारमा घर घरमा भएका केही रियलाइजेशनहरूका पनि कारणले गर्दाखेरि यो बढ़ोत्तरी आएको हो र सेक्टर पनि अलिकति फराकिलो हुँदै गएको हो, डोमेस्टिक भनेर जो झट्टै बुझ्ने गरिन्थ्यो त्यो मात्रै होइन, अहिले एकदम 101 सक्षम काबिल महिलाहरू जो प्रशासन हाकेर बस्नुभएको छ, जो म्यानेजरियल पोजिसनहरूमा पुग्नु भएको छ थोरै नै सही, त्यसले चाहिँ उदाहरणहरू इस्टाब्लिस गरेको छ भने ठूलो संख्यामा चाहिँ यो सर्भिस सेक्टरमा जो जानुभएको छ यसले गर्दाखेरि पनि यो बढ्दै गएको हो। हालाकि महिलाहरूलाई हेर्ने जुन नजरिया छ राज्यको जसमा चाहिँ यो रेस्ट्रिक्टिभ जुन यो निषेधहरू जो लगाइएको छ, यो निषेधकारी चाहिँ जुन पाबन्दीहरू लगाइएको छ, महिलाहरू विदेश जानको लागि चाहिँ जुन किसिमको निषेधहरू लगाइएको छ त्यो निषेधहरूलाई चाहिँ सहजीकरण गर्ने, त्यो निषेधहरूलाई फुकुवा गर्ने खालकोमा चाहिँ अहिले पनि हाम्रो राज्य यो जुन नयाँ सरकार आएको छ उसले थुप्रै महत्वपूर्ण निर्णयहरू गरेको छ, सकारात्मक निर्णयहरू गरेको छ, वैदेशिक रोजगारीका पनि केही रिफर्मका कामहरू शुरूआत गरेको छ, एकदम फटाफट कामहरू गरिरहेको सन्दर्भमा पनि, र यो महिला विरूद्धको जुन विभेद छ यो विभेदलाई चाहिँ रोक्नको लागि भनेर आवाजहरू उठिरहँदाखेरिमा इभन हामीले नै पनि मन्त्रालयको संयन्त्रहरूसँग पटक पटकका संवादहरूमा यी विषयलाई नछुटाइकन, अरू विषयहरू पनि छन् यी विषयलाई चाहिँ नछुटाइकन कुराकानी गरिरहँदाखेरिमा पनि त्यति सुनवाई गरेको र यसमा पहल कदमी लिएको देखिँदैन, यसले गर्दाखेरिमा महिलाहरूको अवस्थासँग सम्बन्धित जुन यहाँको प्रश्न थियो संख्या त बढेकै छ तर अवस्थामा चाहिँ चुनौतीपूर्ण नै छ, चुनौतीपूर्ण बनाउनको लागि विभिन्न कारणहरू छन्, त्यो कारण मध्येमा मुख्य कारण चाहिँ हाम्रो विभेदकारी पोलिसी नै हो, त्यो पोलिसीलाई अहिलेको नयाँ सरकारले पनि एड्रेस गर्न चाहेन वा ढिला गरिरहेछ वा लक्षणहरू देखाइरहेको छैन, अहिले नै हामी जजमेन्टल भइहाल्ने अवस्था चाहिँ भएको छैन, लक्षणहरू त देखाइसक्नु पर्थ्यो, कमिटमेन्टहरू त आइसक्नु पर्थ्यो, प्रोसेसहरू त शुरू गरिसक्नु पर्थ्यो, त्यो चिजहरू गर्न सम्भव थियो, त्यो चिज नगर्नुले चाहिँ उसको प्राथमिकतामै परेन कि भन्ने चाहिँ लाग्छ। यसले के गरिरहेछ त भन्दाखेरिमा उहाँहरू चाहिँ यो इन्फर्मल्ली माइग्रेटेड हुनको लागि चाहिँ बाध्य हुनुहुन्छ वा अनौपचारिक रूपमा लैजानेहरूले चाहिँ लगिरहनु भएको छ र त्यसले गर्दाखेरि उहाँहरूको जोखिमता चाहिँ बढ़ाइरहेको छ। यदि यसरी यो जोखिमपूर्ण अवस्था थिएन भने उहाँहरूको वैदेशिक रोजगारी तुलनात्मक रूपमा सुरक्षित हुन्थ्यो, कमाई तुलनात्मक रूपमा राम्रो हुन्थ्यो, सन्तुष्टि तुलनात्मक रूपमा उचो रहन्थ्यो र संख्या तुलनात्मक

0: बढ्थ्यो, त्यो बढ्नु आफैमा एउटा राष्ट्रिय हितको लागि ठिक अवैधिक भन्ने डिस्कसन पृथक विषय हो। तर बेरोजगारी र कतिपय अवस्थामा घरेलु हिंसा लगायतका हिंसाबाट जकडिएर कम्प्रोमाइज गरेर यही बसिरहनु भन्दा त म बरु विदेश जान्छु, पौरख गर्छु, दुई पैसा कमाउँछु पनि, सिप पनि सिक्छु, यो हिंसाबाट पनि उम्किन्छु, वा यो बेरोजगारीको जुन समस्या थियो त्योबाट पनि सर्ट टर्म नै सही सोल्युसन मेरा लागि हुन्छ भन्नेहरूको लागि मार्ग प्रशस्त गरेन। मूलत जोखिमपूर्ण अवस्थामा धकलियो, समग्रतामा महिलाहरूको अवस्था चाहिँ यो नै रहेको छ, हालाकि संख्या चाहिँ बढेकै छ।
1: कार्यक्रम देश परदेशमा हामी नेपाली श्रमिकको बदलिदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्यबारे श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ?
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
7: बन्जाल इलेक्ट्रोनिक घुराइदाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जाल इलेक्ट्रोनिक घुराइदाङ।
6: फोन नम्बर
7: 082-562-452
6: 082-562-452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: त्यो सम्बन्धित व्यक्ति एकदम तयार भइहाल्दो रहेछ अनि त्यस पछाडि यसमा असुली ठूलो छ जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन व्यक्तिगत श्रम स्वीकृति निकालिदिने भएको भएर यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने अनि त्यसपछि भनेअनुसारका तलब नपाउने यो खालका समस्याहरू त्यहाँ पनि छ खाली गल्फको तुलनामा चाहिँ उतापट्टि चाहिँ अलि बेटर हो कि भनेर भन्ने हो तर अब कसैको लागि बेटर हुन सक्छ कसैको लागि चुनौती हुन सक्छ चुनौती भएकाहरू चाहिँ एकदमै भन्छ नि आर्थिक हिसाबले पिङमै पुग्ने अवस्था किन पनि हुँदो रहेछ भने गल्फ जानको लागि ल मानौ न भने त कसैको लागि 2000 रुपियाँ पनि ठूलो हुन सक्छ मैले त्यो पैसालाई चाहिँ त्यसरी भन्न खोजेको होइन तर समग्रतामा भन्दाखेरिमा गल्फ जाँदाखेरिमा मानौ भने अनुसारको सबै चिजहरू भएन छ र पैसा नै डुबेछ भने नि 1-1.5 लाख मात्रै डुब्छ भने यहाँ चाहिँ 15-20 लाख किनभने सरदरमा कस्तो देखिन्छ भने 10-25 लाख सरदर युरोप जानको लागि त्यत्रो पैसा तिर्नु पर्या हुन्छ इनकेस भनेअनुसारका चिजबिजहरू भएन र फर्किनु पर्यो अझ उल्टै यता टिकट पठाएर चाहिँ आफू फर्किन पर्ने भयो भने चाहिँ ठूलो पैसा डुब्छ त्योबाट चाहिँ त्यो ऋणको जुन छ बन्धक त्यसबाट उम्कनै नसकेर भयो आफूसँग भएका जायज यथा समेत पनि जाने चाहिँ जोखिम गल्फ जानेको तुलनामा चाहिँ युरोप जानेहरूको चाहिँ बढी नै छ
2: भनेपछि 50-50% अवस्था छ भनेर बुझ्नु पर्यो किनकि जोखिम पनि उत्तिकै छ
1: 50-50 भनेर ठ्याक्कै प्रतिशतमा त यति भनेर भन्न मुस्किल होला तर युरोप आफैमा युरोप जाने भनिसकेपछि ओहो त्यो त सुनकै लङ्का हो औ मेरो त एकदमै म्याजिकै भइहाल्यो अब त गजबै भइगयो भनेर भनिहाल्ने अवस्था चाहिँ होइन है चुनौती छन् चुनौती तपाईँको डे वानदेखि नै छ अब यो बिचौलियाको जुन चङ्गुलमा पर्ने जोखिम गल्फमा पनि नभएको होइन मलेसियामा पनि नभएको होइन यहाँ अलि बढी धारिलो जोखिम हुन्छ यहाँनिर अनि उहाँ पुगिसके पछाडि पनि सबै चिजहरू तपाईँले अनुमान गरेको अथवा तपाईँलाई जसरी सुनको लङ्का खडा गरिएको छ त्यस्तै सुनको लङ्का चाहिँ होइन है त्यो नहुन सक्छ हुन पनि सक्छ केही एकाध मान्छेहरूको लागि तर कतिपयको लागि चाहिँ यो चुनौती रहित छ यो एकदमै गजब भइहाल्छ ओभरनाइट तपाईँको उलटका पलटका आयापलट हुन्छ भन्ने चाहिँ त्यस्तो नहुन सक्छ र चुनौतीपूर्ण नै छ
2: सिप नसिकी गएकाहरूको मान्छेहरूको पनि बेला बेला चर्चा आइरहेको हुन्छ तपाईँको यो दुबईबाट पनि केही समय अगाडि भनौँ मान्छेहरू दुबई गएका थिए त्यहाँबाट पनि युरोप अवैध तरिकाले गए भन्ने कुराहरू चाहिँ आइरहेको छ यसको लागि चाहिँ सरकारले केही पहल कदमी गरेको छ कि छैन अहिलेको समय
1: अब यसमा अब बेला बखतका यो भेटघाटहरूमा अथवा बेला बखतका औपचारिक जो धारणाहरू व्यक्त गरिएको सुनिन्छ होइन त्यस्तो अवस्थामा चाहिँ हामी गम्भीर छौं सरकार यसमा लागि पर्छ भन्ने खालका कुराहरू चाहिँ गरेको देखियो सँगसँगै केही कंक्रिट पहल कदमी पनि गरेको देखियो जस्तो उदाहरणको लागि जर्मनीसँग श्रम सम्झौता भएको छ वा अरू केही युरोपियन देशहरूसँग नि श्रम सम्झौताको लागि चाहिँ प्रयत्नहरू संवादहरू अगाडि बढाइएको छ भनेर केही ड्राफ्टहरू गरिएको छ ड्राफ्टहरू आदान प्रदान पनि भइसकेको छ भन्ने खालका कुराहरू सुनिन्छ अब यो यी कुराहरूलाई हेर्दाखेरिमा सरकारले ठ्याक्कै केही गरेन भन्ने अवस्था चाहिँ होइन तर हुँदाहुँदै पनि यो त वर्षौंदेखिको फेनोमेनन हो नि त त्यसमा जुन किसिमको लेबर डिप्लोमेसी हुनुपर्थ्यो जुन किसिमका यो शोषणका श्रृंखलाहरूलाई चाहिँ सम्बोधन गर्नका लागि केही पहल कदमीहरू हुनुपर्थ्यो त्यो पहल कदमीहरू चाहिँ जुन मात्रामा हुनुपर्थ्यो त्यो अब एकदमै नगण्य अथवा भएकै छैन जुन मात्रामा र जुन तरिकाले हुनुपर्थ्यो यो भएको छैन यो चाहिँ एक किसिमले खुल्ला अथवा अर्को शब्दमा कडा शब्दमा भन्यो भने यो त छाडा छ छोडिदिया छ यो ज जसको जे जे हुन्छ भइराखेकै छ अनि जब कुनै नागरिक अप्ठ्यारोमा पर्छ अनि त्यसले एउटा न्यूज बनाउँछ अनि उसले केही निवेदन दिन्छ वैदेशिक रोजगार विभागमा वा सम्बन्धित निकायमा अनि त्यो निवेदनको केही पछाडि लागेर एउटा दुईवटा समाचारहरू बन्छ अथवा एक दुईवटा केही सोसियल मिडियाको पोस्टहरू हुन्छन् त्योभन्दा धेरै तात्विक रूपमा मैले भन्न खोजेको तात्विक रूपमा चाहिँ सरकारको जुन इन्टरभेन्सन जसरी हुनुपर्ने हो जुन किसिमको फाउन्डेसनहरू बनाउनु पर्ने हो हाम्रो फाउन्डेसन नै छैन त्यो चिजहरू चाहिँ भएको देखिँदैन
2: सरकारले चाहिँ कस्तो तयारी गर्नुपर्ने थियो अथवा सम्झौता प्रक्रिया कसरी गर्नुपर्ने थियो अहिलेको अवस्थामा, किनकि माग अनुसार मान्छेको समय अनुसार चाहिँ मानसिकता परिवर्तन भइरहेको छ र सरकारले त्यही अनुसार चाहिँ पहल गर्दैमा अथवा त्यही अनुसारको प्रक्रिया त अगाडि बढाउनु पर्ने हो।
1: अब यसमा शुरूआत चाहिँ एउटा स्टडीबाट हुनुपर्थ्यो, सरकारसँग त्यो नलेज हुनुपर्छ कि सरकारले चाहिँ अब भनौँ न एकछिनको लागि माल्टा अथवा कुनै एउटा ए भन्ने एउटा कुनै युरोपियन देश युरोपमा युरोपतर्फको आकर्षणको कुरा गरिरहँदाखेरिमा नागरिकहरू त्यहाँ जान चाहन्छन् भनेपछि त्यहाँ हाम्रो नेपालीहरूको लागि अथवा वर्करहरूको लागि के कस्ता अपर्च्युनिटीहरू छ, के कस्ता स्किलहरू चाहिन्छ, त्यहाँको इम्प्लोयरहरूले के कस्ता सुविधाहरू दिन्छन् अनि के कति कमाई हुन्छ यस अनि त्यसका प्रक्रियाहरू जाने प्रक्रियाहरू के हुन्, यी सबै कुराको बारेमा चाहिँ सूचना र जानकारीहरू चाहिँ नेपाल सरकारसँग हुनुपर्थ्यो, त्यो सुरुवात त्यहाँबाट हुनुपर्छ। अनि त्यसलाई रेगुलेट गर्नको लागि सम्बन्धित देशसँगको लेबर डिप्लोमेसी कसरी अगाडि बढाउने, त्यहाँका इम्प्लोयरहरूसँग कसरी संवाद अगाडि बढाउने, ताकि यहाँ गएकाहरूले गर्ने भनेको त नगर्नेलाई छोडेर अरूले गर्ने भनेको त प्राइभेट सेक्टरमै काम गर्ने हो। प्राइभेट सेक्टरहरूले चाहिँ हाम्रो उनीहरूको जुन ह्युमन राइट ड्यू डिलिजेन्स भनेर भनिन्छ, युरोपियन देशहरू यसप्रति गम्भीर पनि देखिन्छन् र उनीहरूले कयौं फाउन्डेसनहरू बनाएका पनि छन्। हामीलाई चाहिँ हाम्रा नागरिकहरूको ह्युमन राइट चाहिँ कसरी प्रोटेक्ट गर्दो रहेछन् त त्यहाँकाले भनेर यो सम्बन्धित गन्तव्य देशको प्राइभेट सेक्टरसँग र यो लेबर माइग्रेसन गभर्नेन्सको लागि चाहिँ नि त्यहाँका स्टेट पार्टीसँग चाहिँ जुन किसिमको चाहिँ यो लेबर डिप्लोमेसीलाई अगाडि बढाउनु पर्थ्यो, पहिला आफूसँग सूचना जानकारीहरू संकलन गरेर ल हामीसँग चाहिँ हामीसँग जुन लेबर फोर्स चाहिँ सरप्लस छ त्यो भनेको हामीसँग अनइम्प्लोइमेन्टको अवस्था छ, हाम्रा नागरिकहरू तिम्रो देशमा आएर कन्ट्रिब्युट गर्न चाहन्छन्, यसको चाहिँ प्रोसेसहरूलाई एउटा रोबस्ट बनाउनको लागि चाहिँ हामी यो किसिमको चाहिँ कामहरू गर्न सक्छौँ अथवा यो किसिमको प्रक्रियाहरू चाहिँ डिफाइन गर्न सक्छौँ भनेर वही किसिमको लेबर जुन डिप्लोमेसीका जुन संवादहरू छन् त्यो संवादहरू गरेर त्यसका तमाम कुराहरू हुन्छन्, जस्तो जानको लागि लागत कति लाग्ने, समस्यामा पर्यो भने उसको चाहिँ रिड्रेस मेकानिजम के हो, अनि यी सारा कुराहरूमा चाहिँ कामहरू गर्नुपर्ने हुन्थ्यो। यी कामहरू त भएकै देखिँदैनन्, एकाध देशसँग श्रम सम्झौता त भएको छ, फेरि त्यो चाहिँ के त भन्दा कागजमा सीमित छ, रिसोर्सिङहरू छैन, बायोलेटरल कन्भर्सेसनहरू अथवा जोइन्ट कमिटीका मिटिङहरू बस्ने, आएका समस्याहरूलाई सम्बोधन गर्ने यो परिपाटी त फेरि देखिएन, जहाँ श्रम सम्झौता भएकैमा पनि नभएको मैले भने अलपत्रै छ, त्यसलाई चाहिँ छाडा छोडिदिएको अवस्था छ।
2: यसमा पनि हुन त यो सिप विकास भनौँ प्रतिष्ठान तालिम केन्द्रहरू छन् थुप्रै, तिनीहरूले चाहिँ युरोपमा जति पनि भनौँ न कामदारहरू अथवा श्रमिकहरू नेपालबाट गइरहनु भएको हुन्छ, त्यस्तै खालको श्रमिकहरू जुन आवश्यकता युरोपमा छ साँच्चै नै अथवा युरोपले खोजिरहेको छ, जुन दक्ष अथवा लो स्किल इम्प्लोइहरू खोजिरहेको छ युरोपले, त्यस अनुसारको उत्पादन चाहिँ गरिरहेको छ कि छैन?
1: मलाई त्यो लाग्दैन, किनभनेदेखि जो प्रतिष्ठानकै पदाधिकारीहरूको इन्टरभ्यूहरू सुनियो, उहाँहरूसँग कुराहरू सुनियो वा उहाँहरूसँग बेला बखतमा संवादहरू भए हुँदाखेरिमा चाहिँ उहाँहरूको के छ भने जुन किसिमको लेबर फोर्सको आवश्यकता छ अन्तर्राष्ट्रिय बजारमा त्यसको लागि जुन किसिमको टेक्नोलोजीहरू हामीलाई चाहिन्छ, जुन किसिमका इक्विपमेन्टहरू चाहिन्छ, तिनीहरूसँग परिचित गराएर प्रशिक्षणहरू दिनुपर्ने हुन्छ, जुन किसिमका ग्याजेटहरू त्यहाँ गएर चलाउनु पर्ने हुन्छ होइन, एप्लायन्सेसहरूका कुराहरू छन्, हो यो कुराहरू गर्नको लागि हामीसँग रिसोर्स नै भएन, हामीले दिने ट्रेनिङ एकातिर छ तर त्यो ट्रेनिङ प्राप्त गरिसकेको व्यक्तिले त्यहाँ गएर गन्तव्यमा गएर गर्ने कामहरू चाहिँ जब उसले सुरुवात गर्छ तब उसले त्यहाँको त्यो टेक्नोलोजी उसले चलाउनै नसक्ने हुन्छ, त्यस कारणले गर्दाखेरिमा त्यहाँको आवश्यकता र हामीले यहाँ जे चिज गरिरहेको छौँ त्यसको चाहिँ तादात्म्यता मिलेन, अर्को शब्दमा भन्ने हो भने यो दुईटाको बीचमा म्यारिज भएन भन्ने खालको, भनेको त्यो मिलेन भनेर भन्ने खालको कुराहरू उहाँको सुनिरहँदाखेरिमा हाम्रो यो सिप विकास जुन तालिमहरू छन् यहाँ विभिन्न इन्स्टिट्युसनहरूले गर्ने विभिन्न किसिमका, त्यसले चाहिँ युरोपको मार्केटलाई वा यो आकर्षक गन्तव्यको देशका जुन इम्प्लोइमेन्टको लागि चाहिँ हाम्रो तालिमले काम त्यति मदत गरिरहेको छैन, केही केही गन्तव्यहरूको लागि केही केही प्रकृतिका कामहरूको लागि चाहिँ गरेको छ, तर जुन वाइडर हामीले सोचिरहेको छैन फराकिलो तरिकाले सोच्दाखेरिमा चाहिँ यसले खास मदत गरिरहेको छैन, त्यसले गर्दा हाम्रो तालिम कार्यक्रमलाई सुधार्न जरुरी छ।
2: तपाईँ यो विषयमा अनुसन्धान पनि गरिरहनु भएको छ पक्कै पनि, त्यो ठाउँले चाहिँ खोजेको जनशक्ति कस्तो हो र त्यस अनुसारको तालिम चाहिँ कस्तो दिनुपर्ने हो खास?
1: अब त्यहाँनिर अब जस्तो कन्स्ट्रक्सनको उदाहरण लिउँ होइन, यही उदाहरणले नै अरूलाई पनि रिप्रेजेन्ट गर्दो हो। जस्तो हामी यहाँ जुन किसिमले कन्स्ट्रक्सनहरू गरिरहेका हुन्छौँ, धेरै जस्तो म्यानुअल कामहरू हुन्छन्, अब त्यो ज्यावेलहरू चलाएर, साबेलहरू चलाएर, पिकहरू चलाएर यो किसिमको गरिरहेका हुन्छौँ, अथवा खटहरू बाँधिने पनि हामीले जुन किसिमले बाँसको अथवा एउटा फलेको प्रयोग गरेर गइरहेका हुन्छौँ। भनिसकेपछि मानव एकछिनको लागि सेन्ट्रल युरोपतिर पुग्नै परेन, इस्टर्न युरोपतिर नै कहीँ कुरा गर्ने हो भने पनि त्यहाँको अब त्यो खटहरू बाँध्ने नै अब स्काफोल्डिङ जुन तरिकाको हुन्छ हाम्रो यहाँ, ल म हेल्पर हुँ, म प्लम्बर हुँ, मैले ट्रेनिङ पनि लिएको छु, वा म मेसन हुँ, मैले ट्रेनिङ पनि लिएको छु, मसँग सर्टिफिकेट पनि छ, मैले खटमा काम पनि गरेको छु भनेर भन्यो भने मैले एउटा उदाहरण बताएको। त्यहाँ गएपछि उसले न त खट बाँध्नको लागि उसलाई तुरुन्तै आउँछ, केही समय पछाडि त आउँदो हो सिकिसकेपछि भन्नेको मतलब त्यहाँ गएर फेरि सिक्नुपर्ने हुन्छ, यहाँ सिकेको कुराले त्यहाँ काम गरेन। त्यसले गर्दाखेरिमा इभन यो एग्रिकल्चर सेक्टरमा काम गर्नेहरूकै जो ट्र्याक्टर, अब हामी यहाँ हो, हामी कहाँ पनि अहिले त केही ट्र्याक्टरहरूको चलन आएको छ अथवा अरू मेसिनहरूका चलनहरू आएका छन्, बिउ रोप्नेदेखि लिएर खन्नेदेखि लिएर बाली टिप्नेसम्मका कुराहरू कृषि काम हो नि त हुनलाई त, तर त्यो चिजहरू त सबै चाहिँ नि यो इक्विपमेन्टबाट गरिन्छ भनेर भनेपछि हामीले कृषिको कर्म नै, हामी कृषि प्रधान देशका, कृषि गरेर आएका, कृषिमा हुर्केकाहरूले समेत पनि गएर त्यहाँ गर्न नसक्ने हुँदो रहेछ। यो दुईटा चाहिँ मलाई लाग्छ उदाहरण हुनसक्छ। भनेपछि त्यहाँ सम्बन्धित वर्करले गएर त्यहाँ गर्नुपर्ने काम के हो र कसरी हो त्यसरी गर्नको लागि चाहिँ हामीले तयार गऱ्यौं भनेदेखि उसले गएर त्यहाँ कामहरू एडप्ट गर्न सक्छ र सम्बन्धित देशका सरकारले पनि त्यहाँ प्रचार प्रसार गर्दो र इम्प्लोयरहरूले पनि ए नेपाल भन्ने देशमा चाहिँ हामीलाई चाहिने किसिमको वर्कफोर्सलाई, हामीलाई चाहिने किसिमको तालिम दिएर तयार पारेको रहेछ, उनीहरूलाई चाहिँ लिएर आउँदाखेरिमा त आज आइपुगो छन्, भोलि एउटा ओरिएन्टेसन गर्थ्यो, पछिबाट काम सुरुवात गर्न सक्छन्, इफिसियन्टली काम गर्न सक्ने सामर्थ्य छ। त्यस कारणले गर्दा अरू देशबाट होइन, हामी नेपाल भन्ने देशबाट चाहिँ वर्करहरू डिमान्ड गरौँ र त्यहाँबाट चाहिँ भित्रौँ भन्ने अवस्था बनाउनको लागि हामीले ट्रेनिङलाई चाहिँ त्यो इनलाइन बनाउनु पर्यो, त्यहाँको आवश्यकतासँग हाम्रो यहाँको चाहिँ तादरमा चाहिँ मिलाउन सक्नु पर्यो।
2: मान्छेको आवश्यकता बढ्दै गएको छ होइन, उहाँहरूले गन्तव्य फेरिरहनु भएको छ, अर्कोतिर श्रम सम्झौता गर्न सरकारले ढिला गरिरहेको छ र त्यही अनुसारको उत्पादन छैन। हुन त अब यो नयाँ सरकारसँग पनि जोडिन्छ होला, अथवा पुरानोले 35 वर्षसम्म केही पनि गरेका छैनन्, अब हामीले अहिले 3-4 महिनामा केही गर्छौ भनेर भन्नुहुन्छ उहाँहरूले, किन ढिला सृष्टि भइरहेको छ? हुन त सुन्दै सुन्नुहुन्न भन्ने गुनासोहरू पनि छ उहाँहरूले, हामीले जानेका छौ तर विज्ञहरूले केही सुझाव सल्लाह दिँदाखेरि होइन हामीले जानेका छौँ तपाईँहरूको चाहिँदैन भन्ने कुराहरू पनि गर्नुहुन्छ, सुन्न खोज्नुहुन्न भन्ने कुराहरू छ। यो ढिला सृष्टिको कारण चाहिँ
1: यो मैले अलिक कडा शब्द नै प्रयोग गरेँ यसमा, किनभने अब त 3-4 महिना बिति पनि सकेको अवस्था छ, गरेन त म अहिले पनि भन्दिनँ, अझै केही समय हेर्न पर्छ, अहिले चाँडै हुन्छ, तर लक्षणहरू देखिन पर्थ्यो। र अहिलेको सरकारको के देखिन्छ भनेदेखि श्रम, अघि नै हामीले कुरा गरिसक्यौँ नि, यो सूचनाहरू संकलन गर्ने, किनभने अहिले हामीसँग जति पनि लेबर फोर्स सरप्लस भएर बसिरहेको छ, अथवा अर्को सकारात्मक शब्दमा त्यो भयो, हामीसँग जुन बेरोजगारीको समस्या छ, यो अहिले जुनसुकै सरकार आए पनि, जतिसुकै चामत्कारिक सरकार आए पनि ओभरनाइट चेन्ज हुनेवाला होइन, केही समयमा चेन्ज हुन्छ, गर्नुपर्छ, आशावादी हौ, तर ओभरनाइट त यो सरकारले पनि गर्न सक्दैन। नसक्ने भएपछि आजको रियालिटी के हो भनेदेखि हाम्रो वैदेशिक रोजगारी आजको रियालिटी हो, त्यो रियालिटी हो भनिसके पछाडि सधैँभरि यो गल्फ मलेसिया जहाँ युद्ध चलिरहेको छ गल्फमा, त्यसले गर्दाखेरिमा संख्या घट्ने, अहिले पछिल्लो वर्षको आँकडालाई हेर्दाखेरिमा संख्या घटेको पनि देखिन्छ होइन, गल्फको अघिल्लो वर्षको भन्दा पछिल्लो चाहिँ वर्षको चाहिँ संख्याहरू घटेको पनि देखिन्छ। यो भइसके पछाडि हामीले लक्षणहरू के देखाउनु पर्थ्यो भने यो सूचनाहरू संकलन गर्ने, कहाँ चाहिँ हामीले हाम्रो नागरिकहरूलाई त्यहाँ फेसिलिटेट गरेर पठाउन सक्छौं, उनीहरू ताकि अलि तुलनात्मक रूपमा सुरक्षित हुन्, पहिलाकाले यसमा ध्यान दिएन, पहिलाका सरकारहरूले भने हामी त फरक हौ भनेर उहाँहरूको दावी छ होइन, जनताको आशा पनि छ, म जस्तो मान्छेहरूको पनि आशा छ, ए हामी त वर्षौंदेखिबाट भनिरहन्थ्यौं सुनवाई केही सुनवाई के पनि नभएको चाहिँ होइन, तर जति गर्न सकिन्थ्यो त्यति नभएकै हो। भनेपछि अहिलेको सरकार फरक छ भनेर भनिसकेपछि अहिलेको सरकारले त्यो लक्षणहरू देखाउनु पर्थ्यो, श्रम सम्झौता गर्नको लागि तदारकताहरू देखाउनु पर्थ्यो। अनि इभन म त यस्तो पनि देख्छु कि रिजनल लिडरसिपहरू पनि कतिपय अवस्थामा देखाउन सक्नु पर्थ्यो, किनभने यो हाम्रो सब रिजन छ नि, साउथ एसिया होस् अथवा इस्ट एसियाका अरू सरकारहरूसँग पनि अगुवाई गरेर, किनभने उनको देशको पनि उन ती देशहरूको लागि पनि हामीले जे भोगिरहेछौं ती देशमा पनि समस्याको भोलुम चाहिँ नि उस्तै हो, समस्याको नेचरहरू उस्तै हो। भनिसकेपछि हामी सबै मिलौं र हामी कमसेकम एउटा मिनिमम स्ट्यान्डर्डहरू चाहिँ सेट गरौं, गन्तव्यहरूसँग चाहिँ जस्तो कि यति प्रोटेक्सन हाम्रो नागरिकहरूलाई हुनुपर्छ, यो नेपालको लागि मात्र होइन, यो भारतीयहरूको लागि मात्र होइन, यो बंगलादेशीहरूको लागि मात्र होइन, हामी सबै जो वर्कर छन् त्यो सबैको लागि कमसेकम हामी 5-7 कन्ट्रीको तर्फको चाहिँ यो हाम्रो कमन पोजिसन हो भन्ने किसिमको लिडरसिप समेत पनि लिनको लागि नयाँ सरकारले त्यो तदारुकता देखाएको खोइ, श्रम सम्झौता गर्नको लागि तदारुकता देखाएको खोइ, अनि त्यसपछि प्रोटेक्सनहरू गर्नको लागि तदारुकता देखाएको देखिँदैन, नियमनहरू गर्नको लागि अहिले हामीले लामो कुरा गरिसक्यौं, यो अलपत्र अवस्थामा रहेको युरोप माइग्रेसन, इभन खाडी मलेसियाकै पनि जुन श्रृंखलागत रूपमा चाहिँ शोषण र ज्यादतीहरू भइरहेको छ, यसलाई हस्तक्षेप मात्रै गर्नको लागि होइन, निर्मम भएर त्यो ज्यादतीको पाटोमा चाहिँ प्रहार गर्नको लागि उहाँहरूले चाहिँ देखाएको तदारुकता होइन, त्यो तदारुकताले चाहिँ आजै परिणाम दिन्छ भनेर म त्यो अर्थमा भनिरहेको चाहिँ छैन। त्यो चाँडै हुन्छ, 3-4 महिनाको समय त्यसको लागि पर्याप्त छैन, यो वर्षौंदेखि जकडिएको र ठूलो भोल्युममा रहेको समस्या, तर लक्षणहरू त देखा पर्नु पर्यो नि त, बीजारोपण त गर्नु पर्यो नि त, त्यो चाहिँ ठ्याक्कै देखिएन। मैले ठ्याक्कै भनी शब्द प्रयोग गरेँ, अझ केही मात्रामा त उल्टा गति हिँड्नको लागि मार्गचित्र कोरेको पनि देख्छु। उदाहरणको लागि जो वर्करहरूको लागि इम्प्लोयर पे मोडल तर्फ हामी जानु पर्थ्यो, त्यो चाहे फ्री भिसा फ्री टिकट भन्ने नामको होस्, चाहे जिरो रिक्रुटमेन्ट कस्ट वर्करको लागि जिरो रिक्रुटमेन्ट कस्ट भन्ने नामको होस्, जेसुकै नाम होस्, वर्करहरूले चाहिँ जाँदाखेरिमा पैसा तिर्नु नपरोस् भनेर भन्ने जुन प्रिन्सिपल छ, नेपाल सरकारले कयौं देशसँग गरेको श्रम सम्झौतासँगमा पनि त्यो कुराहरू रिफ्लेक्ट छ। उदाहरणको लागि सबैभन्दा पछिल्लो समयमा गरिएको साउदीसँग गरिएको जुन श्रम सम्झौता छ त्यसमा साउदी सरकारले हामी सबै बेहोर्न तयार हुन्छौं भनेर भनेको छ, त्यसै गरिकन युएईले, त्यसै गरिकन कुनै बेला मलेसियाले लगायतका देशले चाहिँ एकातर्फ हामी बेहोर्छौं भनेर भनेको छ। अब अहिलेको नयाँ सरकार र यो जुन वर्कर वर्गहरूलाई चाहिँ बढी हित गर्छौं, पहिलाकाले गरेनौ हामी छौं भनेर भन्ने सरकारले चाहिँ होइन यो चाहिँ तिमीले नै तिर्ने भन्ने किसिमको चाहिँ नीति पहिलाको नीतिलाई उल्टाएर उल्टो बाटो हिँड्नको लागि लिएर आइरहेको छ। भनिसकेपछि सकारात्मक हस्तक्षेपको लागि लक्षणहरू देखिएन, बीजारोपण गरिएन, 3-4 महिनामै चाहिँ परिणामहरू हाता नपरे तापनि लक्षणहरू देखिनु पर्थ्यो भनिरहँदाखेरिमा एउटा दुईटा विषयमा त उल्टो बाटो हिँड्न पो सुरु गर्यो, त्यस कारणले गर्दाखेरि यो सरकारले यसो नगरोस्, उसले सुल्टो बाटो हिँडोस्।
2: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सरकारले सहजता बनाउनको लागि अलिकति बाटो आइसकेको छ र अन्तिम भएको भएर फेरि निवेदन गर्न चाहन्छु, सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
1: हामी यो जुन निर्भरता छ नि हाम्रो, यो 6-7 मात्रै सीमित देशहरूमा जो निर्भरता छ, यो सीमित देशमा मात्रै निर्भरता हुँदाखेरिमा हाम्रो तर्फ रहेको यो ठूलो संख्यालाई जसले खपत पनि गरिरहेको छ यो अलिकति चुनौतीपूर्ण निर्भरता हो। यसरी निर्भर भएर बस्दाखेरिमा अहिलेको खाडी युद्धले वा कुनै बेला लिबियामा भएको युद्धले वा कुनै बेला सिरियामा भएको युद्धले त्यो त्यस आसपासमा पारेका इम्प्लोयमेन्टका अपर्च्युनिटीहरूलाई प्रभाव जो पार्यो त्यसबाट पनि हामीले थुप्रै सिकिसकेका छौँ कि
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
3: बालबालिकाको
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गो टिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562577।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू,
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण सुविधिद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
5: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
10: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छु।
15: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी दिपीचोक खोराहिदाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-2572।
18: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा।
18: उपलब्ध शल्यक्रियाहरू:
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
18: बालबालिकाको न्युरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
18: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
18: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
19: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
18: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-592-6023, 98-78-1817 र 98-78-35-643।
22: मध्य पश्चिम ट्याङ्क यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा करिब 2 वर्षदेखि बिग्रेर थन्किएको सीटी स्क्यान मेसिन मरमत सम्भारपछि पुनः संचालनमा आएको छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हजारौं विपन्न तथा गरीब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरूद्ध सीटी स्क्यान सेवा पुनः संचालनमा आएपछि बिरामीलाई राहत मिल्ने अब अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले बताउनुभयो। उहाँका अनुसार प्राविधिक समस्याका कारण लामो समय सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सीटी स्क्यान गराउनुपर्ने बाध्यता थियो। अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उहाँले बताउनुभयो। अस्पतालमा बन्द रहेका विभिन्न सेवाको पुनः संचालन, अपुग जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरण थप तथा पूर्वाधार सुदृढ़ीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको दर्नालले बताउनुभयो। फेरि अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डाक्टर प्रसाद हिताले सीटी स्क्यान सेवा पुनः संचालन भएपछि बाँके, बर्दिया, सुर्खेत, दाङ लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज रूपमा सेवा पाउने बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सम्बन्ध सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटेका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कड़ाई गरेको हो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्ता दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्ता वितरण भइरहेको छ। निस्ता प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले बताएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्ता दिलाइदिने भन्दै केही व्यक्तिले सेवा ग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा हिजो 1000 भन्दा बढ़ी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकै दिन 1285 जनाले स्वास्थ्य सेवा लिएका हुन्। यो संख्या प्रतिष्ठान स्थापना यता एकै दिन सेवा लिने बिरामी मध्ये सबैभन्दा धेरै भएको जनाइएको छ। प्रतिष्ठानका अनुसार 1180 जनाले बहिरंग ओपीडी सेवा लिएका छन् भने 51 जनाले आकस्मिक सेवा मार्फत उपचार गराएका छन्। साथै 54 जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्। आकस्मिक सेवाबाट उपचार गराउने मध्ये 26 जना पुरूष र 25 जना महिला छन्। यस्तै ओपीडीमा 435 पुरूष र 745 जना महिला उपचारका लागि आएका थिए। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 446 जनाले सेवा लिएको प्रतिष्ठानले बताएको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
2: मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली जीविस रोड खोराहीदाङ।
5: फोन 562-521।
2: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।
6: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते।
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, छोराही दाग,
11: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-977
12: र 98578-30-689।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
18: उपचार हुने रोगहरू पाइल्स, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
12: कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: भर्ना सम्बन्धी सूचना।
20: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 98478092883 र 97625226286।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
26: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
27: नमस्कार, यो हो बसमा, म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुने उपस्थित हुनुहुन्छ कृष्ण पहाडी। मूलत आम मानिसले बुझ्दा कृष्ण पहाडीलाई मानव अधिकार कर्मी भनेर बुझ्दछन्, अर्थात् मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति। तर स्वयं कृष्ण पहाडी चाहिँ त्यो भन्न त्यति रुचाउन छोड्नु भएको छ, उहाँ भन्ने गर्नुहुन्छ म एउटा सामान्य नागरिक भनेर बुझाइदिँदा मलाई सजिलो हुन्छ। तर म आज उहाँसँग एउटा मानव अधिकार कर्मीको नजरमा नेपालको पछिल्लो मानव अधिकारको अवस्था, त्यो विगतदेखि वर्तमानसम्मलाई कोट्याउने र कैयौं त्यस्ता जिज्ञासाहरू छन् त्यसलाई उहाँमार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। यस अर्थमा विगत झन्नै 4 दशकदेखि यही क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्छ। त नेपाल कस्तो देखियो, नेपालीको पछिल्लो अवस्था कस्तो छ, समग्र समसामयिक विषय केन्द्रित संवाद गर्ने मेरो कोसिस रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु, सस्वागत छ है त कार्यक्रममा।
28: हस् धन्यवाद।
27: अब म कहाँबाट अलिक अगाडि बढाउन मन लाग्यो भने, यो तपाईँ जुन वस्त्र धारण गर्नुहुन्छ नि, वास्तवमा सूचक सन्देश चाहिँ के दिन खोजे?
28: म 50 पटक भयो यही प्रश्न मैले धेरै
27: पटक, नयाँ पुस्ता आइरहन्छ फेरि।
28: मैले भनेको कुरो चाहिँ के हो भने, यो सद्भावको प्रतीक भने मैले, त्यसैले यहाँले बोलाउनु भयो एकपटक, बिचमा म आउँदा म आफै तर्किएँ, किनभने म तितो नेगेटिभ कुरा गर्न चाहन्न, कतिपय कुरा म साइड बस्छु। अब बोल्दा पनि कहिलेकाहीँ अप्ठ्यारो, नबोल्दा पनि अप्ठ्यारो, यहाँलाई धन्यवाद बोलाइदिनु भयो। तर यो सद्भावको प्रतीक भने मैले, म विनम्रता छ यहाँसँग पहिला आज अनुमति लिएर सुरु गर्छु कि क्लिक बेट भन्छ क्या, एउटा इन्टरभ्यू म दिन्छु, सद्भाव सहिष्णुताको कुरा गरेर म काहीँ पनि छुटाउँदिन, किनभने मेरो जीवनै अहिंसा सद्भाव शान्ति सहिष्णुतामा समर्पित रह्यो, मानव अधिकार र लोकतन्त्रको आन्दोलनमा त म पछि लागेँ अघि। अनि क्लिक बेट भनेको अर्को शीर्षक राखिन्छ, मैले लाइभ बाहेक
27: बोलिएको
28: हुँदैन,
27: आकर्षण
28: गर्न युट्युब च्यानल, अनि हामी पनि नेगेटिभ बोल्न थाल्यौँ अघि फुटेज खाने चक्करमा, अनि
27: धेरै मानिसले हेरौँ भन्दा
28: मैले लाइभ इन्टरभ्यू बाहेक दिन्न थिएँ, अहिले बीचमा एक दुईवटा रेकर्डिङ दिएँ, त्यस्तो गडबडी त भएन, तर रेकर्डिङ इन्टरभ्यू दिँदा त गडबड के हुँदो रहेछ भने, आधा पोर्सन कट्यो भने त हामी त समाप्त हुने रहेछौँ। म पनि नयाँ सुरुवात गर्दै आएको, राजनीतिक कुरा भइसके म गर्दिनँ, म मेरो सद्भाव शान्ति सहिष्णुताकै धाराको कुरा गर्छु। एउटा सानो परिसरमा हुनुपर्छ, एउटा श्लोक छ अघि ऋचा भनौँ म भनौँ, ओम पूर्ण मदह पूर्ण मिदम पूर्णा पूर्ण मुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते। यो ईशानोपनिषद्को हो, अघि बृहदारण्यक उपनिषद ईशानोपनिषद, यसमा यसको अर्थ के होला भने छोटकैमा अङ्ग्रेजीमा भनौँ, द्याट इज होल दिस इज होल, म एक लाइन दिन्छु, द्याट इज होल दिस इज होल, फ्रम द होल कम्स द होल अथवा कम्स आउट द होल, इफ यु टेक द होल फ्रम द होल स्टिल इट रिमेन्स होल अर रिमेन्स होल। भनेको पूर्णस्य भने अनन्तसँग व्याख्या गरियो, पूर्णबाट पूर्ण नै र पूर्ण यो छोटकरीमा भन्दा यहाँ पनि पूर्ण छ त्यहाँ पनि पूर्ण छ अनन्त, सायद ब्रह्माण्डको बारेमा हो। यसलाई अङ्ग्रेजीमा राम्रो शब्द छ द एक्स मतलब के भने अ पोएटिक एक्सप्लोरेसन अफ द इन्फिनिट नेचर अफ युनिभर्स भनेर भन्छ। अघि यो ब्रह्माण्डको बारेमा वेदको कुरामा यो एउटा चिन्तन छ, म एक लाइन सक्छु। पहिला हामीले शास्त्रको कुरा गर्यौँ नि, धर्मको कुरा, धर्म त धेरै पछि आयो हेर्नुहोस्, मानव सभ्यता झन्डै चाहिँ साइनो ब्याक्टेरिया भनिन्छ जो 4 अरब वर्ष जलतापीय छिद्रबाट उत्पन्न भयो, हामी प्राणी वनस्पति सबैका पुर्खा तिनै थिए भनिन्छ विज्ञानको, पत्यता जान चाहन्न,
0: बिग ब्याङ थ्योरीको कुरा गर्नु,
28: तर त्योभन्दा पनि अघि अगाडि त्यसपछिको कुरा, त्यसपछि त्यसपछिको कुरा के छ भने शास्त्रमा पहिला श्रुति आयो, श्रुति भने मुख्यत वेद र उपवेदलाई बुझियो, 4 वटा वेद र उपवेदहरूलाई बुझियो अघि र उपनिषदलाई बुझियो, त्यसपछि स्मृति भनियो, मनुस्मृति जुन पछि 14 शताब्दीतिर आएर दिग्दमित भयो, विकृत पनि भयो भनिन्छ, पकलले लेखे याज्ञवाल्कै स्मृति, स्मृति इतिहास आयो त्यसपछि। इतिहासमा मूलत हामी रामायण र महाभारतको कुरालाई लिन्छौँ र युद्धको गर्भबाटै गीताको जन्म भयो, त्यसपछि पुराणहरू आए, मूलत 18 पुराण उपपुराण अन्य पुराणहरू आए, अगमको कुरा गरियो, वैष्णव शैव र शाक्तहरू भनियो र अन्तिममा दर्शनको कुरा आयो। म मूल यसमा जान चाहन्छु, दर्शन, दर्शनमा के भने न्यायको आयो, साङ्ख्य आयो, योग आयो, मुख्य कुरा चाहिँ आयो पूर्वी पूर्व मीमांसा र उत्तर मीमांसाका कुराहरू आए। फेरि हाम्रो शास्त्रको सार के होला त भन्दा मैले चाहिँ के बुझेँ भने म फेरि धार्मिक चाहिँ होइन है, फेरि धर्म धेरै पछि आयो, म आध्यात्मिक हुँ अघि, त्यो परम ब्रह्म परमात्माको चिन्तनको बारेमा, धर्म भनेको म कर्मकाण्डी होइन अघि, त के हो भने भोगको अन्त्य दुःखद हुन्छ दिवरामजी, किन अन्त्य हुन्छ भने रामायण पढ्नु होला, सीतालाई त्याग्नु भयो गर्भवती सीतालाई रामले, आलोचित पनि हुनुभयो, अन्तिममा चाहिँ लक्ष्मणलाई पनि मृत्युदण्ड दिनुभयो उहाँले, त्यही कथा छ, म त्यो लामो जान चाहन्न, मृत्युदण्ड दिनुभयो र अन्तिममा सीतालाई लिन पठाउँदाखेरि शेरताले चाहिँ धरतीमा चाहिँ धाजो फाटेर चाहिँ मलाई चाहिँ विलीन गर आमा भनेर चाहिँ अयोध्यासँग विद्रोह गर्नु, म त अयोध्यामा जान चाहन्न, ती मान्छेहरूसँग जान चाहन्न जसले मलाई चाहिँ लाञ्छित गरे भनेर श्राप दिनुभयो भने रामको पनि अन्त्य दुःखद छ। शास्त्रको कुरा हेर्नुहुन्छ भने कृष्णको अन्त्य त झनै दुःखद छ, महाभारत युद्धको 36 वर्ष पछाडि सम्पूर्ण यदुवंशीहरू आफै श्राप भए, द्वारका समुद्रको गर्भमा विलीन भयो, अर्जुन आउनुभयो बचाउनको लागि चाहिँ, कृष्णका पटनानीहरू रानीहरूलाई पनि हरेर लगे अरूले, त्यो गाडी पनि उहाँको चलेन भने हरेक चिजको आउने र जाने एउटा बेला हुन्छ र शास्त्रको मान्यता के छ भने जसले शक्तिको अत्यधिक भोग गर्छ त्यसको अन्त्य चाहिँ दुःखद हुन्छ।

0: उसमें भी यदि बाधा हो व्यास व्यास व्यास वो भी दुर्योधन दे न सका आशीष समाप्ति ले न सका उल्टा हरि को बांधने चला। अब यह लामो छ, अब लास्ट बुझाइन आउनुहोस्। जब नाश तो मनुष्य पर छाता है पहले विवेक मर जाता है। जब मान्छे को नाश हुन्छ त्यो भन्दा अगाडि विवेक मर्छ, तर राज्य को विवेक मर्नु हुँदैन, सरकारी निकायहरूको विवेक मर्नु हुँदैन। विवेक मरेपछि नै अनर्थ र अशान्ति हिंसा दंगा फसाद सुरुवात हुन्छ। हजुर सुरु गरौं।
1: राज्यको विवेक ठिक सन्दर्भ तपाईँले कोट्याउन मलाई सजिलो बनाइदिनु भयो। तपाई एउटा यस्तो चश्मदिद अर्थात् साक्षी हुनुहुन्छ, धेरैवटा परिवर्तनको तपाईँ साक्षी हुनुहुन्छ, 46 62-63 र अहिलेको एक हिसाबले भन्ने हो नि यो विद्रोह, जहाँ 78 ज्यान गयो, खरबौंको क्षति भयो, 46 आउने अवस्थामा पनि केही क्षति भयो र 62-63 आइपुग्दा त 17,000 प्लसको भन्दा भनिन्छ खरबौंको क्षति भएको छ। यो सबै हेर्दाखेरि नि राज्यले विवेक गुमाएको छ कि राज्यले विवेक प्रयोग गरेको देख्नुहुन्छ एउटा तपाईँ अधिकार कर्मीको नजरमा चाहिँ?
0: पहिलो त कुरा के हो भने मेरो पनि एउटा कमजोरी रह्यो, असाध्य ठूलो कमजोरी रह्यो। त्यो के हो भने कहीँ पनि मान्छे मरे मारिए भने चाहिँ म चाहिँ अलिकति कठोर रूपमा प्रस्तुत भएँ, तीव्र प्रहार मैले गरेँ मार्ने कुराको विरुद्धमा। र मेरो प्रतिज्ञा छ, प्रतिज्ञा के छ भने मार्ने त कुरा छोड्नुहोस्, मबाट कसैको सम्भवै छैन, जीवको पनि सकेसम्म हत्या नहोस् म भन्छु, तर पनि किट पतिङ्गरहरूको त मतलब के भने कहिलेकाहीँ आफ्नै हातबाट हुँदा पनि मलाई दुःख लाग्छ। कसैलाई नमार्ने मात्रै होइन कि मेरो लास र सासले पनि घृणा विखण्डन र हत्या हिंसाको चाहिँ म विरोधै गर्छु। अहिले म व्यथित छु, शरीरले साथ दिँदैन, बिरामी छु, नभए कुनै बेला राज्य र माओवादीको बीचमा हुँदा द्वन्द जहाँ जहाँ मान्छे मारिन्छ दुवैतर्फले रोजका रोल्पा रुकुम सल्यान जाजाको सर्वत्र म पुगेँ। तपाईँलाई थाहा छ सेना माओवादी कसैसम्म पनि अनुमति नलिएर कुरा नमिलाइकनै म जान्थेँ। अहिले मधेसमा जुन भयो घटना घट्यो, दुःखद घटना घट्यो, मेरो मन त्यतातिर छ। यद्यपि म संस्थापक सभापति रहेको मानव अधिकार तथा शान्ति समाजले आज पनि काठमाडौँमा 2 एउटा ऱ्याली प्रदर्शन जस्तो छ, तर विषय के छ म बताउन चाहन्छु अनि आउँछु। हाम्रो जीवनधारा अहिंसा शान्ति सद्भाव सहिष्णुता र भाइचारा तोड्न होइन जोड्न योगदान गरौं, संवाद सहमति र सहकार्यको मार्ग अवलम्बन गरौं भनेर सुर्खेतबाट सुरु भयो यो घटनाक्रमपछि। अहिले पानी हाल्ने काम हो, हामी चराको जस्तो काम गर्छौं, हाम्रा शाखाहरूले गरिरहेका छन्। चराले के हुन्छ भने एउटा जंगलमा आगो लाग्यो, एउटा चरो चाहिँ हतार हतार गएर कुवामा गएर पानी चाहिँ ल्याएर चाहिँ हाल्दो रहेछ अरे। कागले भनेछ अरे यो तिमीले हालेर यो निप्छ भनेर, निप्दैन निप्छ मलाई थाहा छैन, तर म मेरो कर्म गर्छु कर्तव्य गर्छु, मैले पनि त्यही मार्ग अवलम्बन गरेँ। तर हामी निरीय छौँ, म तपाईँलाई दुईटा कुरा बताउँछु त्योभन्दा अगाडिको कुरामा। सत्ता भनेको अहंकारी नै हुन्छ, अहंकार सर्वनाशको जड हो।
1: सत्ता
0: सत्ता सत्ता भन्छु म, कुनै पार्टी व्यक्ति होइन। सत्तामा पुगेपछि एउटा बाक्लो जालो आउँछ, त्यो जालोले चाहिँ दृष्टि चाहिँ धुमिल हुन्छ। म दुईटा पेपर ल्याएको छ तपाईँ पढ्नु होला, म यो वाचन गर्दिनँ। एक शान्ति समाजले चुनाव अगाडि, म आफै गएँ, बिरामी हुँदाहुँदै पनि गएँ, त्यहाँबाट आएर त म धेरै बिरामी गएँ ढाडको अघि। मैले मधेसका 7 जिल्लामा र कोशी प्रदेशका गएर 15 सद्भाव प्रवर्धन र्याली र चाहिँ 13 नागरिक संवादहरू गरियो र भनियो कि यो नेपाल तराईमा पहाडमा फुट्न लागेको छ, को छ यसको पछाडि? त्यही हाम्रो कार्यक्षेत्र नै, मैले स्थापना गरेको संस्थाको मूल कार्यक्षेत्र केही 8 मध्ये एउटा सद्भाव र सहिष्णुता हो, शान्ति पनि हो, लोकतन्त्र र मानव अधिकार,
1: मतलब असन्तुष्टि आक्रोश थियो त्यहाँ।
0: होइन, यहाँ के छ भने स्थिर र सुमधुर सम्बन्ध चाहिँ लोकतन्त्र शान्तिको लागि मात्रै होइन, देशकै लागि स्थिर र सुमधुर सम्बन्ध आवश्यक हुन्छ। त मैले सदैव आह्वान गरेँ कि जहिले पनि समाज परिवर्तनको चालक शक्ति अहिंसा भन्नुपर्छ, तपाईँको प्रश्नको जवाफमा नम्बर 1 र नम्बर 2 चाहिँ अहिंसा चालक शक्ति बन्नुपर्छ भन्दै गर्दाखेरि चाहिँ हाम्रोमा चालक शक्ति हिंसा भयो। हिंसा विभिन्न कालखण्डमा हिंसाबाट आएको परिवर्तन दिगो हुँदैन, त्यसले मधेसमा र पहाडमा नागरिक संवाद गर्दा, करिब 2.5 कार्यक्रमहरू गर्दा, जुलुस प्रदर्शन गाउँ गाउँमा बिहान बेलुका गर्दाखेरि हामीले एउटा पेपरमा अहिलेको घटनाको संकेत गरेको छ।
1: हुन सक्छ भनेर सम्भावना
0: छ, इन्डिकेट छ, पेपरमा
1: उर्वर रहेछ
0: त्यो तपाईँहरूलाई पनि पठाइएको थियो यहाँनेरि हगि।

0: के कोशी र मधेश प्रदेश
1: होइन नेपालभरि नै तर विशेष गरेर त्यहाँ चाहिँ हामीले धेरै जुलुस गऱ्यौँ तपाईँलाई थाहा छ नेपालगञ्जमा
0: त्यो च्याप्टर के क्लोज अन्त्य भयो कि अब छैन
1: दोस्रो निरन्तरता मानव अधिकार तथा शान्ति समाजले आफ्नो 30 वार्षिकोत्सवमा अस्ति भर्खर जेठ 19 चार पाताको पेपर सार्वजनिक गर्यो त्यसमा प्रष्ट रूपमा अहिंसा सद्भाव सहिष्णुताको बारेमा सद्भाव पिथोल्ने पात्र र प्रवृत्तिलाई दण्डित गर्नु आवश्यक छ भनेर अहिलेको घटनाको चित्रण गरिएको छ त्यो
0: यहाँ तपाईँको
1: दुई नम्बरमा अहिले सरकारको 4 कार्य अवधि पूरा भएकोमा हामीले गुण र दोषको आधारमा सरकारका शैली उपलब्धि र चाहिँ के कुरा खराब भयो भन्ने बारेमा पनि चार पाताको पेपर
0: निकाल्नु
1: 46 नै आउन चाहन्छु
0: म तपाईँलाई त्योभन्दा पहिले तपाईँले अहिंसाको कुरा गर्नुभयो र एउटा परिवर्तनको कुरा गर्नुभयो नेपालमा कुन चाहिँ त्यस्तो दल छ जसले अहिंसाको माध्यमबाट आफूलाई स्थापित गरेको होस् म विगत सम्झना गरेँ त्यसपछि वर्तमानसम्म र हरेक जुन परिवर्तन भएको छ त्यो हरेक परिवर्तनमा कुन चाहिँ त्यस्तो तागत छ र मान्छेले फेरि परिवर्तन त चाहन्छ किनभने सम्बोधन आफ्ना तृष्णाहरूलाई सम्बोधन नभएपछि मानिसले विद्रोह गर्छ र अन्ततोगत्वा ऊ शिखर चुन्न खोज्छ अर्थात् ऊ जे चाहन्छ त्यो प्राप्तिको लागि उसले एउटा बाटो तय गर्छ हरेक परिवर्तन र हरेक राजनीतिक शक्ति त्यही बाटोबाट नेपालको राजनीतिमा स्थापित भएको छ तपाईँ अहिंसाको माध्यमबाट परिवर्तनको कुरा गर्नुहोस् त्यो सम्भव कसरी होला सुनाइदिनुहोस् त
1: यो संस्कारको कुरो संस्कारको कुरो शास्त्रकै कुरा गर्नुहुन्छ भने शास्त्रको मान्यता के हो भन्दा हिंसाको अन्त्य दुःखद हुन्छ चाहे त्यो हिंसालाई जतिसुकै आवश्यकताको सिद्धान्तको लेपन लगाइयोस् त म जीवनमा हिंसाको घोर विरोधी रहे मान्छे मारिए मधेस आन्दोलनमा पनि मान्छे मारिए होइन हरेक कालखण्डमा के भयो भने दण्डहीनताले बढावा पायो जस्तो कि ड्याङड्याङ अन्धाधुन्ध गोली हान्दिने इभन 3 चैत्र 15 घटनामा पनि तपाईँले अहिले पनि वेबसाइटमा छ शान्ति समाजको हेर्नु होला उच्च स्तरीय जाँचबुझ आयोग गठन गर छानबिन आयोग गठन गर र जडपत्ता लाऊ अब ड्याङड्याङ गोली हान्दिसकेपछि दोषीलाई कारवाही भएन भने त ती घटनाको पुनरावृत्ति भइरहन्छ हाम्रो समाजमा सबैभन्दा ठूलो आर्थिक पाटोमा होस् मतलब यो सुशासनको कुरोमा या मानव अधिकारको क्षेत्रमा होस् दण्डहीनता ठूलो समस्या रह्यो अघि तपाईँले दोषीलाई पीडितलाई न्याय र दोषीलाई सजाय सुनिश्चित गर्नु भएन भने घटनाक्रमहरू दोहोरिरहन्छन् मैले पहिल्यै इन्टरभ्यूमा भनिसकेँ दोस्रो कुरो म विनम्रताका साथ ट्रेन एनालिसिसमा भन्छु हामी बारुदको थुप्रो माथि बसेका छौँ
0: बारुदको थुप्रो माथि
1: हाम्रो समाजमा बारुद चारैतिर छरिएको छ सलाई सत्तामा आफ्नो भाग पाएनन् भने आफ्नो अहंकार पूरा भएन भने सलाई कोर्न चाहने तप्काहरू थुप्रो बसेका छन्
0: आन्तरिक कि बाह्य भने
1: त्यो दुवै छ जस्तो बाह्य कुरामा म दुईटा कुरा भन्छु मैले बारम्बार इन्टरभ्यूमा भने गम्भीरताका साथ लिइएन तर बाह्य हात छ भन्ने कुरा होइन मैले तर यो 4 कहाँ सरकार चुक्यो होला भने र गम्भीरताका साथ लिएन होला भने विश्व राजनीतिमा हामी निर्णायक छैनौँ यो कुरा हामीले बुझ्नुपर्छ र हाम्रा दुईटा छिमेकीहरू छन् उनीहरू संसारकै उदीयमान होइन उदाइसकेका ठूला शक्तिहरू हुन् भारत र चीन मैले भारतलाई भने दक्षिण एसियाको साँचो शान्तिको भारतको हातमा छ एसियाको शान्तिको साँचो चीनमा छ उनीहरूका उन्नति प्रगतिबाट हामीले लाभ लिने हो तर सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो चरणमा भारतलाई उत्तेजित बनाइदिनुभयो कि यो ब्रिटिस मध्यस्थताको कुरा गरेर संसदमा सच्याउने प्रयत्न गर्नुभयो
0: शिशिर खनालले
1: होइन
0: शिशिर खनालले अलि सच्याउन खोजे
1: होइन होइन बालेन्द्र शाहले भने मैले
0: हो बालेन्द्रले बोले शिशिरले अलिक करेक्सन गरे
1: होइन उसमा गर के अरे चितवनमा महाधिवेशनमा राष्ट्रपाको गर हामीले प्रमाण मात्रै गरेको भनेर सच्याउन खोज्नुभयो त्यो संसदबाटै सच्याउनु पर्थ्यो दोस्रो कुरो नेपाली स्वाभिमानलाई आहत बनाइदिनुभयो कि नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ भनेर त्यो भनेपछि हिजो आएर एसएसबीले फेरि चाहिँ सुस्तामाथि भत्कायो सुस्ताका नागरिक नेपालको सार्वभौम सत्ता रक्षाका लागि दिनरात लडिरहेछन् त्यसपछि म सम्मान्य प्रधानमन्त्रीजीप्रति अलिक आक्रामक देखिएँ किनभने मन मेरो मन टुट्यो उहाँले संसदमा गएर त्यो कुरालाई फिर्ता लिनु पर्थ्यो रेकर्डबाट हटाउनु पर्थ्यो संसदलाई उपेक्षा गर्नुभयो अब त्यतातिर नजाउँ तर भारत उत्तेजित भयो है म चाहिँ त्राईमा आउँछु भनेर मैले भनेको हो यसको अर्थ अहिलेकाही मधेसका घटनाक्रममा भारतको हात छ मैले भने होइन अघि म भन्दिनँ पनि दुई छिमेकीलाई संशय भयो त्यहाँबाट भने दोस्रो मैले के थाहा
0: नियतवश कि अपरिपक्वताको
1: के हो
0: रिडिङ
1: मैले चाहिँ दुखित भए, मैले त्यो अपेक्षा गरेका थिइनँ प्रधानमन्त्रीज्यूबाट। दोस्रो कुरो, हामी पक्कै हुन्छौँ है, भारत र चीनलाई हामीले सशङ्कित बनायौँ भने हामीले धेरै ठुलो
0: सन्तुलन कायम गर्न सकिन।
1: सन्तुलन मात्रै होइन, उनीहरूका सुरक्षा स्वार्थहरू छन्, त्यसमा
0: पनि
1: जङ्गु होइन जोगिनु पर्यो। राष्ट्रिय स्वाभिमान जस्तो सर्वत्र केन्द्रबिन्दुमा के हुनुपर्छ भने राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र नागरिकको आत्मसम्मान। अब चीनको म कुरा जान चाहन्छु, माननीय शिशिर हनालजी चीन जाँदा चीन या विदेश मन्त्रीले सायद के भन्नुभयो भन्ने समाचार आएर भेरिफाई पनि भयो भने, टाढाको आफन्त, मैले त सुनेको थिएँ टाढाको मित्र र नजिकको छिमेकीमा, नजिकको छिमेकी काम लाग्छ भन्ने उदाहरण सुनेको थिएँ। तर उहाँले के भन्नुभयो अरे भने, टाढाको आफन्त र नजिकको छिमेकीमा, नजिकको छिमेकी नै काम लाग्छ है भनेपछि, यो सारा घटनाक्रम भाद्र 24 पछिकोमा चीनको संशय के छ भन्ने कुरा त प्रकट भयो। हेर्नुहोस्,
0: विगतमा भन्ने भने चाहिँ टाढाको देवता नजिकको भूत, भूत नै काम लाग्छ भन्ने।
1: अब यो कुरा हुँदाखेरि चाहिँ के भयो भने, यहाँनिर ती कुराहरूलाई नजरअन्दाज गरियो जस्तो मलाई लाग्छ। तेस्रो कुरो म अलिकति आउन चाहन्छु अघि, मानव अधिकारको संस्कृति हामी कहाँ भयो र? हामीले दण्डहीनतालाई प्रोत्साहन दियौँ, मानव अधिकारको उल्लङ्घनकर्तालाई बढावा दियौँ है, हामी आफै पनि असफल भयौँ। त्यसले मेरो चाहिँ एउटा आज क्ल्यारिफिकेसनको रूपमा म बताउन चाहन्छु कि मानव अधिकारवादी भन्ने यस्तो जबरजस्त इमेज तपाईँहरूले बनाइदिनु भयो, प्रेसको ठूलो योगदान छ त्यसमा, कि संसारभरिका मानव अधिकार उल्लङ्घनका घटनामा यसले बोल्नुपर्छ भन्ने कुरा आयो। मैले मिडियामा जान छैन,
0: नेपाल जस्तो देशमा मानव अधिकारको उल्लङ्घन बढ्ता हुन्छ नि त, त्यसमा जहाँ गरिबी छ, जहाँ अशिक्षा छ, अभाव छ, पछौटीपन छ, डर त्रास प्रलोभन, सारा शासकहरू यस्ता झल्लरी टाइपका मानिसहरूको वर्चस्व कायम छ, त्यो शासन प्रशासनमा त्यस्तै मानिसहरूको उपस्थिति छ, त्यो त मानव अधिकार पटक पटक उल्लङ्घन गर्छ, जिउन कठिन छ नि त
1: मानिसलाई।
0: यस्तो बारम्बार बोल्दाखेरि
1: एकपटक म आमरण अनसनमा गएँ अघि, करिब करिब 3-4 दिन आमरण अनसन अनिश्चितकालीन भनौँ अब त, अघि दोस्रो पटक पनि म गएँ मानव अधिकार आयोग बनाउनु पर्छ भनेर, बल्ल बल्ल आयोग बन्यो, लामो सङ्घर्षपछि बन्यो।
0: त्यसले के काम गरेको छ?
1: अब यही विभाग भयो,
0: त्यसले काम केही गरेको छ?
1: त्यसले
0: जस्तो त्यसले तिनकुनेको घटनाको बारेमा केही गर्न सकेन, त्यत्रो मान्छे घाइते भए मारिए, त्यत्रो नोक्सान राज्यका तर्फबाट खड्ग प्रसाद ओली र रमेश लेखकको त्यो अनुहार म झलझल एउटा राक्षसी रूप म त सम्झिरहेको छु। त्यसपछि तपाईँ यही पछिल्लो घटना जुन यो 82-83 सालमा जब जेएनजीको विद्रोह भयो त्यस क्रममा 78 मानिसको ज्यान गएको छ, त्यहाँ उनीहरूको त्यो अर्को खालको रूप देखियो। त राष्ट्रिय मानवाधिकार आयोग भन्ने जो संस्था छ यसको केही तोक छ सर?
1: त्यसरी त म भन्छु, त्यो सबैको मार मलाई पर्यो कि त्यसले राम्रो काम गरिदिएको भए त, त्यो त राज्यको संवैधानिक निकाय हो नि त निष्पक्ष। त्यहाँ दलीयकरणको छाया भयो, आफ्ना मान्छेलाई त्यहाँ लगेर हालियो। मैले बोल्या हो किन मानव अधिकार आयोगले तीन कुनै घटनाको रिपोर्ट निकालेन भन्दा, निकालेन पछिल्लो पटकको यो 78 भन्नुभयो, 77 पनि पहिला निकालेन, अनि अखबारबाजी गर्यो, अनि अखबारबाजीमा गरेका नामहरू आएनन्। म कसैलाई आरोपित गर्न चाहन्न, तर के हुन्छ भने हामीले जीवनभर सङ्घर्ष गऱ्यौँ कि मानव अधिकार आयोग बन्नुपर्छ भनेर, हाम्रै पसिना र अनसनको कारणले, सङ्घर्षको कारणले त्यो बन्यो। तर राज्यका संरचनाहरूलाई भुत्ते बनाइदिएपछि, आफ्ना मान्छे हालेर चाहिँ अख्तियार लगायत संवैधानिक निकायहरूलाई चाहिँ म्यानेज गरेपछि परिणाम के भयो त भन्दा, फुट्यो एकैपटक फुट्यो। अब त्यो फुट्दाखेरि
0: म्यानेज गरेपछि
1: राजनीतिक नेताहरूले म्यानेज
0: सबै छोपछाप गरे, जतिसुकै अपराध
1: गरे। अब आज स्थिति कस्तो छ भने, विशेष गरेर 62 घटनाले गर्दा दिवरामजी, जस्तो म नागरिक आन्दोलनको नेतृत्व गरेँ भनियो डाक्टर पाण्डेर र मैले, उहाँ अहिले रहनु भएन श्रद्धाञ्जली अघि, त्यो कुरो के भयो भने चाहिँ एउटा घाउ छ त्यो वर्गमा, यसैका कारणले गर्दा गणतन्त्र आयो भनेपछि हरेक कुरामा मलाई प्रहार गर्नुहुन्छ, तर म त्यसलाई चाहिँ रमाइलो र मेरो कमजोरीलाई मूल्याङ्कन गरेमा लिन्छु। बाटो हेर्दा
0: गणतन्त्र इतरवालाले प्रहार गर्छन् भने,
1: प्रहार गर्दा तपाईँले भन्नुभयो अस्ति बाटो हेर्दाखेरि कि धेरै गाली आएको छ भनेपछि, यही अहिलेको घटनामा बोलेन भन्दाखेरि, तर म प्रतिज्ञा गरेको छु, म तोड्दिनँ मेरो प्रतिज्ञा मध्ये धेरै प्रतिज्ञा छन्, म कसैलाई पनि मुद्दा हाल्दिनँ। मेरो साथ पुस्तालाई मार्ने काट्ने गरेर गाली गरिएको छ त्यो सामाजिक सञ्जालमा, तर म न मुद्दा हाल्छु न प्रतिक्रिया व्यक्त गर्छु, म म चाहिँ त्यसलाई सुन्छु, आफ्नो कमजोरी छ भने सच्याउँछु अघि। अब यसमा पनि यो अहिलेको मधेसको घटनामा जहाँ गोली हानेर मान्छे मरे घाइते भए बोलेन भन्ने कुरा आयो, बोलेको छ शान्ति समाजले, म त्यसको संस्थापक सभापति हुँ, भोलेन्टियर हुँ, म यो 38 वर्ष म स्वयंसेवी रहेँ, मैले काहीँ पनि जब गरिनँ, पेसा होइन मेरो मानव अधिकार। अघि मैले किन यो साङ्केतिक रूपमा भनेको भने राजनीति पनि कसैको पेसा हुनुहुँदैन, नेपालमा पेसा भयो
0: मतलब आर्जनकै स्रोत भयो
1: अघि। अब मैले जहिले पनि सद्भावमा जोड दिएँ, सहिष्णुतामा जोड दिएँ अघि, तर एउटा घाउ छ 62 सालपछि जो विस्थापित भए या गणतन्त्र आएपछि राजनीतिबाट, उहाँहरू चाहिँ मेरो चाहिँ कोही पनि शत्रु छैन, दाइ उहाँहरू मलाई शत्रु ठान्नुहुन्छ
0: र तपाईँलाई के गणतन्त्र ल्याउन तपाईँको भूमिका रह्यो भनेर शत्रु ठाने होला,
1: उहाँहरूले ठान्नुभयो अघि,
0: तर मेरो भूमिका छैन भने
1: होइन, भूमिका त थियो नि त, त्यो भूमिका त गणतन्त्र ल्याउनकै लागि थियो, मलाई लाग्यो म गएँ अघि।
0: गणतन्त्र कतिको फक्रियो अथवा त्यसको सुगन्ध आयो कि दुर्गन्ध छ त अहिले?
1: त्यसैले त सुशासन भयो भने सुगन्ध हुन्छ, कुशासन भयो भने दुर्गन्ध हुन्छ, इन्ड रिजल्ट अन्तिम परिणाममा भर पर्छ। जस्तो बालेन्द्र शाहज्यूको सत्तारोहण पनि सुशासनकोमा सुगन्धबाट सुरु भयो तर निरङ्कुशता मिसियो। मेरो आपत्ति के कुरामा हो भने हामीले
0: जनता जनार्दन भन्छ, जनताले मत दियो, हिजोको दिनमा राजनीति योगदान नभएर के भयो त भन्ने मान्छे,
1: नयाँ मानकहरू स्थापित भयो, तर हामीले खोजेको सुशासन स्वतन्त्रता सहितको सुशासन हो, हामीले खोजेको विधिको शासन हो, स्वेच्छाचारी शासन होइन।
0: त हेर्नु समाज मानक कसैले स्थापित गर्यो? काङ्ग्रेसले गर्यो, कम्युनिस्टले गर्यो, राप्रपाले गर्यो, मधेसीले गर्यो, कसैले गर्यो र यसबाट खोज्या?
1: हेर्नुहोस् के भने सत्ताको भूमिका अभिभावकको हुनुपर्छ। मेरो दुखेसो के हो भने अहिलेको सत्तासँग अभिभावकको भूमिका भएन कि, पूर्वावलोकन गर्नुहोस्। जस्तो काङ्ग्रेस एमाले माओवादीलाई चाहिँ अब म किन धेरै भन्ने पक्षमा छुइनँ भने, यो चुनावपछि उनीहरू इन्तु न चिन्तुको अवस्था छन्, उनीहरू डामिएको जस्तो इन्तु न चिन्त, तर नागरिकले दिएको म्यान्डेट त स्वीकार गर्नु पर्यो। त्यसैले अहिलेको बेला सद्भावको बेला हो भने सरकारमा बस्नेहरूले आगो लाउँदै हिँड्ने अनि हामीले चराले जस्तो पानी हाल्दा सद्भाव हुँदैन। त्यसरी मैले विनम्रताका साथ निवेदन गरेँ, चर्को नबोली सुनिएन, अब हिंसामा त हामी जान सक्दैनौँ। त्यसैले हामीले के भन्यौँ भने, मैले भनेको जडमा जाउँ। मधेसको अहिलेको घटनामा पनि विशुद्ध 15 दिन अगाडिको घटनाबाट तत्काल राति घटेको देखियो तत्काल, तर त्यसपछि जुन फुट्यो नि, जङ्गी समाधान भने मात्रै खोज्ने होइन, नागरिक सरकारले नागरिक समाधान खोज्ने हो, पछिल्लो चरणमा राष्ट्रपाले करेक्सन गर्न खोजेको छ।
0: सर यसैमा म प्रश्न गरौँ, जङ्गी समाधान यो काङ्ग्रेस एमाले वृत्तका मानिसहरूले पनि बोल्ने गरेका छन्, म तपाईँलाई यसैमा प्रश्न गरेँ, विगतमा जब सिंहदरबार जल्यो अर्थात् जुन ढङ्गले सिंहदरबार जल्यो अनि कार्यपालिका जल्यो, व्यवस्थापिका, न्यायपालिका, राष्ट्रपति बस्ने भवन अनि पार्टीका हेडक्वार्टर जल्यो, ए त्यो सेना के हेरेर बसेको थियो, किन फ्रन्टमा आएन? यो भनेका कसले भने काङ्ग्रेस र कम्युनिस्टका नेतृत्वपन्थीका, भनेको एमाले, माओवादी, त्यो मधेसी के नामका पार्टीका नेताहरू। अहिले मान्छे मरिसके, त्यत्रो तबाह भइसक्यो, त फेरि सेना न प्रयोग गर्यो कसले? लिखित छ, राज्यले प्रयोग गरेको छ, अब के गर्ने त त्यहाँ सेनाले के गर्ने? पुलिस भाग्ने स्थिति भयो, नेताजी सब भागेका छन्, विगतमै पनि त्यस्तै तस्बिर दिएका छन्, के गर्ने त? जङ्गी समाधान नगरी अहिले त सुल्झ्यो नि त, अहिले त मलाई त
1: म आउँछु हेर्नुहोस्। त्यसैले के हो भने दण्डहीनताको मैले कुरा गरेँ नि, सरकारकै कुरामा जाउँ, मेरो कुरामा होइन, अहिले सरकारले आफ्नो शासकीय स्वरूपको 100 बुदा मध्ये 7 बुदामा के लेखेको छ भने, भदौ 24 को घटनाको 1 हप्ताभित्र उच्च स्तरीय छानबिन आयोग छानबिन समिति गठन गर्ने। त म प्रश्न सोध्छु सम्माननीय प्रधानमन्त्रीज्यूलाई, झुटो ठहरिनु भएन त, आजसम्म किन गठन गर्नु भएन? 23 को घटनाको म एउटा लाइभ इन्टरभ्यू 24 मा गएको थिएँ, मैले कठोर निन्दा गरेँ त्यो हत्याको, कलियाजला मान्छेहरू मारिए। त 24 को घटनामा पनि मेरो प्रारम्भदेखि नै मेरो शान्ति समाजको स्ट्यान्ड के रह्यो,
0: भदौ 24 को
1: पनि यदि
0: ग्लोरीको नाममा भएको विद्रोह,
1: राज्यले त आत्मसमर्पण गरिसकेको थियो नि त सरकारले, 3 बजेपछि राज्यका दरबारहरू जले, यसमा तपाईँले दोषीलाई कारवाही गर्नु भएर जड पत्ता लाएर भने त कुनै पनि सरकार र कुनै पनि संसद सुरक्षित हुँदैन, जान्छ त्यही मार्गबाट, त्यही दिशामा जाँदैछ। त्यस कारणले
0: जो जसरी आयो त्यसरी नै सिद्धिने हो नि त सर, 46 मा पनि आएको बाटो त्यही थियो,
1: बैसठी त्रिसठीमा पनि आएको बाटो त्यही थियो नि त
2: त्यस्तो छ छयालिस पछि अहिंसात्मक थियो मेरो बुझाइ म त 13 रुम जेलमा थिएँ हगि म त्यो लामो जाँदा
1: मारिया थिएँ
2: म त्यो जान्न अहिले आन्दोलनकारीबाट मारिएन नि हगि सत्ताबाट मात्रै मारियो त्यो बेला
1: यो बैसठी त्रिसठीमा को थियो
2: बैसठी त्रिसठीमा यस्तो थियो नि माओवादीलाई आन्दोलनको पछाडिको म्यान्डेट शान्ति प्रक्रिया थियो नि त शान्ति प्रक्रिया थियो नि त
1: त्यो 17,000 कहाँबाट मारियो कसले मार्यो जो
2: सुन्नुहोस् न
1: राज्यको एउटा आदर्श
2: फेरि अब
1: राज्यको एउटा तौर तरिका त हुन्छ नि त्यो के भने आक्रमण कोही गर्न आयो भने प्रत्याक्रमण त गर्छ हजुर नत्र राज्य कसरी चल्छ सर
2: यी त
1: प्रहरीले कसरी सञ्चालन
2: सुन्नु यी त म आउँछु बैसठी त्रिसठीको आन्दोलनको म्यान्डेट दण्डहिता सत्यनिरूपण आयोग बनाउने भनियो आजसम्म 18 वर्षमा सत्ताभोग सबैले गर्नुभयो सत्ताको रसास्वादन सबैले
1: गर्नुभयो
2: संक्रमणका लिन न्याय त टुङ्गिएन नि त 17,000 त होइन 14,000 समथिङको फेरि थियो 17,000 चाहिँ थिएको हो अघि भक्याङ्क नै छ त्यो 14,000 समथिङ बेपत्ता पारिएका र दुवै तर्फबाट मारिएकामा न्याय निरूपण भएन दण्डहीनतालाई काँधमा राखेर चल्नुभयो यो सरकार पनि त्यही मार्गमा गयो अब हेर्नुहोस् एउटा कुरा सेनाको बारेमा एउटा कुरा चाहिँ सबैभन्दा ठुलो गल्ती त्यो बेला केपी ओली शर्माज्यूको नेतृत्वको सरकारले गरेको के हो भने 19 मान्छे मरेको खबर आइसकेपछि गोली लागेर सुरक्षाकर्मीको हाहाकार थियो र देशमा जे पनि हुन सक्छ भनेर सर्वत्र अनुमान हुँदाहुँदै पनि उहाँहरूले सुरक्षा परिषदको मिटिङ घरि बोलाउनु भएन कति संवेदनहीन भनेपछि उहाँहरूकै
1: मतलब अयोग्यताको चरम रूप
2: राज्य सञ्चालन सेना ल्याएर त्यो दमन गर्नु पर्थ्यो भन्ने होइन दमन गरेको भए त झनै आगो लाग्थ्यो अघि तर अब के भयो भनेर भन्नुहुन्छ भने हामी सबै कठघरामा छौँ त्यसले 24 गतेको कुरामा कार्की आयोगले लक्टो छोड्यो मानव अधिकार आयोगले पनि लक्टो छोड्यो योभन्दा बढी दुई लाइनमा नजाउँ अघि उनीहरू म्यानेजमा छ अहिले अब त्योभन्दा बढी नजाउँ त सरकारले आफैले सम्माननीय प्रधानमन्त्री शाहज्यूले बालेन्द्र शाहले 7 दिनभित्र बनाउने भने नबनाएपछि त शङ्काको सुई उहाँहरूतिरै सोझ्यो कि सोझिएन प्रश्न यो हो दण्डहीनताको कुरो र तपाईँले भनेको कुरा मैले भने नि 62-63 हामीले शान्ति प्रक्रियामा ल्यायौँ माओवादीलाई तर ल्यायौँ नै भन्छु म तर कुरो के भयो भने
1: कसको कारणले उनीहरूले 52 सालमा हतियार उठाए
2: सुन्नु न म त हेर्नुहोस् तपाईँलाई थाहा छ राम्रोसँगले माओवादी हिंसाको सबैभन्दा कठोर हिंसाको चाहिँ विरोधी म थिएँ मैले सल्यान रोल्पा रुकुममै गएर त्यो हिंसाको विरोध गरेँ
1: मैले यसकारण मैले यो सोधेको पुष्पकमल दाहालले के भने बारम्बार भने यता गिरिजाप्रसाद कोइराला थिए मलाई खबर गर्थे ए पुष्पकमल दाहालजी त्यहाँनिर हान त्यहाँ प्रहरी चौकीमा ठोक अनि केही हतियार चाहिँ लुकाऊ है पछि शान्ति सम्झौता भएपछि पनि फेरि ज्ञानेन्द्रले बदमासी गर्यो भने फेरि ठोक्नुपर्छ गिर्जा र हामीबीच यस्तो खालको सुसम्बन्ध थियो अनि 52 सालमा जब उनले हतियार उठाए मान्छे गला रेट्न थाले धेरै जसो मारिए काङ्ग्रेस मारिए केही एमालेका मारिए केही राप्रपाका मारिए मतलब अलि द्वाजवादी टाइपका अन्तत्वगत फेरि काङ्ग्रेस एमाले अनि माओवादी 12 बुँदे दिल्ली सम्झौता गरे अनि अब यो दृश्य हेरेर सम्झनुहोस् त त्यो यो सबै हेर्दा यी स्वाभाविक खालका राजनीतिक मानिस थिए यिनीहरू
2: यस्तो थियो नि गिर्जाबाउ रहनु भएन त्यो विगतको कुरा थियो
1: न पुष्पकमल दाहाल भन्या हुनाले मैले
2: म चाहिँ हिंसाको जहिले पनि विरोधी रहेँ र मेरो जीवन नै सुरक्षित थिएन तर फेरि यो पनि सत्य हो 62 सालमा शान्ति प्रक्रियाको लागि एक ठाउँमा ल्याउन फेरि हामीले भूमिका खेलेको त्यो देखिएको छ शान्तिको खातिर फेरि 62 सालको आन्दोलनमा के नबिर्छौँ भने ज्ञानेन्द्र शाह एकपटक पपुलर हुनुभयो त्यो 60 सालमा ऊ 60 पछि जब उहाँले वार्ता सुरु गर्नुभयो नि त्यो समिति बनाएर बाफ्रे निकास दिन्छ कि भन्ने थियो कहाँ चिप्लिनुभयो भने उहाँ जब त्यो शान्ति प्रक्रिया भएन नागरिक निराशा बढ्यो त्यसमा 12 बुँदेको जन्म भयो अघि यहाँले बारम्बार दिल्ली सम्झौता भन्नुहुन्छ म त्यता जान चाहन्न
1: भएकै त्यही
2: हुन्छ
1: प्रणब मुखर्जीले नै भन्नुभयो नि त हामीले नै मिलाइदिया हो भनेर
2: अब 12 बुँदेपछि चाहिँ देश कता गयो त भन्नुहुन्छ भने मधेस आन्दोलन भयो मधेस आन्दोलनको उपलब्धि हो संघीयता मैले ल्याएको होइन तपाईँले ल्याएको होइन तर कति पहिला मन पर्दैन संघीयता अहिले आएर राष्ट्रपाल
1: विवादको विषय
2: राष्ट्रपालले चितवनमा गएर प्रदेश सभा खारेजी भन्दा त्यसकै बासिटा त मधेसमा त्यो गोलीकाण्डपछि देखिएको होइन त्यसले हामीले त के भन्यौँ भने निष्पक्ष न्यायिक छानबिन आयोग गठन गर्नुहोस् यसका आर्थिक सामाजिक सांस्कृतिक लगायतका के कारण छन् यो क्वालबाट फुटेको यो त हकिकात गरौँ जस्तो बिरामी परियो भने हामी ज्वरो मात्रै घटाउने औषधि खान्छौँ कि ब्लड टेस्ट गरेर
1: कम्प्लिट डायग्नोसिस
2: एक्सरे गरेर एमआरआई गरेर हामी जडमा जान्छौँ जडमा जानुस् है, यो अहिलेको कुरो अप्ठ्यारो छ, यो विद्रोहको कारण के हो, कोही नेता छैन, राजनीतिक समाज छैन अघि, यद्यपि राजनीतिक समाजको माथिल्लो स्तरमा भूमिका राम्रो रह्यो, रवि लामिछानेजीले संयोजन गर्नुभयो अघि, अब त्यता नजाउँ, तर कुरो के भने राजनीतिक समाज चलायमान छैनन्। अब काङ्ग्रेस एमाले माओवादीको कुरा किन गर्दिन भने उनीहरूको घर आगो लागेको छ, पार्टी अफिस आगो लागेको छ, नयाँले प्रचण्ड बहुमत पाएको छ, नयाँ चाहिँ अहिले अभिभावकीय दायित्वमा प्रस्तुत हुनुपर्छ, जो इन्तु न चिन्तु भएर लडेका छन्, माथिल्लो तहले आह्वान गर्यो, ग्रासरुटमा अहिले चलायमान छैनन्, उनीहरूलाई खेल्नु भनेको फेरि त्यो निरङ्कुशता जुन बढ्दै गइरहेको छ त्यसलाई समर्थन ठहरिन सक्छ भन्ने मेरो बुझाइ हो।
0: खेदिन्छ नि, जसले अरूलाई खेद्न खोज्यो त आफू खेदिहाल्छ नि,
2: इतिहासबाट
0: स्वाभाविक हो नि, किनभने उनले कति के गरे त्यसको उपज त हो त त्यो।
2: यही मार्गमा वर्तमान सरकार पनि गइराखेका छ कि, त्यसरी के हो भने हिंसाबाट आएको परिवर्तन दिगो हुँदैन, यति नै कहिले काहीँ हिंसा हुन्छ तर अन्तिम रिसोर्ट भनिन्छ क्या, मतलब अन्तिम गन्तव्य हो कि भनिन्छ, हिंसा गन्तव्य होइन कि अन्तिममा भइहाल्छ कि भन्ने हो। त्यसले म
0: आस्तो
2: म जीवनभरि हिंसाको विरोधी रहेँ, तर अब शान्ति प्रक्रियामा चाहिँ योगदान गर्दाखेरि चाहिँ कतिले मैमाथि पनि आरोप लाए, आरोप मतलब सुनिन्छ। अब म दोस्रो कुरामा जान चाहन्छु, एक लाइनबाट अघि म
0: छिटोमा भन्छु,
2: गीता पढ्थेँ कि, एघारौं श्लोक छ भगवान कृष्णको विश्व स्वरूप भन्ने बारेमा, अनादि मध्यान्त अनन्त वीर्य अनन्त बाहु शशि सूर्य नेत्रम, या अनन्त बाहु शशि सूर्य नेत्रम, पश्यन्तिताम दीप्त हुतास वक्रम स्वते जसा विश्व मिदम तपन्तम भनेर भन्छ क्या। यसलाई मैले अघि पूर्णमदह पूर्णमिदम द्याट इज होल दिस इज होल होल कम्स फ्रम द होल भनेर भन्दा यो अनन्त छ, ब्रह्माण्डबाट एउटा ब्रह्माण्डबाट अर्को देखिन्छ भने जस्तो मैले के व्याख्या गरेँ भने यो ब्रह्माण्ड अनन्त छ, मनुष्य जीवन महत्वपूर्ण छ, यो महत्वपूर्ण मनुष्य जीवनमा परम ब्रह्म परमात्माको नजरबाट हेर्दा हामी चर्तीको किरा जस्तो बोल्छौँ कि, पानी आयो भने साफ हुन्छ, औषधि हालिदियो भने साफ हुन्छ, हाम्रो अस्तित्व के हो त भन्दाखेरि पहिलो कुरो त सद्भाव सहिष्णुता र अहिंसा। यो मार्गलाई कहिले पनि यो कल्चर संस्कृति निर्माण हुनै सकेन, हामी भाषणमा मात्रै सीमित भयौँ, कागजमा मात्रै सीमित भयौँ, हाम्रा हामीले सोचेका आदर्शहरू परिवर्तनको पछाडि स्थायी शान्तिको लागि थियो, स्थायी शान्तिका लागि के भने समुदायबीच सुमधुर सम्बन्ध आवश्यक,
0: त्यो कहिले आएन होइन,
2: त्यस्तो
0: 38 वर्षको हामी
2: सत्ता केन्द्रित
0: सफल डेमोक्रेसीको हामीले
2: सत्ता केन्द्रित समाज भयो, सत्ता नै अन्तिम सत्य हो भन्ने मान्यता स्थापित भयो, भोगलाई प्रधानता
0: सबै त्यसमा चुके
2: चुके होइन लिप्त भए रमाए,
0: मतलब सबैको मुहार एक्सपोज मतलब सार्वजनिक भयो,
2: जसमुहार
0: उदाङ्गो भयो,
2: दिगो शान्तिका लागि सामाजिक न्यायको प्रत्याभूति अनिवार्य।
0: सर म ताजा अवस्थामा एउटा मानव अधिकारको क्षेत्रमा काम गरेको व्यक्तिको नाताले सुनसरीको कप्तानगंजबाट प्रारम्भ भएको एक हिसाबले भने त्यो पनि एउटा नागरिक विद्रोह छ, त्यसको परिणाम केही मानिसको ज्यान गयो, केही मानिस घाइते छन्, गोली लागेको छ, अस्पतालमा छन्, र अब यो देशको गृहमन्त्री के गुरुङ भन्ने उनी गए त्यहाँ कता कता के मिलाए त्यहीँ बसेर बसे भन्दा हुन्छ। यो यसो हेर्दाखेरि यो दृश्यलाई एउटा मानव अधिकार कर्मीको नजरमा नि, जस्तो राष्ट्रिय मानव अधिकार आयोग आज थाहा छैन, मानव अधिकारको क्षेत्रमा काम गर्नेहरू उपर के प्रश्न बारम्बार उठेको छ भने मानव अधिकारको क्षेत्रमा काम गर्नेहरूको पनि एउटा धन्दा भयो, यो डलरको स्रोत युरो डलर र अरू पनि भूमिका त्यहाँ त्यसले भूमिका खेल्छ, त्यस कारण यी ठप ठग हुन् भन्ने ढङ्गले मानिसले प्रश्न उठाए, यो मैले भनेको होइन है, त यो एउटा तपाईँ मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति भएको नाताले यसको दोषी मधेसको केसमा दोषीको घटनामा को दण्डित हुनु,
2: पहिला कुरा आउनु,
0: कसले हेर्छ यो
2: पहिला कुरा आउनुहोस्। घरमा आगो लागेको बेला पेट्रोल छर्केर हिँड्नु हुँदैन, तर घरमुलीले पेट्रोल छर्किन थालेपछि अरूले पानी हालेर हुँदैन, सरकार भनेको अभिभावक हो, जस्तो म गुण र दोषको आधारमै मूल्याङ्कन गर्ने प्रयत्न गर्छु, म पनि पूर्वाग्रही छु, म पूर्वाग्रही छुइनँ भन्दिनँ, तर मेरो आग्रह पूर्वाग्रहलाई म दबाउँछु, प्रकट नहोस् भन्छु, म त्यो शून्यबाट उठ्दैछु, दोषरहित म छुइनँ। तर पूर्व राजा ज्ञानेन्द्र शाहले समेत उहाँले सद्भावको खातिर अहिले मिलाउँ भनेर वक्तव्य दिनुभयो, म त्यसपछि स्वागत गर्छु। पहिला कुरो किन घर डढ्यो भने तपाईँ हामी सबै डढ्छौँ, आगो लाग्यो भने पहिला घरको आगो निभाउँ, तर सरकारलाई मेरो विनम्र आग्रह के छ भने फेरि त्यसको अर्थ क्लिक बेटमा चाहिँ कृष्ण पाण्डेले ज्ञानेन्द्र शाहलाई स्वागत गरे भनेर त लेख्नु भएन,
0: आगो चाहिँ कसले लाउँछ
2: सरकारले, तर एकातिरको आगो निभाउने नाममा अर्कोतिर आगो झोस्ने गरी काम नगरोस् म विनम्रताका साथ आग्रह गर्दछु। हाम्रो समाज संवेदनशील छ, म दुईटा कुरामा जान चाहन्छु, एक अब मैले भविष्यवाणी गर्न पनि छोडे किनभने मैले तपाईँलाई जुन पेपरहरू दिए मधेसको बारेमा गाउँ गाउँमा गएर मैले बिहान बेलुकै प्रदर्शनहरू गरेर ध्यानाकर्षण गराउने प्रयत्न गरेँ हाम्रो प्रयास सार्थक भएन हामी निर्णायक भयौँ किन कारण भयौँ भन्दा मानव अधिकारवादी भनेर या मानव अधिकार भनेर यदि यो मुलुकमा गर्वको वातावरण तयार गर्ने आधार भयो भने पनि या ग्लानी गर्ने वातावरण तयार भयो भने पनि तपाईँहरूले मलाई साथ दिनुभयो त्यसमा चाहिँ हाम्रो भूमिका चाहिँ कस्तो थियो तपाईँहरूले मूल्याङ्कन गर्नुभयो तर 2072 सालपछि म आफै व्यथित भएँ के भयो भने सबैभन्दा ठुलो नराम्रो कुरो चाहिँ विखण्डनलाई पनि घृणालाई पनि अभिव्यक्ति स्वतन्त्रता भएर स्थापित गर्ने प्रयत्न भयो जसको मैले विद्रोह गरेँ जुन संस्थामा मैले पसिना बगाएको थिएँ एउटा अन्तर्राष्ट्रिय संस्थामा त्योसँग परित्याग र चाहिँ सम्बन्ध विच्छेद मात्र होइन शत्रुतापूर्ण सम्बन्ध भयो र आज समग्र त्यो जमातले मेरो विरुद्ध अभियान गरिरहेको छ मलाई गर्व लाग्छ यो देश विखण्डित हुनु हुँदैन घृणा चाहिँ मलाई स्वीकार्य छैन भन्दाखेरि कसरी आक्रमण गर्छन् भने म चाहिँ त्यो चाहिँ
0: मतलब आफ्नो मुलुक विखण्डनको पक्षमा एडभोकेसी गर्ने
2: त्यो मानव अधिकारको नाममा भयो नामधारी संस्थाको नाममा भएपछि मानव अधिकार संस्था
0: राज्य त्यसका बारेमा के जानकारी छैन राख्दैन
2: राज्य त कुरा के हो भने जसले जति घृणा मच्चाए पनि राज्यका निकायहरू कमजोर भए राज्य आफै पनि जिम्मेवार भएन किनभने ऊ आफै पनि घृणा र हिंसाको खेती गरेर आयो कुरो बुझ्नु भएन के अघि पिरोल छ मान्छेको आँसु र मान्छेको रगतले पिरोल छ त्यसैले म घृणा र विखण्डनको विरुद्धमा रहेँ र मानव अधिकार संस्था भने त एउटा सद्भाव सहिष्णुताको कुरा शान्तिको कुरा अहिंसाको र विश्वभरि युद्धको विरुद्ध गरे हुनाले तपाईँहरूले माया गरेर शान्ति समाज जीवित भएको हो बाँकी संस्थाको क्रेडिबिलिटी कति छ उहाँहरूलाई नै सोध्नु होला तर त्यसको मार पनि मलाई पर्यो जस्तो आज पनि प्रेसको एउटा तक्काले के गरिदिइरहेको छ भने नागरिक समाजको नाममा बेनामी स्टेटमेन्टहरू छापिदिन्छ आपत्तिजनक स्टेटमेन्टहरू
0: बेनामी
2: जसको नामै हुँदैन तल त्यसमा षड्यन्त्र के हुन्छ भने नागरिक समाज आन्दोलन भनिएको हुन्छ जसले नामसहित दिएका हुन्छन् त्यो त स्वागत योग्य छ पूर्व राजदूतहरूले दिनुहुन्छ पूर्व कर्मचारी नागरिक समाजका अगुवाहरूले देख्नुहुन्छ आफ्नो पहिचानसहित त ठिक छ तर प्रेसका हाम्रै साथीहरूको एउटा हिस्सा आफूले जन्माएको नागरिक समाज भनेर बेनामे वक्तव्य छाप्नुहुन्छ त्यसले गरेको अराजकताको मार म माथि परेको छ यिनीहरू नै छन् कि भनेर अरे होल मानव अधिकारको ठेकेदार चाहिँ यो हो भन्ने जस्तो पारिदिनुभयो भनेपछि मानव अधिकार भनेको घृणा र हिंसालाई मानव अधिकारले कहिले पनि स्वीकार गर्दैन घृणा र हिंसा मुक्त हो नम्बर एक चाहिँ कुरो
0: तपाईँहरू कति सफल हुनुभएको छ
2: सुन्नु
0: घृणा र अहिंसा अर्थात् हिंसा मुक्त घृणा मुक्त समाज निर्माणको क्रम
2: मैले त आह्वान गरेको छु अहिले पनि साथीहरूलाई सर्कुलर छ शान्ति समाजको साथीहरूलाई पहिलो कुरो आगो निभाउँदै योगदान गरौँ र घृणा र हिंसालाई प्रवेश गर्न नदिउँ तपाईँको घरमा आएर कसैले आगो लाउन खोज्छ भने सारा टोल मुहल्ला भएर पकेट पकेटमा अब चाहिँ मोर्चा बनाउनुहोस् कि खबरदार मेरो बस्तीमा आएर आगो लाउने तपाईँ को हो मेरो घरमा आएर आगो लाउने तपाईँहरू आफै बलियो हुनु भएन भने अराजकता छ र तपाईँको आरोप पनि जहाँ पनि मलाई त्यही गाली गरिन्छ म भन्छु म चाहिँ जीवनमा जहाँ पनि स्वयंसेवी रहेँ र मैले तपाईँको अघि कार्यालयमा बस्दाखेरि चाहिँ कार्यकक्षमा देखेँ शान्ति समाजले 30 वर्षदेखि हरेक वर्ष एक एक पैसाको हिसाब कसले पैसा दियो गर्यो एक त विदेशीबाट स्वदेशी सरकारबाट लिँदैन सबै हिसाब प्रेसलाई दिया हुनाले एटलिस्ट बुझ्नेहरूले चाहिँ यिनीहरूको चाहिँ यो छ भन्ने थाहा छ
0: मतलब पारदर्शी छ
2: त के भने फाइदा नोक्सान दुवै भयो मलाई एक मानव अधिकारको इमेज भनेपछि सबै सर्वोच्च निकाय जस्तो यही हो भन्ने पनि भयो जुन म सम्बोधनै गर्न सक्दिनँ मेरो सामर्थ्य छैन हरेक कुरामा म कहाँबाट बोलौँ तपाईँले बोलाइदिनु भयो मैले बोले
0: सर मेरो चासो भनेको जो राष्ट्रिय मानव अधिकार आयोग छ नि त्यो सरकारी पैसा पनि खान्छ के राज्यका
2: राज्यको
0: पैसा के त्यो तिनको भूमिका के हो यो हरेक केसमा जस्तै तपाईँले तिनकुनेको भन्नुभयो अब यसकै केसमा यिनीहरू के अनि यिनका प्रतिवेदन जो अस्ति सार्वजनिक भए लिली थापा एउटा ढङ्गले कुरा गरिदिएछन् टपबहादुर मगर अर्को ढङ्गले मतलब यो के हो के यो संस्थाको भूमिका के हो
2: यो संस्था भनेको संवैधानिक निकाय जस्तो अख्तियार हो नि अख्तियारले आफै अनुसन्धान गर्छ कि गर्दैन सुन्नुहोस् राष्ट्रिय मानव अधिकार आयोगको संविधानमा सायद त्यो 245 धारामा छ हेर्नुहोस् नयाँ संविधान छापिएकोमा 21 पेजमा छ बाप्रे राष्ट्रिय मानव अधिकार आयोगलाई यति सशक्त र सबल बनाइएको छ कुनै पनि ठाउँमा उसले छापा मार्न सक्छ बिना
0: काम के गर्छ
2: सुन्नु न उसले उसको कामै के हो भन्दाखेरि अनुसन्धान अध्ययन गर्ने र दोषी कारवाही किटान गर्ने हो उसले के गर्यो तिन कुनै घटनामा बदमासी भने उसले रिपोर्टै निकालेर जसले नियुक्ति गरेका थियो उनीहरूको इन्ट्रेस्टमा चल्यो
0: यस्तो अनैतिक मानिसहरू त्यहाँ बसिरहनु
2: दुर्भाग्य
0: अनैतिकताको चरम रूप
2: होइन दोस्रो कुरो आउनु दोस्रो कुरो चाहिँ अस्ति यो जेएनजी आन्दोलनको घटनामा जुन 5 दर्जन 6 दर्जन मान्छेहरू मारिए नि अघि सबैतिर गर्दाखेरि त्यसमा पनि सबैभन्दा मेरो मन हाहाकार गरेको चाहिँ के हो भने सरकारलाई नै सूक्ष्म अनुसन्धान गर्न भन्यो सरकारको निकाय जस्तो भयो नि यो त सरकारभन्दा माथि हो भनेको यसको अठार म्यान्डेट छ अनुसन्धान गर्ने म्यान्डेट छ र गोजी किटान गर्ने हो मुद्दा चलाऊ भनेर सरकार
0: आफूको हो भन्ने उसले बुझेन
2: उसले होइन बुझ्यो धारा चार्ने किनभने अब त्यसको धेरै आलोचना गरेको मैले भनेको हुनाले त्यो संवैधानिक निकायको कुरा के हो भने अख्तियारदेखि न्यायालयदेखि निर्वाचन आयोग मानव अधिकार आयोग संवैधानिक निकायलाई स्वायत्त बनाइयो भने घर डढ्दैन अघि सरकारहरूका कमजोरी देखाउँछन् जस्तो तपाईँ पत्रकार मलाई मेरो कमजोरीको बारेमा सोध्नुहुन्छ नि त भने त्यसले मलाई त सुध्रिन मद्दत गर्छ या चाहिँ आफ्नो कुरा स्पष्ट गर्न ठाउँ दिन्छ भने जस्तो यी वाचडगहरू हुन् सचेतक मात्रै होइनन् यिनीहरूले अनुसन्धान गर्छन् र कारवाहीको लागि सिफारिस गर्छन् या कारवाहीको प्रक्रियालाई अगाडि बढाउँछन् अब त्यो आशयले हाम्रो लामो सङ्घर्षपछि त्यो बन्यो त्यसले आफ्नो भूमिका निर्वाह नगर्दाखेरि चाहिँ यो समुदाय नै बदनाम हुँदै गयो त्यसैले अब न्यायालयको बारेमा पनि कुरा के भने हिजो दलको छाया थियो त्यो एकदम प्रष्टै देखिन्छ तर आज फेरि दलको छायाबाट मुक्त गर्नुपर्नेमा फेरि सरकारकै छायामा जान लाग्यो भने मार्ग त पुरानै भयो नि
0: मतलब निरन्तरता मतलब खास तात्विक परिवर्तनको संकेत केही छैन
2: मतलब सत्ता नै अन्तिम सत्य अघि म नै अन्तिम सत्य हो र म यति जस्तो भ्रम के भयो भने सत्तामा बस्नेहरूलाई म यही कारणले लोकप्रिय भएर आएको हुँ यी मेरा दासहरू हुन् मेरो पछाडि हिँड्छन् भन्ने भयो
0: जस्तो अघि तपाईँले भन्नुभयो नि बारुदको थुप्रोमाथि बसिरहेका छौँ त्यो कुनै पनि बेला त्यो पड्किन सक्छ ख्याल गर
2: र कतिपयले मलाई के भन्छन् भने अहिले पछिल्लो चरणमा ल तपाईँलाई आज फेरि म सुनाउँछु हेर्नुहोस् यो सरकारको 100 दिन पनि पुगेको थिएन गणतन्त्र दिवसको अवसरमा जेठ 15 गते सरकारको 2 महिना र 2 दिन मात्रै पुगेको बेला म हाम्रो संस्था बाइती घरमा गयो शान्तिसमा त भन्यो सरकार लोकतन्त्र विरोधीको लौरो नभन 2 महिना भन्यो न्यायपालिकामा हिजो दलको छाया थियो अहिले सरकारको छायाबाट मुक्त गराउ र व्यवस्थापिका संसद आफ्नो सर्वोच्चता जोगाऊ हिजो 7 दलका नेताहरूको छाया थियो त्यो संसद त्यो नै गयो राष्ट्रिय पञ्चायत जस्तो भयो भने हामीले आज सरकारको छाया पर्यो आफ्नो निरीह देखियो
0: संसद
2: भने लोकतन्त्र
0: निरन्तर
2: म त्यही भन्दैछु सुन्नु न के आयो भने नि कुरो हिजो जुन कुराले गर्दा ती सत्ताहरू गए आज त्यसबाट पाठै सिकिएन
0: मतलब उही निरन्तरता
2: सुशासनका लागि लोकतन्त्रका लागि र देशको समृद्धिका लागि जीवन्त संस्थाहरू धरोहर संस्थाहरूको आवश्यकता हुन्छ ती इन्स्टिट्युसन हामीले बनायौं त्यसको मौलिकता त्यसको विविधता त्यसको विशेषता जस्तो सरकारले राजदूत नियुक्ति गर्यो 7 राजदूत गरे उपकुलपति नियुक्ति गर्यो 7 जना एकजना महिला देख्नुभयो अब समारैतालाई उसले र यो सरकारले गलत बाटोमा जान लागेको कुरा के हो भने गाडिसकेको मुर्दा भन्छ चिहानमा गइसकेका एजेन्डालाई बौराउने प्रयत्न गर्यो त हामीले भन्यौँ कि 7 सालदेखिका उपलब्धिको जगमा तपाईँले सुशासनका लागि रथारोहण गर्नुभएको छ कुद्नु सुशासनका लागि मैदानमा इतिहास बनाउनुहोस् तर उहाँहरूले के भने पुराना मुद्दा बिउताउनु भयो भने त फेरि देश 7 सालदेखि द्वन्दमा गइहाल्यो नि त त्यसले म भन्छु संवाद सहमति र सहकार्यको मार्ग कहिले पनि त्याग्नु हुँदैन प्रयोगहरू भए 46 सालको 5 वर्षमै 6 वर्षमै सशस्त्र हिंसा सुरु भयो त्यसलाई 62 सालमा निरूपण भयो मतलब निरूपण शान्ति प्रक्रिया सुरु भयो तर जति टाढो द्वन्दहरू बढ्छन् म्यानेज गर्ने क्षमता पनि देखाए राज्यले फेरि अब मान्छेमा एउटा ठूलो आशा थियो हरेक चिजको एउटा बेला आउँछ मान्छे पर्खिए अब फेरि जेएनजी मधेस आन्दोलन भयो मधेस आन्दोलन म विनम्रताका साथ भन्छु मधेसलाई विश्वासमा नलिई मधेसी नागरिकलाई विश्वासमा नलिई संघीयता चलाउनु भने दुर्घटनामा जान्छ
0: हस् धन्यवाद छ सर
2: हस् धन्यवाद
0: उहाँ हुन्थ्यो कृष्ण पहाडी मानव अधिकार कर्मी समसामयिक विषय केन्द्रित गरेको संवाद म सहितमा सम्पूर्ण युथलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार
3: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा
4: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
5: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
3: अन्य विशेष विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई, दाङ। फोन नम्बर 082563218।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत गठन गरेको कार्यदलले सल्यानको बनगाडको बिण्डे नगरपालिका 1-7 तथा सुर्खेतको सिम्ता गाउँपालिका 1, 3, 4, 5, 6 र 7 धान रोपाई हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ। कर्णाली प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य भीम प्रकाश शर्माले सल्यान र सुर्खेतको प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यानकर्षण गराउनु भएको थियो। त्यसपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको जनाएको छ। कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकाया रहनु भएको छ। सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि तथा मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री रहनु भएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेना मार्फत हवाई उद्धार गरेको हो। मन्त्रालयले यसका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 समेत जारी गरेको छ। कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रसव व्यथा लागि नवजात शिशु जन्मन कठिनाई भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला ननिस्केर शिशु जन्मन कठिनाई भएको जनाइएको छ। यसैगरी शिशु जन्मेको 30 मिनटसम्म साल नाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हातखुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपीएस र प्रसूति पश्चातको अवस्थामा हुने पीपीएस, अधिक रक्तस्राव भएको, पाठ्यघर फुटेको, पाठ्यघर भन्दा बाहिर शिशु बसेको आशंका भएको लगायतका रहेका छन्। पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भिरी अस्पतालमा करिब 2 वर्षदेखि बिग्रिएर थनिकेको सिटी स्क्यान मेसिन मरमत सम्भारपछि पुनः संचालनमा आएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं विपन्न तथा गरीब बिरामीको उपचारको प्रमुख केन्द्र रहेको अस्पतालमा लामो समयदेखि अवरूद्ध सिटी स्क्यान सेवा पुनः संचालनमा आएपछि बिरामीलाई राहत मिल्ने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्णालले बताउनुभयो। उहाँका अनुसार प्राविधिक समस्याका कारण लामो समय सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले महँगो शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा सिटी स्क्यान गराउनुपर्ने बाध्यता रहेको थियो। अब अस्पतालमै सस्तो र सुलभ दरमा सेवा उपलब्ध भएको उहाँले बताउनु भएको छ। अस्पतालमा बन्द रहेका विभिन्न सेवाको पुनः संचालन, अपुग जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरण तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम भइरहेको डाक्टर दर्णालले बताउनु भएको छ। पेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डाक्टर प्रसाद धिताले सिटी स्क्यान सेवा पुनः सञ्चालन भएपछि बाँकी, बर्दिया, सुर्खेत, दाङ लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आउने बिरामीले सहज रूपमा सेवा पाउने बताउनु भएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले सन्दर्भमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटेका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: एकानब्बे थुप्लो चार मेगा आठमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
2: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
3: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
4: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
3: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
4: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
3: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
4: सम्पर्क स्थान राई चौध नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 9849467487।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081536086
5: र मोबाइल नम्बर 9840096600 9580836086 र 9481272773।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकिज छ है नाइस
2: अद्गुरी
3: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
4: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
7: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: होइन भाइला लखर लखर कहाँ हिँडिस
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
12: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेसन सेवा
14: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
14: बालबालिकाको न्युरो सर्जरी
12: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
14: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255
15: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
14: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-8602-23, 98478-1817 र 98478-3543।

0: विभिन्न रेडियोबाट इन्द्रेन सुन्दै गर्दा तपाईँलाई कस्तो के लाग्छ? सल्लाह सुझाव प्रतिक्रियाहरू इन्द्रेनलाई दिनको लागि नभुल्नुहोला। मैले प्यारा प्यारा साथीहरूलाई यो अवगत गराउन चाहे। अब तपाई जहाँ हुनुहुन्छ, जुन अवस्थामा रहनु भएको छ, इन्द्रेन सुनिरहनु भएको छ, देशैभरका विभिन्न रेडियोबाट सँगै भइरहँदा मेचीदेखि महाकालीसम्म विभिन्न जिल्लाहरूमा अथवा प्रदेशहरूमा बसेर हामीलाई सुन्दै गर्दा त्यहाँ रहेका हाम्रा स्थानीय रेडियोबाट इन्द्रेनी प्रसारण भइरहेका छन् अनि ती रेडियोबाट इन्द्रेनी सुन्दै खुशी व्यक्त गरिरहनु भएको होला। अनि सामाजिक सञ्जाल मार्फत हेर्ने साथीहरूको लर्को पनि लामो छ। घरदेशमा होस् अथवा परदेशमा होस्, तपाईँ जहाँ रहेर पनि नेपाली लोक संगीतलाई मन पराउने मनहरूले यतिखेर यो समयमा इन्द्रेणी आउँछ सुन्नुपर्छ भनेर पनि हामीलाई देश विदेशबाट साथ दिइरहनु भएको छ। यहाँहरू सबैलाई फेरि पनि मन नमन व्यक्त गर्न चाहन्छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ। देशैभरका रेडियोमा रहेर साथ दिने सम्पूर्णलाई नमन गर्दै आज तपाईँसँग प्रत्यक्ष कुराकानी गर्नको लागि 4591300 र 4591402 स्टुडियोको नम्बरहरू हामीले तपाईँलाई खुल्ला गरेका छौं। तपाईँले टेलिफोन गरेर आफ्ना विचारहरू व्यक्त गर्न सक्नुहुन्छ। तपाईँले भन्नुहुन्छ इन्द्रेणीको बसाईले हप्तामा एक दिन चाहिँ हाम्रा आवाजहरूलाई चाहिँ बुलन्द पार्नको लागि ठाउँ दिए हुन्थ्यो, होइन? यी कुराहरू तपाईँहरूबाट पटक पटक आउँछन्। त्यही तपाईँहरूको कुरालाई मध्यनजर गर्दै विगत लामो समयदेखि इन्द्रेणी प्रसारण भइरहँदा आजको मंगलबारे बसाईमा हामीले यहाँलाई स्थान दिएका छौं। त्यसैले नेपाली लोकदोहोरीको क्षेत्रमा देखिएका विभिन्न आयामहरू हुन्छन्, कति विकृतिका कुरा हुन सक्छन्, कति राम्रा कुराहरू हुन सक्छन्, होइन? अनि त्यो सँगसँगै आफ्ना क्षेत्रहरूको प्रचार प्रसारका लागि ती धार्मिक हुन् अथवा पर्यटन क्षेत्र किन नहोस्, ती ठाउँहरूको प्रचार प्रसार नै गरौं र साथीहरूमा चाहिँ यी कुराहरू पुर्याउ भन्ने लाग्छ भने पनि तपाईँले टेलिफोन गरेर आजको यो कार्यक्रममा आफ्ना विचार व्यक्त गर्न सक्नुहुन्छ। मैले प्यारा प्यारा साथीहरू सम्पूर्णलाई यो अवगत यतिखेर गराइरहेको छु। हामी इन्द्रेणीको बसाईमा भइरहँदा टेलिफोन आइसकेको छ, कुराकानी गरौं, को हुनुहुन्छ, कहाँबाट? त्यसपछिको समयमा एउटा पुरानो भाका सुनाउने तयारीमा हामी छौं। यतिखेर को हुनुहुन्छ है त? नमस्कार। परिवर्तन सम्भव छ। नमस्कार।
1: नमस्कार हजुर।
0: हजुर हजुर, आवाज सुन्नु भएको छैन र?
1: सुनिरहेछ भनौँ।
0: ए, अहिले सुन्नु भएको छ। कहाँबाट को बोल्नु भयो नि?
1: म जस्तै भन्नुपर्दा मसुरादेखि, कैलालदेखि घनबहादुर बोहरा है त।
0: धनराज बोहरा भन्नुभयो?
1: घनबहादुर बोहरा।
0: ए, धनबहादुर बोहरा। अहिले कैलालीमा हुनुहुन्छ?
1: हजुर हजुर, कैलाली नै भनौँ है।
0: के गर्दै हुनुहुन्छ अहिले, सुनाउनुहोस् न कैलालीतिर।
1: कैलालीतिर अहिले ठ्याक्कै भन्नुपर्दा मौसम चाहिँ पानी, बिहान चाहिँ पानी परिरहेछ, अहिले पनि ठ्याक्कै भन्नुपर्दा बादल लागिरहेछ, मौसम धम्म धम्म भइरहेछ भनौँ है।
0: भनेपछि लुकामारी खेलिरहेछ बादलले, होइन?
1: हजुर हजुर।
0: कहिले यस्तो घाम लागे जस्तो हुने, कहिले बादलले ढाकेको जस्तो हुने, बिहान पानी पर्यो, अझै पनि पानी पर्ने सम्भावना छ, त्यस्तै देखिएको छ नि त। भनेपछि अब गर्मी मौसम छ, विशेष गरी अझ कैलालीतिर त गर्मी नै छ, यो मौसममा ठिक्क पानी परिदियो भने एउटा राहतको अनुभव चाहिँ गर्न पाइन्छ नि त। अनि कुन रेडियो मार्फत सुन्दै हुनुहुन्छ अथवा लाइभमा हो?
1: म चाहिँ मेरो सुदूरपश्चिम कैलालीदेखि हाम्रो सुनौलो एफएमदेखि सुनिरहेछौँ भनौँ।
0: सुनौलो एफएमले प्रसारण गरिरहेको छ, त्यहाँबाट सुनिरहनु भएको छ। सम्पूर्ण सुनौलो एफएम परिवारलाई पनि नमन छ। त्यहाँ रहेका हाम्रा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ इन्द्रेणी कार्यक्रम सुनाइदिएर साँच्चीकै भनौँ हामी विभिन्न ठाउँमा पुग्ने हाम्रो यात्रा हो, यो यात्रालाई अगाडि बढाइदिनु भएको छ। सुनौलो एफएमका सम्पूर्ण परिवारलाई नमन व्यक्त गर्न चाहन्छु। अब आज तपाईँको विचार के छ धनबहादुरजी?
1: मेरो विचार त कार्यक्रम भन्नुपर्दा विशेष गरी इन्द्रेणी कार्यक्रम ठिकै छ, रमाइलो छ, राम्रो छ भनौँ है।
0: अब नेपाली गीत सङ्गीतमा आएका विभिन्न आयामहरू हुन्छन् नि, कहिले विकृतिका कुरा हुन्छन्, कहिले विसङ्गतिका कुरा हुन्छन्, कहिले राम्रा गीतहरूले पनि ओहो कस्तो राम्रो गीत आएछ भन्ने हामीले नै भन्छौँ, होइन?
1: हजुर हजुर।
0: यी सन्दर्भ जोड्नु पर्दा चाहिँ कसरी जोड्नुहुन्छ?
1: भन्नुपर्दा सर, अब यस्तो हो, अब छारापन्चा गीतहरू अब त्यस्तो चाहिँ नआइदिउँ, अनि राम्रा राम्रा यस्तो लोकदोरीहरू चाहिँ आइदिउँ, तर छारापनको यस्तो गाउने चाहिँ राम्रो लाग्दैन भनौँ।
0: त्यही त, फेरि अब नेपाली विशेष गरी हाम्रो नारी दिदीबहिनीहरूको महान चाड हरितालिका तिज आउँदै गर्दा विगतका वर्षहरूमा हामीले विकृति विसङ्गतिलाई झेल्यौं, यो वर्ष विकृति विसङ्गतिलाई झेल्न नपरोस् भन्न हामीले आवाज पनि उठाउँदै आइरहेका छौं। तीजका गीतहरूका सन्दर्भमा केही भन्नु छ? तीजका गीतहरूका सन्दर्भमा चाहिँ
1: तीजको गीत भन्नुपर्दा अब अहिलेसम्म भन्नुपर्दा अब ठिक ठिकै छ, राम्रै छ। अब त्यस्तो चाहिँ कुनै नियमितहरू छारा पञ्चायतको गीतहरू चाहिँ त्यस्तो चाहिँ तिर्का पनि नल्याइदिउँ भन्ने कुरा केही चाहना हो मेरो।
0: धन्यवाद छ तपाईँलाई, धन्यवाद हजुरजी। इन्द्रणीको बसाईमा आएर सुनौला एफएम मार्फत सुन्दै गर्दा हामीलाई हामीसँग रहनुभयो, यसको लागि तपाईँलाई धन्यवाद। कार्यक्रम सुन्दै रहनुहोला है त। नमस्कार सर, हामी इन्द्रणीको बसाईमा छौ। प्यारा साथीहरू, मेचीदेखि महाकालीसम्म दौड़ने क्रम छ, यात्राको क्रम छ, यात्रामा निस्किएका छौं। 10 बजेदेखि 11 बजेसम्मको यात्रामा हामी जहाँ जहाँ पुग्न भ्याउँछौ ती ठाउँहरूमा पुग्ने हो, तपाईँसँग भलाकुसारी गर्ने हो। आउनुहोस्, तपाईँका ठाउँका कुराहरू बुझौं। यस्तै यस्तै गर्दै हामी अगाडि बढ़िरहेका छौं। यतिखेर टेलिफोन सम्पर्कमा ईशाले जानकारी गराए अनुसार कोही हुनुहुन्छ, उहाँलाई पनि म स्वागत गर्छु। नमस्कार हजुर। होइन, यस्तै छ हौ, कहिले काहीँ के गर्ने, कहिले के हुन्छ, ठ्याक्कै 10-15 मा तपाईँहरूसँग आएर बोल्छु भन्यो, 2-4 मिनट तल माथि भइ नै हाल्छ हौ। त्यस्तो हुँदैन, कहिले काहीँ म आइन भने मेरा साथीहरू आउनुहुन्छ, कहिले ईशा आउनुहुन्छ, कहिले को आउनुहुन्छ, होइन, कहिले सरोजजी आउनुहुन्छ, यसरी नै आउँछौ। तर सकेसम्म तपाईँहरूलाई चाहिँ निराश नबनाऊ, एक्लै नबनाऊ भन्ने प्रयास हो, होइन।
2: नमस्कार, म त रमेशकार
0: रमेशकार कि यता फर्पिङबाट होइन त, सतीखेलबाट
2: हो।
0: त्यही त, म नामबाट ठ्याक्कै चिनिहाल्छु। त्यहाँ माथि फेरि तपाईँको आवाज होइन, सुनिरहेको आवाज हो नि त रमेशजी तपाईँको, हामीलाई सल्लाह सुझाव प्रतिक्रियाहरू दिइरहनुहुन्छ, इन्द्रणीका बारेमा भनिरहनुहुन्छ, रेडियोलाई असाध्यै माया गर्ने मनभित्रको एउटा मन हुनुहुन्छ, होइन र
2: दोहोरी खेल्ने कार्यक्रम आइदिए हुन्छ भनेर।
0: अब तपाईँ र मै खेल्नुपर्छ है, क्या दोहोरी सुरु गर्ने हो?
2: होइन, तपाईँ र म त कहाँ
0: के, हाम्रो ईशालाई बोलाउँ त दोहोरी खेल्न?
2: होइन त, होइन, एउटा कार्यक्रम राख्दै,
0: एउटा कार्यक्रम राख्नु पर्यो, शरदले ट्याक्क दोहोरी गाउनु पर्यो, त्यो कार्यक्रम हो कि
2: भनेको हो। शरदले कानै थापेन,
0: कानै था, उनलाई अहिले भ्याइ नभ्याइ छ कार्यक्रम, कहिले पूर्वतिर कुद्छन्, कहिले पश्चिमतिर, कहिले कार क्षेत्रका कार्यक्रम, कार्यक्रमै कार्यक्रम भाइ। कहिले काहीँ त म शनिबार पनि भ्याउँदिन हौ भन्नुहुन्छ कि, ल ठिक छ, हामी यो कुरा जानकारी गराउँला। तपाईँले अब आज आफ्ना विचार राख्नु पर्दा नेपाली गीत संगीतका बारेमा, पूर्व वक्ताको कुरा त सुनिहाल्नुभयो,
2: राम्रो राम्रो कार्यक्रम आइदियोस्,
0: है पहिला जस्तो झेल्नु नपरोस्, राम्रा राम्रा गीतहरू आउन्, यही नै हो सबैभन्दा ठुलो कुरा, कसो धन्यवाद छ तपाईँलाई सहभागिताको लागि भन्दै। अब हामी एउटा गीत राख्छौ ईशा, यतिखेर हामीले तयारी अवस्थामा राखेको गीतलाई मेरा प्यारा प्यारा साथीहरूमा सुनाउँदैछु।

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुन्दै अनि सामाजिक सञ्जाल मार्फत हेर्दै गर्दा असाध्यै लोभलाग्दो मौलिक भाका नवीन खड्का अनि पुस्तका खड्काको आवाजमा रहेको यो गीतलाई सुनाइसकेका छौं। साक्षीकै भन्नुपर्दा पूर्वका साथीहरूको मन तृप्त भयो होला जस्तो लाग्छ, किनभने पूर्वेली भाकाहरू सुन्दा पूर्वका साथीलाई आनन्द लाग्छ, सुदूरपश्चिमका साथीलाई सुदूरपश्चिमका देउडा सुन्दा आनन्द लाग्छ, अनि काठ क्षेत्रका साथीहरूलाई काठे भाका, सेलो भाका, नेवारी भाकाहरू सुन्दा छुट्टै आनन्द मिल्छ, मध्य पश्चिमतिरका साथीहरूलाई त्यहीकै भाकाहरू सुन्दा मजा लाग्छ होइन, अनि पश्चिम नेपालका साथीहरूलाई ओहो यानी माया सालैजो सुन्दाको मजा, कौडा सुन्दाको मजा छुट्टै हुन्छ होइन, अनि यता पश्चिम नेपाल मध्यपश्चिम र विशेष गरी मध्यमाञ्चलतिर सुन्दाखेरि चाहिँ त्यहाँ विशेष गरी दाङ होइन यता तपाईँको सल्यान भयो अनि यता रुकुमतिर भयो यी विभिन्न नेपालगञ्ज यी विभिन्न ठाउँहरूमा चाहिँ त्यहाँ टप्पाहरू पैसाहरू यस्ता खालका गीतहरू सुन्दा चाहिँ मजा आउँछ। खैर जे भए पनि ठाउँ अनुसार भूगोल अनुसार त्यहाँको रहनसहन त्यहाँको वस्तु स्थिति होइन त्यहाँको कला संस्कृति भाषा वेशभूषा यी कुराहरूले चाहिँ फरक पार्छन् र ती ठाउँका साथीहरूलाई त्यही भाका सुन्न मजा लाग्छ अनि कहिलेकाहीँ चाहिँ यो अलिक फरक स्वाद हुन्छ नि, पूर्वका साथीहरूले पश्चिमका सुन्ने पश्चिमका साथीहरूले पूर्वका सुन्ने यसरी सुन्दाखेरि चाहिँ छुट्टै आनन्द आउँछ कि, त्यसैले हामी समग्रमा सबै खालका गीतहरू इन्द्रणी मार्फत प्रसारण गरिरहेका छौं। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा मन इन्द्रणी सुन्दै गर्दा रमाइलो त लागिरहेछ, खुशी व्यक्त गरिरहनु भएको छ, यसका लागि म सबैलाई नमन गर्न चाहन्छु। नेपाली लोक तथा दोहोरी गीत संगीतहरू हाम्रा अमूल्य निधि हुन्, यिनै अमूल्य निधिको संरक्षण सम्वर्धनका लागि हामी लागिरहेका छौं, रेडियो मार्फत बोलिरहेका छौं, आवाजलाई बुलन्द पार्दै गर्दा विभिन्न अप्ठ्याराहरू आउँछन्, ती अप्ठ्याराहरूको सामना गर्दै गर्दै अगाडि बढ्दै गर्दा साँच्चीकै यो मन पनि खुशी हुन्छ, किनभने निरन्तर रूपमा हामी नेपाली लोक संगीतको प्रवर्धनका लागि लागिरहेका छौं। र हिजो मात्र काठमाडौँको विशेष गरी राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक संस्थानद्वारा नौमती बाजा र सारङ्गीको रागी उत्सव सम्पन्न भएको छ। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको नेतृत्वमा भएको सो कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रमको संज्ञा दिएको छ। जब जब किरण बाबु पुनले सांस्कृतिक संस्थानको नेतृत्व सम्हाल्नुभयो त्यसपछि भने विभिन्न आयामहरू आएका छन्, नाफामा सांस्कृतिक संस्थानलाई पुर्याएका छन्, त्यति मात्र होइन अहिले कलाकारकै संस्था भयो अरे कलाकार नै त्यहाँ चाहिँ कर्मचारी हुनुपर्छ भन्ने मान्यता राख्दै असाध्यै राम्रो तवरले विभिन्न खालका कार्यक्रमहरू गरिरहनु भएको छ। असारको बेलामा असार 15 मनाउनुहुन्छ, धान दिवस मनाउनुहुन्छ, अनि माघीको मेलामा माघी अनि यस्तै गरी अगाडि बढ्नुहुन्छ, अनि पर्व विशेषमा अगाडि बढ्दै गर्दा साँच्चीकै भन्नुपर्दा अनेकतामा एकता विविधता चाहिँ बनाउँदै अगाडि बढ्ने किरण बाबु पुनलाई म नमन व्यक्त गर्न चाहन्छु। हिजो विभिन्न रागहरू हामीले सुन्न पायौं, किनभने पञ्चे बाजा बजाउनु सहनाई बजाउनु मात्र ठूलो कुरा होइन क्या, त्यहाँभित्र भनौ समय अनुसार बिहानीको समय प्रभातकालीन हुन्छ, प्रभातकालीन समयमा कस्तो खालको राग बजाउने, दिउँसोको समय कस्तो हुन्छ, मध्याहको समय कस्तो हुन्छ, साँझको समय कस्तो हुन्छ, यी प्रकारहरू अथवा यी विविधताहरू चाहिँ त्यहाँ कलाकारले प्रस्तुत गर्नुभएको थियो। हामीले उदाहरणको लागि कुनै एउटा उत्सव हुन्छ सम्झौ, एउटा विवाह समारोह हुन्छ, अहिले विवाह समारोहमा बाजा घन्किन्छन्, पञ्चे बाजा बज्छ, बायन बाजाहरू बज्छन्, तर त्यसले दिने एउटा मौलिक पर्व संस्कृति चाहिँ हामीले झल्काउन सकेका छैनौं। एउटा विवाह सम्पन्न गर्दै गर्दा अघिल्लो दिन पूर्वाङ्ग होला, त्यो बेलामा कस्तो बाजा बजाउने, भोलिपल्ट चाहिँ बाजा बजाउने दाईहरू आइसकेपछि शुरूआत कसरी गर्ने होइन, त्यसपछि त्यहाँ हुने विविध प्रकारका चाहिँ संस्कृति अगाड्दै गर्दा ती अनुसार कसरी अगाडि बढ्ने, अथवा घरबाट बेहुलो अन्माएर चाहिँ बेहुलीको घर लिएर जाँदै गर्दाखेरिका शुरूआतदेखि लिएर त्यहाँ पुगिसकेपछि त्यहाँ चाहिँ पर्साउने काम हुन्छ नि एउटा होइन, त्योदेखि लिएर त्यहाँ चाहिँ पूजा गर्नेदेखि लिएर अनि त्यहाँ चाहिँ लगन काँठो कस्नेदेखि गोडा धुने समयदेखि अनि दुलहीलाई चाहिँ अन्माउँदासम्मको समय र घर भित्राउँदासम्मको समय चाहिँ कसरी राग प्रस्तुत गर्ने भन्ने विषय प्रमुख थियो। यी कुराहरू अहिलेको पुस्ताले बुझ्न जरूरी छ, हुन त बिस्तारै लोप हुन लागेको संस्कृतिलाई अगाडि बढाउन सम्मानित कलाकार राजु परियार रीता थापा मगरहरूले जुन खालको प्रयासहरू गर्नुभएको छ त्यसका लागि किरण बाबु पुनले नेतृत्व लिनुभएको छ, यसका लागि संचारकर्मी नेपाल पनि आबद्ध छ, मीडिया सहयोगको रूपमा रह्यो, लाली गुराँस .com रह्यो र विभिन्न संचारकर्मी पत्रकारहरूको साथ र कलाकारहरूको साथले हिजो रागी उत्सव सम्पन्न भएको छ, यसको लागि हामी नमन व्यक्त गर्न चाहन्छौ। सँगसँगै हिजै काठमाडौँमा जनसांस्कृतिक महासंघद्वारा आयोजित प्रगतिशील श्रष्टा सम्मान कार्यक्रम इन्द्रेणी सांस्कृतिक विकास हलको हलमा सम्पन्न भएको छ। आयोजक संस्था जनसांस्कृतिक महासंघ रहेको छ अनि सह आयोजकमा नारायण बाबू स्मृति प्रतिष्ठान रहेको छ अनि इन्द्रेणी विकास समाज रहेको छ। उहाँहरूकै साथमा रमेश श्रेष्ठले संयोजन गर्नुभएको सो कार्यक्रम भव्य रूपमा सम्मान गर्दै सम्पन्न भएको छ। दुवै कार्यक्रमलाई हामी नमन व्यक्त गर्न चाहन्छौ। टेलिफोन लिन्छौ। ओ ल साथी आउनु भएको रहेछ, म अघि नै टेलिफोन लिन्थे नि। ल नमस्कार।
1: नमस्कार भाइ। नमस्कार।
0: तपाईँ एकदम होलमा बस्नु पर्यो है?
1: हजुर।
0: के गर्ने, अब विविध जानकारी छन्, गराउनै पर्यो साथीहरूलाई। कसो
1: गर्ने
0: कहाँबाट को बोल्नु भयो भन्नुहोस् त?
1: म त पोखराबाट हल्का सञ्चाल हो भाइ।
0: कहाँ घर चाहिँ?
1: म्याग्दी हो।
0: म्याग्दीको मान्छे अहिले कहाँ हुनुहुन्छ?
1: पोखरा।
0: पोखरा, पोखरामा रहने साथीको नाम के भन्नुभयो?
1: मेरो हर्क छन्त्याल।
0: हर्क छन्त्याल, ओहो ल हर्कजी पोखरामा बसेर हामीलाई सुनिरहनु भएको छ इन्द्रणी?
1: सुनेको छैन, सुनेको त छैन। मेरो साथीले एउटा नम्बर दिएको मलाई।
0: ए यसमा कल गर्नुहोस्। अहिले इन्द्रणी चलिरहेछ, जहाँ टेलिफोन गर्न पाइन्छ भन्नुभयो। कुन साथीले भन्नुभयो तपाईँलाई? ल सीताराम दाहाललाई धन्यवाद छ, यसरी साथीहरूलाई जोड्ने काम गर्नुभएको छ, होइन सन्त्यालजी?
1: हजुर।
0: ल अब विशेष गरी आज इन्द्रणीको बसाइमा टेलिफोनमा कुराकानी गर्दै हामी अगाडि बढेका छौँ। दोहोरी गीत सङ्गीतको क्षेत्र कस्तो हुनुपर्छ, तिज आउँदैछ, तिजका बेलामा विगतका वर्षहरूमा अलिकति विकृतिहरू आए त्यसलाई चाहिँ अथवा त्यस्ता खालका गीतहरू नल्याउनको लागि, मौलिक संस्कृतिहरू भित्राउनको लागि, गीतहरू भित्राउनको लागि के गर्न सकिन्छ, यी कुराहरू राखौँ न अलिअलि थोरै।
1: मौलिक गीतहरू गाउने भने धेरै विदेशी ब्याङ्कहरू बजाउँछन् बाजाहरू पनि। अब हाम्रो विभिन्न समय डमाहरू अनि नर्सिङहरू कर्नलहरू यो लोप भइसकेको छ। अब हाम्रो दर्जी दाइहरूले बजाउँदैन, पठाएको छ। हाम्रो यो मजदुरहरूले पनि बजाउँछ। अब यो संरक्षण गर्नको लागि भन्नुहोस् ठिकै हो, तर पनि यो दर्जी बाहेक अरूले बजाउने अनि स्वयं उहाँ नै बजाउने राम्रो थियो, उहाँलाई बजाउने अरूले बजाउने अनि विश्व बजाइ भयो। त्यस कारण यो खास यो दलितहरू पनि ठुलो हुनु नपर्ने, उहाँहरू पैसा पाउँछ नि, त्यतिकै बजाउनु होइन। अब जहाँ बजाउनु उहाँहरू पैसा पाउँछ, त्यति बजाएर चाहिँ जाने, बजाएर पनि जाने भएन
0: उहाँलाई। जसले सिर्फ जानेको छ उसैले बजाउँदा राम्रो हुन्छ भन्ने कुरा चाहिँ तपाईँको हो?
1: हजुर। यो अब हाम्रो अरू जातिले बनाउँछ, त्यही पनि दलित
0: होइन। अब अहिले त अनेकतामा एकता, सबैजना साझा, जसले जुन काम सक्छ गराउन भन्ने कुरा पनि छ नि त। तपाईँको कुरा चाहिँ जसले बजाइरहनु भएको छ दाजुहरू, उहाँहरूले बजाउँदा अझ राम्रो भन्ने कुरा हो।
1: हजुर। यो सबै यो बजाउने दाजु दर्जी दाइहरूले बजाउने राम्रो हुने चाहिँ उहाँले अलि मात्रैको भएको भएर यो बजाउने पनि अलि गाह्रो मान्छ। उहाँले पैसा पाउँदैन भने उहाँ त्यति बजाउनु होइन। यो
0: बन्नै पर्यो। अब अहिले कहाँ सबै
1: वर्तमान
0: शुल्क नै हुन्छ। अब आफ्नो काम अनुसार, आफूले परिश्रम गरे अनुसार, अब त्यसैबाट रोजीरोटीहरू चलाउनु पर्छ, त्यो कुरा त भइ नै हाल्छ। ठिक छ, ल यी कुराहरू राखिदिनु भयो सँगै। अब गीतहरू चाहिँ कस्तो आउनुपर्छ तपाईँलाई, कस्तो लाग्छ गीतहरू चाहिँ कस्तो आउनुपर्छ?
1: गीत त अब मौलिक आउनु पर्ने सबै यो आधुनिक यो गाएको छ, मौलिक भाका एउटै छैन। त्यस कारण यो मौलिक भाका गऱ्यो भने हुनेछ। चिजको भाका पनि त्यो यो चिजको हो कि त्यो कुन झोरी गीत हो कि आधुनिक गीत हो भने थाहा पत्तै नपाउने छ कि। त्यस कारण
0: तिजकै भाका लयमा राम्रो आउनु पर्यो, आधुनिकता भित्रिनु भएन, मौलिकतामा रम्नु पर्यो भन्ने कुरा छन्त्यालजीको होइन त?
1: हजुर। हस्
0: धन्यवाद छ तपाईँलाई। हामी इन्द्रणीको बसाईमा छौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा छौँ अनि नेपाली पात्र, हाम्रो पात्र लगायतका विभिन्न माध्यमबाट सुन्दै गर्दा रमाइलो लागिरह होला, हुन पनि हो। आफ्ना मौलिक संस्कृतिहरू झल्कने खालका गीतहरू बज्दा सबैलाई रमाइलो लाग्छ। अब एउटा गीत सुनाऊ। हस् भन्नुभएको छ, राख्दैछु।

0: देशैभरका रेडियोबाट हेर्नुहोस् त मज्जाले इन्द्रणी सुन्दै गर्दा सिमसिम पानी रहेछौ बैमानी बोलको यो गीतलाई सुन्नुभयो। साँच्ची के भन्नुपर्दा यस्ता लोभ लाग्दा गीतहरू बजारमा छन् र त हामीलाई सुनाउन आनन्द लाग्छ होइन। हुन त अहिले पछिल्लो समय आएका गीतहरू पनि त्यत्तिकै कर्णप्रिय छन्। सबै गीतहरूलाई एउटै भुङ्ग्रामा हाल्न खोजेको होइन, विकृति विसंगति छन्, यसलाई न्यूनीकरण गर्नुपर्छ, यसका लागि विभिन्न संघ संस्था लाग्नुपर्छ, नेतृत्वको भूमिकामा पुगेपछि नेतृत्वको भूमिका निर्वाह गर्न सक्नुपर्छ, तब मात्र त्यो नेतृत्व सफल हुन्छ जसका लागि हामीले विभिन्न ठाउँहरूमा विभिन्न समयमा हुने विभिन्न खालका कार्यक्रमहरूको आयोजना हुन्छन्, ती कार्यक्रममा सहभागिता जनाउनुपर्छ। राम्रा के हो नराम्रा के हो भन्ने कुरा छुट्याउन सक्नुपर्छ। यति भयो भने हाम्रो लोकदोहोरीको क्षेत्र समृद्ध बन्छ। साथीहरू, समृद्ध बनाउनको लागि कसैले पनि कन्जुस्याई नगरौं। सबैभन्दा ठूलो हातमा मैले मेरा प्यारा प्यारा श्रोता दर्शकहरूको देख्छु। राम्रो भए राम्रो भनिदिनुहोस्, नराम्रो भए नराम्रो भनिदिनुहोस्, राम्रालाई प्राथमिकतामा राख्नुहोस्, नराम्रा छन् भन्ने सुन्नुभयो भने त्यसलाई हेर्दै नहेर्नुहोस् कि। अहिले डिजिटल बजारमा त हामीले भिडियो संग्रहित हुन्छ, ती संग्रहित भिडियोहरू हेरिदिएर नराम्रालाई नै हामीले प्रमोसन गरिरहेका हुन्छौं। अनि त्यसपछि उसले के हुन्छ भने ओहो मैले त्यस्ता नराम्रा गीतहरू निकाल्दा त आम श्रोता दर्शकको नजरमा पर्दो रहेछ, अब मैले यस्तै खालका गीतहरू निकाल्नु पर्छ भन्ने उसलाई चाहिँ जान्छ। त्यसैले हामी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छौ, राम्रा गीतहरू ल्याऊ, राम्रा गीतहरू हेर्ने दायित्व तपाईँ हाम्रा हुन्, मौलिक संस्कृतिको रक्षा गरौं। यही चाहिँ निवेदन म यहाँहरूलाई गर्न चाहन्छु। अब भने आजको लागि इन्द्रणीको समय सकियो, थोरै मात्र बाँकी छ, अब पाँच मिनटको समय छ। यो पाँच मिनट मात्र बोलेर पनि भएन, आज गीत सुनाउने बेला हो। मिठा मिठा गीतहरू बजिरहेछन्, अझ सुमधुर गीतहरू बजिरहेछन्। यसै परिवेशमा एउटा सुमधुर भाका तपाईँलाई छोड्दै टेक्निकल सपोर्टको लागि काठमाडौँबाट इसा, देशैभरका रेडियोबाट साथ दिने साथीहरू, कार्यक्रम सुन्नुहुने हेर्नुहुने तमाम मेरा प्यारा प्यारा मनहरू, घरदेश परदेश जहाँ जहाँ रहेर साथ दिनुभयो सबैलाई धन्यवाद छ। अनि विभिन्न ठाउँहरूमा हामी पुग्दै गर्दा हामीलाई कार्यक्रमका सन्दर्भमा भनिदिनुहुन्छ, साथीहरूलाई आभार व्यक्त गर्न चाहन्छु। रेडियो काठमाडौँको
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, झरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदाङ, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्लैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला
6: लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: मध्य पश्चिम ट्रान च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा हिजो 1000 भन्दा बढ़ी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकै दिन 1285 जनाले स्वास्थ्य सेवा लिएका हुन्। यो संख्या प्रतिष्ठान स्थापना भए यता एकै दिन सेवा लिने बिरामी मध्ये सबैभन्दा धेरै भएको बताइएको छ। प्रतिष्ठानका अनुसार 1180 जनाले बहिरंग ओपीडी सेवा लिएका छन् भने 51 जनाले आकस्मिक सेवा मार्फत उपचार गराएका छन्। साथै 54 जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्। आकस्मिक सेवाबाट उपचार गराउने मध्ये 26 जना पुरूष र 25 जना महिला छन्। यस्तै ओपीडीमा 435 पुरूष र 745 महिला उपचारका लागि आएका थिए। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 446 जनाले सेवा लिएको प्रतिष्ठानले बताएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईले बिरामीको बढ़दो चापले प्रतिष्ठान प्रतिको जनविश्वास बढ़दै गएको बताउनु भएको छ। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्य कर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङ सहित छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उहाँको भनाइ छ। बिरामीको चाप बढ़ेपछि पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य कर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ़ बनाइएको प्रतिष्ठानले बताएको छ। विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यससँगै विद्यालय तह कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीकै अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्ने कानूनी व्यवस्था रहेको छ। सही व्यवस्था अनुसार पाठ्यक्रमको मस्यौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनु भएको छ। मध्य प्रदेशमा खानेपानीको संकट झन भयावह बन्दै गएको र 60% भन्दा बढ़ी हाते पम्प सुकिसकेको राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा पेश भएको मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 अनुसार मध्यमा पानीको संकट गहिरिएको पाइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार भूमिगत जलस्रोत जलस्तर 2-3 मिटरसम्म घटेका कारण मध्यका 8 जिल्लामा हाती पम्प, इनार र ट्यूबवेलहरू सुकिसकेको बताइएको छ। र कर्णाली प्रदेश सरकारले सल्यान सुर्खेतका खडेरी प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत गठन गरेको कार्यदलले सल्यानको वनगाड, कुपिण्ड नगरपालिका 1-7 तथा सुर्खेतको सिम्ता गाउँपालिका 1-3-4-5-6-7 धान रूपियाँ हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ। कर्णाली प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले सल्यान र सुर्खेतका प्रभावित क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। त्यसपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको बताइएको छ। कार्यदलको संयोजकमा मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकाया रहनु भएको छ। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुहास जहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
2: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
2: समय बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: कस्तो राम्रो जुत्ता लगाएको,
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 082-563-775।
6: सम्पर्क नम्बर 98478-26873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: यार, यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
12: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
12: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
9: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
7: हप्ताको 7 दिन दन्त रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
8: दन्त रोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङ द्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जन द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
8: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
14: 98-41-68-46-46।
8: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
15: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो। के कुरा गर्छ निन्ने, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आचेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: हार्दिक आमन्त्रण।
21: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
20: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98-5-78-30-404 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98-5-78-32-391।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
9: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3576।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याहको 12 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगान्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्य निष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, सङ्कुवासभा, सोलुखुम्बु, उदयपुर, जाजरकोट, रूकुम पूर्व, रूकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको भाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। यो नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल। हामीले आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो घटबढ़ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबढ़ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यसै गरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। यसै गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1-15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगाण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरू गावाले
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही डाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा ड्यामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई डाङ। फोन नम्बर 082-8563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा, साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082560734 र 082560138।
14: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार।
15: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
16: हुनबाट पनि नाम दर्ता गर्न
17: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
18: सम्पर्क: दिव्य फार्मेसी, घुराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
19: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
20: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क: घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082590847, 082590847।
21: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082560509 र मोबाइल 98453065।
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
22: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
23: फोन नम्बर 082560601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
24: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
25: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
24: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको। थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्लाडल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
0: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
24: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
0: समय बिहान 10 बजेदेखि
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: नोट कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
24: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847 57193 र 9818989028
1: हीरा काटने हीरे मारा खे
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज
4: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ 082-588-54 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस् अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हामीको टेलिफोन नम्बर 5584994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोफ सम्राज रैदास,
5: सम्पर्क फोन नम्बर 082-5635-775,
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई तुष्टि एकपटक। आएर त हेर्नुहोस् दङ्गाल मेटेरियल सेन्टर।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेल हमी दिभ तपूर्ण हटली थैंक्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: का हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यू पिंकुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
11: भर्ना सम्बन्धी सूचना।
12: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 92 83 र 97 6 25 26 286।

दिउँसो 2-1 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनु भएको छ। दाङको लमहीमा आज आयोजित प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16 वर्षदेखि 30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति देखिएको बताउनुभयो। उहाँले यसलाई प्रदेशकै ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गर्नुभएको थियो। मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सड़क सुरक्षा सम्बन्धी प्रशिक्षण दिँदै अनुशासित जिम्मेवार बनाउनु पर्ने उहाँको भनाई रहेको छ। प्रदेश सरकारले सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको उहाँले बताउनु भएको हो। दाङ बाँके कपिलवस्तु र रूपन्देहीमा सवारी दुर्घटनामा बढ़ी हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागू औषधको प्रयोग दुर्घटनाका कारण प्रमुख रहेको बताउनु भएको हो। पुराना सवारी साधन गुणस्तरहीन सड़क र चालकको लापरवाहीका कारण पनि दुर्घटना बढ़िरहेको उल्लेख गर्दै उहाँले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सड़क निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको छ। सल्यानका दुई सामुदायिक वनबाट प्रहरले 3 नाल अवैध फरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले व्यवहारिसे अवस्थामा लुकाई छिपाई राखिएका बन्दुक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वनगाड कुविन्डी नगरपालिका 12 स्थित भदाले सिद्ध गुफा सामुदायिक वनबाट 2 नाल र त्रिवेणी गाउँपालिका स्थित छोटी बोट सामुदायिक वनबाट 1 नाल गरी 3 नाल अवैध फरुवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर क्रोकाईले बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। ती बन्दुक कसले र के प्रयोजनका लागि त्यहाँ लुकाई छिपाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सल्यानका विभिन्न वन क्षेत्र तथा ओडारबाट ठूलो परिमाणमा अवैध फरुवा बन्दुक बरामद हुँदै आएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास विस्तार तथा निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डागीले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच ओपन एक्सेस कार्यान्वयन निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विषय समावेश भएको छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री को नमूना तयार गर्नुपर्ने विवाद समाधान समेत स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य सम्वाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 130
तीन गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेना मार्फत हवाई उद्धार गरेको हो। मन्त्रालयले यसका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 समेत जारी गरेको छ। कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रसव व्यथा लागि नवजात शिशु जन्मन कठिनाई भएको, नवजात शिशुको हात खुट्टा वा शरीर पहिला निस्केर शिशु जन्मन कठिनाई भएको जनाएको छ। यसै गरी शिशु जन्मेको 30 मिनटसम्म सालना ननिस्केको गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हात खुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपीएस र प्रसूति पश्चातको अवस्थामा हुने पीपीएस अधिक रक्तस्राव भएको, पाठ्यघर फुटेको, पाठ्यघर भन्दा बाहिर शिशु बसेको आशंका भएको लगायतका रहेका छन्। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहरु रोड छोराही दाग
8: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 89।
10: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 98480096 98580036086 र 98481723

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98-5-78-31-840 र 98-4-78-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा विचिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: मैले मेरो गुट्टुहरूलाई सुम्पिएको छु। मेरी छोरीले दुःख गर्दा
4: थिएटर सिनेमा घोराई 10 चौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
5: आमा म पढ्छु नि।
6: के अरे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर
7: ल्याऊ। पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
8: बनाना। I love you.
9: बिहे गरेपछि
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: मध्यपश्चिम जान चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। राप्ती प्राविधिक शिक्षालय गढवा तीनमा कार्यरत करार मासिक तथा दैनिक जलाधारी कर्मचारीहरू आन्दोलित भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी अन्तर्गत कार्यरत करार मासिक तथा दैनिक जलाधारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दबाव दिँदै आन्दोलन थालेका हुन्। त्यसको प्रभावले राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरू पनि आन्दोलित भएका हुन्। करार मासिक तथा दैनिक जलाधारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हक हित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुधे मागपत्र पेश गरिएको थियो। 2077 देखि विभिन्न चरणमा आन्दोलन मागपत्र पेश तथा प्रतिवेदन तयारी भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। समितिले साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन शुरू गरिएको उल्लेख गरेको छ। साउन 18 गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प पार्ने कार्यक्रमको घोषणा गरेको छ। यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपील तथा ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो। बजारमा खाना पकाउने ग्यासको अभाव अझै उस्तै छ, तर नेपाल आयल निगमले भने पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरेको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरि सिलिण्डर बजार पठाउन थालेको 2 हप्ता नबित्दै दाङ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर्स कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास चाप्न मात्रै पनि हप्तोसम्म कुर्नुपर्ने उपभोक्ताको गुनासो रहेको छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। तुलसीपुर स्थित ग्यास डिलर डायनामिक ट्रेड कन्सर्न लगायत विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत रहेको छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसाय फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। छत्रेश्वरी गाउँपालिकाले मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, प्रमुख अतिथि तथा उपाध्यक्ष बुद्ध कुमारी खत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न ओडाका ओडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, ईपीका नेपाल महामारी नियन्त्रणका लक्ष्य हासिल गरी त्यसलाई निरन्तर कायम राख्ने कार्यक्रमका प्रतिनिधि तथा कर्मचारी, स्वास्थ्य कर्मी र सम्बन्धित सरकला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य एवं पोषणसँग सम्बन्धित कार्यक्रमहरूको उद्देश्य, कार्यान्वयन प्रक्रिया, सेवा प्रवाह, समन्वयको आवश्यकता तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी आदान प्रदान गरिएको थियो। साथै कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन पालिका तथा ओडा तहबीच समन्वय, सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। अमेरिकी सरकारको आर्थिक सहयोग इपिक नेपाल परिवार स्वास्थ्य अन्तर्राष्ट्रिय 360 को प्राविधिक सहकार्य तथा ग्रामीण विकास प्रयास नेपाल आरडीई नेपाल र छत्रेश्वरी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले पालिकाभित्र आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्थामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य लिएको
आयोजकले जनाएको छ। छत्रेश्वरी गाउँपालिकाले सुरक्षित मातृत्व, स्वास्थ्य नवजात शिशु, पोषित बाल बालिका र स्वास्थ्य समुदाय निर्माणलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तर प्रभावकारी रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनाबाट उल्लेख्य कमी ल्याउन सकिने बताउनु भएको छ। दाङको लमहीमा आज आयोजित प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16-30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढ़ी देखिएको बताउनुभयो। उहाँले यसलाई प्रदेशकै ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गर्नुभएको थियो। मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सड़क सुरक्षा सम्बन्धी प्रशिक्षण दिँदै अनुशासित र जिम्मेवार बनाउनु पर्ने उहाँको भनाई रहेको थियो। प्रदेश सरकारले सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको पनि उहाँले बताउनुभयो। दाङ, बाँकी, कपिलवस्तु र रूपन्देहीमा सवारी दुर्घटना बढ़ी हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागू औषधको प्रयोगका कारण दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो। पुराना सवारी साधन, गुणस्तरहीन सड़क र चालकको लापरवाहीका कारण पनि दुर्घटना बढ़िरहेको उल्लेख गर्दै उहाँले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सड़क निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको हो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: केन्द्र 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट ISI प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्। सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोरा हिदाङ। फोन नम्बर 082-560-788। सम्पर्क व्यक्ति महेश चौधरी। मोबाइल नम्बर 98-128-24-072।

0: छत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, लुलो हुने, प्यारालाइसिस आदि समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
4: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082562023 98478617 र 98478635।
4: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती।

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोनमा टिप्नुस् 082-533-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: के लगाएर जानी होला भनेर सोचिरहेछु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
0: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तर तथा
0: सम्पर्क मोबाइल नम्बर 98-2922-64।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू,
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी चिएको, नसा च्यापी,

0: कोट यूरिक एसिड हाथ खुट्टा झमझमाने पोलने सिल्का हान्ने तथा सब किसिम का बाथ रोग
1: गैस्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
0: सुगर प्रेसर थायराइड प्रोस्टेट तथा सब किसिम का दीर्घ रोग चेक जांच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी लैब पंचकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
2: संपर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। संपर्क फोन नंबर 9686 61 94।
3: सीता के भयो तिमीलाई घुम्चोर बसेछौ
4: के हो नि
3: बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सुत चलेन अब त आफै मरिसक्यो
4: के कुरा गर्छु तिमीले हाम्रो घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको सपनाको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
1: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572।
6: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको टिको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्धमा मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर एन्डरसन चेल्सीमा आबद्ध। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज 3 घाइते 22 वर्षीय रविन्द्र मेहताको तिर्वी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित 4 भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज युवाहरूको समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि दिवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहता र दिवानगंज 3 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर नजिक सुनकोशी नदीमा हराइरहेका 3 यात्रु र कारको खोजी कार्य आज पनि भइरहेको छ। हिजो बिहान बागमती प्रदेश 08001/0144 नम्बरको बसले ठक्कर दिँदा सड़कमा रोकिरहेको कार नदीमा खसेर कार र त्यसमा रहेका यात्रु हराएका हुन्। कारमा रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका 1 एस्काभेटर चालक गणेश थापा र 3 पाटन गाउँपालिका 9 एस्काभेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुड़कोटबाट खटिएको गोताखोर सहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नाव उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कार्यवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घाम पानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ, तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाडौँ उपत्यका सहित देशभर खाना पकाउने ग्यासको चर्को अभाव भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 कम्पनीलाई ग्यास आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाइ छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधिक गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार सरकारकर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पनि नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर सन्धले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-33-493-555।
0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका 2 महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। 28 साउन 17 गते संखुवा सभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गिरी थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। वहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्र्याउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। अब खेल खबर। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एण्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 वर्षीय एण्डरसन चेल्सी पुगेका हुन्। एण्डरसनको कप्तानीमा लिभरपूलले प्रिमियर लीग, यूईएफए च्याम्पियन्स लीग, एफए कप, 2 लीग कप, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023 एण्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको 1 वर्षपछि उनी नेदरल्याण्ड को आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 खेल खेलेका थिए। उनले इंग्ल्याण्डका लागि 91 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्र नै 10 खेलाड़ी हुन्। चारभञ्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 सदस्य मध्ये 1 महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ज्ञान संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।
6: कस्तो राम्रो जुत्ता लगाएको,
7: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गाली किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 082-5635-775।
7: सम्पर्क नम्बर 98-4-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा।
10: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा।
13: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू:
14: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
13: पाठीघर सम्बन्धी समस्याको अपरेसन सेवा,
15: अन्य विशेषज्ञ सेवाहरू,
16: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक
17: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
19: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
20: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
21: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
22: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई ब्रान्च। फोन नम्बर 082-5360-2018।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
2: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
23: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
2: पिसाब पोल्ने समस्या,
23: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
2: पाठेघरमा मासु पलाउने,
23: निसन्तान महिलाको चेक जाँच,
2: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
2: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
23: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: भर्मा खुल्यो, भर्मा खुल्यो, भर्मा खुल्यो।
26: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
25: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
26: हाम्रा विशेषताहरू:
25: उत्कृष्ट शैक्षिक वातावरण,
26: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
25: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
26: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
27: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
28: सम्पर्क फोन 081-536-086
25: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
30: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
30: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
30: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
30: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
26: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
30: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
30: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
24: डाक्टर विप्लव रिमाल द्वारा दिइने सेवाहरू।
30: दूरबीन दिदीद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
24: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
30: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
24: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
30: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
24: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल। मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि सतत न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाल,
8: सम्पर्क मोबाइल 98477 27977
9: र 98578 30689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविसा रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 98578-32819 र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
15: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
15: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
15: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्, कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
19: मध्यपश्चिम ट्राङ्क, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढ़वा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सनसँगको मिलिमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बापतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा हिनामिना गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको थहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकासपुन रहेका छन्। अख्तियारले उनीहरूबाट झनै 1,41,50,000 रूपियाँ बिगो असूल गरी जरिमाना र कैद सजायको माग दावी गरेको छ। रोल्पाको त्रिवेणी गाउँपालिका 5 हान्जाबाङ स्थित सड़कमा जीप दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गंगादेव गाउँपालिका 1 भूर्तीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु 1J1743 नम्बरको जीप दुर्घटना भएको हो। जीपका चालक गंगादेव गाउँपालिका 1 निवासी अन्दाजी 22 वर्षीय दिल कुमार ओलीले चलाइरहेका बेला अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। जीपमा चालक सहित 10 जना सवार रहेका थिए। दुर्घटनापछि घाइते सबैको उद्धार गरी स्वास्थ्य चौकी जोगा रोल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि सबै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गंगादेव 1 सहचालक 24 वर्षका चित्रराम ओलीको अवस्था गम्भीर रहेको छ। प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रबर अन्सारीले खाना पकाउने एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा सभापति अन्सारीले एलपी ग्यास सिलिण्डरको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1,75,00,000 ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। उहाँले 17 दिन अघि सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभए बताउनुभयो। सभापति अन्सारीले समितिको गतिसँग तालमेल गर्न नसके जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई चेतावनी समेत दिनुभयो। उहाँले आफूहरूलाई नागरिकको व्यापक दबाव रहेको उल्लेख गर्दै काममा ढिलासुस्ती हुन नहुने बताउनुभयो। अन्सारीले प्रत्येक ग्यास सिलिण्डरमा बारकोड वा क्यूआर कोड राखेर डिजिटल प्रणाली मार्फत ट्रेकिङ गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले कोड नभएका सिलिण्डर साटफेर रोक्ने व्यवस्था गरिएमा बजारमा लुकाइएका सिलिण्डर 30 दिनभित्र स्वत बाहिर आउने दावी गर्नुभयो। उहाँले नेपाल विद्युत प्राधिकरणको घरधुरी विवरणसँग ग्यास सिलिण्डरको विवरण जोडेर कुन सिलिण्डर कहाँ कुन कम्पनीको र कसको प्रयोगमा छ भन्ने विवरण राज्यले राख्नुपर्ने बताउनुभयो। सभापति अन्सारीले ग्यासको समान मूल्य नीति पुनरावलोकन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो। उहाँका अनुसार अहिले 14.2 केजीको घरेलु सिलिण्डर 5 तारे होटल, ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानले समेत प्रयोग गरिरहेका कारण सरकारले ठूलो परिमाणका अनुदानको भार बेहोर्नु परेको छ। सभापति अन्सारीका अनुसार प्रत्येक सिलिण्डरमा सरकारले झण्डै 938 रूपियाँ घाटा बेहोर्दै आएको छ। मासिक झण्डै 7,00,000 सिलिण्डर व्यावसायिक क्षेत्रमा प्रयोग हुँदा राज्यको झण्डै 65 करोड़ रूपियाँ अनुदान त्यही क्षेत्रमा खर्च भइरहेको उहाँले बताउनुभयो। र राप्ती प्राविधिक शिक्षालय गढ़वा 3 मा कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। धरनामा र बसेर दवाब दिइरहेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटी अन्तर्गत कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दवाब दिँदै आन्दोलन थालेका हुन्। त्यसैको प्रभावले राप्ती प्रादेशिक
राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरू पनि आन्दोलित भएका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय शिक्षालय तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हकहित सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुँदे मागपत्र पेश गरिएको थियो। 2077 देखि विभिन्न चरणमा आन्दोलन मागपत्र पेश तथा प्रतिवेदन तयार भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। समितिले साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन गरिएको उल्लेख गरिएको छ। साउन 18 गतेदेखि प्रशासन तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ। यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपील तथा ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओस्मोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङजाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
2: प्रवेश परीक्षा साउन्ड 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: हीरा काटने हीरे मारा के
5: नमस्ते म रामकृष्ण काल सबै सुन्नु हुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगा

0: पटपट पी दिन्छ हातैमा।
1: नमस्कार, म गायिका मान्डवी त्रिपाठी, तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: तपाईहरुको घर घरमा रेडियो मध्ये पश्चिम
1: मम्मी मम्मी दाँत दुख्यो
2: मम्मी मेरो दाँत भङ्ग आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
3: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोलाइमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
6: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
4: सम्पर्क फोन नम्बर 0825902222
2: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
8: सीता के हो तिमीलाई गुम्सो र बेसी छौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निम्ले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हेर उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिचो खोर हैदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 9847423572
2: भर्ना खुल्यो
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
11: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
12: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
13: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 9840896600 9580836086 र 9481720273
14: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
15: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847993944 9847993944
16: मध्य पश्चिम चाँड च्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दैव हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
8: दीपक के सम्पर्क मोबाइल 98478727976
9: र 98578369।

0: राम्रो पावरमा
1: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: ब्लड प्रेसर हाई लो भएका
2: कोलेस्ट्रोल बढी भएको
3: मुटुको गति एक नास नभएको
2: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
3: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
2: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
3: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-93 र 98095-12871

0: पदार्थहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल छ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर।

0: व्यक्ति रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
8: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार।
7: समय: बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
1: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
1: उपलब्ध। शल्यक्रियाहरू:
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
1: बालबालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
1: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-1000।

0: र मोबाइल नम्बर 9790965255।
1: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दांग में।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857745226।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847876001।
11: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9857734910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 गेट दाङ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङ सहित लुम्बिनीका 12 जिल्लामा 5 वर्षमा भएका सवारी दुर्घटनामा 2500 बढ़ीको मृत्यु। युवालाई सचेत बनाउन सके दुर्घटनामा कमी आउने, लुम्बिनीका मुख्यमन्त्री आचार्यको भनाई।
1: बजारमा खाना पकाउने ग्यासको अझै अभाव, ग्यास तात्न मात्रै पनि हप्तौसम्म कोर्नु परेको उपभोक्ताको गुनासो।
0: गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। राप्ती प्राविधिक शिक्षालय गढवामा कार्यरत कडा तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित।
1: र रोल्पाबाट दाङ आउँदै गरेको जीप दुर्घटना, 9 घाइते, 1 जनाको अवस्था गम्भीर।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेशमा 5 वर्षमा भएका सवारी दुर्घटनामा 2225 जनाको मृत्यु भएको छ। आर्थिक वर्ष 2077-78 2081-82 7866 सवारी दुर्घटना भएको र दुर्घटनामा 2525 जनाको मृत्यु, 5416 जना गम्भीर घाइते र 6804 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारी मध्ये 57% अर्थात 6271 दुई पाङ्रे रहेका छन्। अधिकांश दुर्घटना साँझ 6 बजेदेखि मध्यरातसम्म हुने गरेका छन् भने करिब 90% दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको विश्लेषणमा उल्लेख गरिएको छ। लुम्बिनी प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी आउन सकिने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16-30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढ़ी देखिए बताउँदै युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभयो।
2: यो कुरालाई पनि हामी सतत निकायहरूले आफूलाई जिम्मेवार दोष गराउन जरुरी छ भन्ने मैले भनेको छु। डोजरका चालकहरू आफै प्राविधिक बनेर बने बनाइएका कतिपय चालकहरू अहिले पनि छन् र अहिले पनि त्यो कार्य अगाडि बढिरहेको न कि त्यति बेला उपभोक्ता समिति मार्फत काम अगाडि बढाउने र डोजर चालकले अनि र उपभोक्ता समितिभित्रकै मान्छेहरू प्राविधिक बनेर सड़क निर्माण गर्ने त्यो कार्य पनि विद्यमान अवस्थामा पनि कतिपय ठाउँहरूमा अहिले पनि जारी छ। यसको अन्त्य आउन जरुरी छ र प्राविधिक दृष्टिकोणले ठिक छ भन्ने निष्कर्ष निकालेर मात्रै हामीले सड़क निर्माण गर्यौं र सड़क निर्माण गरिरहँदा पनि हामीले बनाएका सड़कहरू गुणस्तर युक्त निर्माण गर्न सक्यौं भने कम दुर्घटना हुने गर्छ।
1: मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर युवालाई प्रशिक्षित र अनुशासित बनाउनुपर्ने बताउनुभयो। प्रदेश सरकारले यसमा आवश्यक साझेदारी गर्न तयार रहेको उहाँको भनाई रहेको थियो। मुख्यमन्त्री आचार्यले दाङ, बाँके, कपिलवस्तु र रूपन्देहीमा सवारी दुर्घटना बढ़ी हुने गरेको उल्लेख गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागू औषधको प्रयोग दुर्घटनाका प्रमुख कारण रहेको बताउँदै त्यसलाई कडाईका साथ चेकजाँच गर्न पनि सुरक्षा निकायले आग्रह गर्नुभयो। उहाँले नागरिक समाजलाई सुसूचित गर्दै बाल बालिकालाई कुलतबाट टाढा राख्नुपर्ने, समाजमा बढ़दै गएको विकृति विसंगति र अराजकता नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनु भयो। दुर्घटनापछि घाइतेको समयमै उद्धार र उपचारको व्यवस्था सुनिश्चित गर्दै मानवीय भावना र जिम्मेवार समाज निर्माण गर्न पनि उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख सचिव कृष्ण प्रसाद काप्री सहित विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढ़वा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँचजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावत गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार कार्य गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बापतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिना गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको थहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकासपुन रहेका छन्। अख्तियारले उनीहरूबाट जम्मै 1,41,50,000 रूपियाँ बिगो असूल गरी जरिमाना र कैद सजायको माग दावी गरेको छ।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा हिजो 1,000 भन्दा बढ़ी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकै दिन 1,285 जनाले स्वास्थ्य सेवा लिएका हुन्। यो संख्या प्रतिष्ठान स्थापना यताकै एकै दिन सेवा लिने बिरामी मध्ये सबैभन्दा धेरै भएको जनाइएको छ। प्रतिष्ठानका अनुसार 1,180 जनाले बहिरंग ओपीडी सेवा लिएका छन् भने 51 जनाले आकस्मिक सेवा मार्फत उपचार गराएका छन्। साथै 54 जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्। आकस्मिक सेवाबाट उपचार गराउने मध्ये 26 जना पुरूष र 25 जना महिला रहेका छन्। यस्तै ओपीडीमा 435 पुरूष र 745 महिला उपचारका लागि आएका थिए। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 446 जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीले बिरामीको बढ़दो चापले प्रतिष्ठान प्रतिको जनविश्वास बढ़दै गएको संकेत गरेको बताउनुभयो। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङ सहित छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उहाँको भनाइ रहेको छ। बिरामीको चाप बढ़े पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाएको प्रतिष्ठानले जनाएको छ।
0: राप्ती प्रादेशिक शिक्षालय गढ़वा तीनमा कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। धरना बसेर दवाब दिएका हुन् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटी अन्तर्गत कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दवाब दिँदै आन्दोलन थालेका हुन्। त्यसैको प्रभावले राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरू पनि आन्दोलित भएका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय, निर्देशन शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हकहित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बजे मागपत्र पेश गरिएको थियो। 2077 विभिन्न चरणमा आन्दोलन, मागपत्र पेश तथा प्रतिवेदन तयारी भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरेको, आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। समितिले साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन शुरू गरिएको उल्लेख गरेको छ। साउन 18 गते प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ। यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपील तथा ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो।
1: बजारमा खाना पकाउने ग्यासको अभाव अझै उस्तै छ, तर नेपाल आयल निगमले भने पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरेको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिण्डर बजारमा पठाउन थालेको दुई हप्ता नबित्दै दाङ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर्स कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास सार्टम मात्रै पनि हप्तौसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। घोराई तथा तुलसीपुर लगायत जिल्लाका ठूला बजारहरूमा ग्यास डिलरहरूमा विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथात रहेको छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसाय फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले नागरिकहरूसँग बजारमा ग्यास पाउन कतिको सहज छ भनेर सोधेका छौं।
3: मेरो नाम रविन्द्र डाङी, घोराई 15। आइतबारदेखि ग्यास सहजमा पाइन्छ भन्ने समाचार थियो, तर वितरण केन्द्रबाट त्यति सहजै ग्यास पाइएको जस्तो देखिएन। आज पनि म लाइनमै थिएँ, नाम दर्ता गराएको थिएँ, लाइनमा थिएँ, तैपनि त्यस्तो सोचे जस्तो सजिलै तरिकाले लाइन नलागेर पाइने अवस्था थिएन। अलि ग्यासमा असहजता भयो, अब कहिलेसम्म हुने हो?
4: ग्यास पाउनु त साह्रै गाह्रो छ, ग्यास पाइएको छैन। ग्यास चार पाँच दिनपछि बल्ल मैले लाइन लाएर कुपन ल्याएर बल्ल पाँच दिनपछि पाएको हो। ग्यास नपाएपछि मैले इलेक्ट्रिक चुलो ल्याएर इलेक्ट्रिक चुलोबाट 5 दिनसम्म गुजारा चलाएँ। कोही कोही मान्छेहरूले चाहिँ दाउराबाट गुजारा गरिराखेका छन् ग्यास नपाएर। ग्यासको साह्रै अभाव छ,
5: पाउनु त सहज छैन। अब प्रत्येक ग्यास डिलरहरूले नाम लिस्टमा टिपेछन्, अब तपाईँको पालो आएन भन्ने, अब पालो लगाउने लाइनमा लगाउने, खास त्यति सहज देख्छ, सहज छैन। आम चाहिँ उपभोक्ताहरूलाई ग्यास अहिले चाहिँ सहज छैन।
6: ग्यास पाउन बजारमा धेरै गाह्रो छ। एक हप्ता 10 दिन भयो ग्यास खोज्न लाएको, एक ठाउँबाट पनि पाइएको छैन। आज ठाउँमा घुमेर यो ठाउँबाट कुपन ल्याएँ, भोलि पाला हुने सम्भावना छ।
0: अब बाँकी समाचार। रोल्पाको त्रिवेणी गाउँपालिका 5 हान्जाबाङ स्थित सड़कमा जीप दुर्घटना हुँदा 9 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गंगादेव गाउँपालिका 1 भूर्तीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु 1-17-43 नम्बरको जीप दुर्घटना भएको हो। जीपका चालक गंगादेव गाउँपालिका 1 निवासी अन्दाजी 22 वर्षीय दिलकुमार ओलीले चलाइरहेका बेला अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। जीपमा चालक सहित 10 जना सवार रहेका थिए। दुर्घटनापछि घाइते सबैको उद्धार गरी स्वास्थ्य चौकी जुगार रोल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि सबै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गंगादेव गाउँपालिका 1 का सहचालक 24 वर्षका चित्रराम ओलीको अवस्था गम्भीर रहेको छ। घाइते हुनेहरूमा गंगादेव गाउँपालिका 1 गोठी खोलाका अन्दाजी 41 वर्षीय धर्मराज डाँकी, सोही ठाउँका अन्दाजी 77 वर्षीय सुपरी डाँकी, गंगादेव गाउँपालिका 1 का अन्दाजी 23 वर्षीय पल बहादुर घरती मगर, त्रिवेणी गाउँपालिका 7 दर्वैका अन्दाजी 28 वर्षीय मीना डाँकी र उहाँका 4 वर्षीय छोरा मनिका डाँगी र उहाँका 4 वर्षीय छोरा प्रदीप डाँगी रहनु भएको छ। त्यस्तै माडी गाउँपालिका 1 जबाङ दमुरीका 25 वर्षीय पृथ्वी पुन मगर, झिंगुवा रोल्पाका 28 वर्षीय हरि ओली र भारतको मोतिहारीका कबाडी खरिद गर्दै आएका 25 वर्षीय सन्तोष सहनी रहेको प्रहरीले जनाएको छ।
1: सल्यानका दुई सामुदायिक वनबाट प्रहरीले 3 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले व्यवहारसी अवस्थामा लुकाई छिपाई राखिएका बन्दुक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वनघाट कुबिण्डी नगरपालिका 12 स्थित भदाले सिद्ध गुफा सामुदायिक वनबाट 2 नाल र त्रिवेणी गाउँपालिका स्थित छोटी बोट सामुदायिक वनबाट 1 नाल गरी 3 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायले बरामद गरिएका बन्दुक बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। ती बन्दुक कसले र के प्रयोजनका लागि त्यहाँ लुकाई छिपाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सल्यानका विभिन्न वन क्षेत्र तथा ओडारबाट ठूलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद हुँदै आएका छन्।
0: राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेना मार्फत हवाई उद्धार गरेको हो। मन्त्रालयले यसका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 समेत जारी गरेको छ। कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रसव व्यथाका लागि नवजात शिशु जन्मन कठिनाई भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर शिशु जन्मन कठिनाई भएको जनाएको छ। यसै गरी शिशु जन्मेको 30 मिनटसम्म सालनाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भावस्थामा गर्भवतीको हातखुट्टा वा शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपीएच र प्रसूति पश्चातको अवस्थामा हुने एपीएच अधिक रक्तस्राव भएको, पाठेघर फुटेको, पाठेघर भन्दा बाहिर शिशु बसेको आशंका भएको लगायतका रहेका छन्।
1: प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्चल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यो घटनाका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना फेरि दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो। नेकपाकी सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको थियो। त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर परेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 जना बालबालिकाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासंघ आईएफआरसी र बंगलादेश रेड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ। धेरै हेरचाहकर्ताले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमा बस्नु परेका कारण जागिर गुमाएको बताएका छन्। दादुरा अत्यन्त संक्रमण रोग हो जुन खोकी र हाच्छियो मार्फत फैलिन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबैभन्दा बढ़ी देखिने गर्दछ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। भूटानको थिम्पूमा आयोजना हुने काभा महिला बीच भलिबलमा नेपालबाट कमला पुन र कोपिला राणाले प्रतिस्पर्धा गर्नुहुने भएको छ। प्रतियोगिताका लागि भएको छनौट खेलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडी च्याम्पियन बनेको हो। यस जोडीले त्रिभुवन आर्मी क्लबकी भावना डागी र सुनिता राईको जोडीलाई हराएर छनौट यात्रा तय गरेको हो। यस्तै छनौट प्रतियोगिताका उपविजेता बनेको भावना र सुनिताको जोडीले पनि काभा बीच भलिबल खेल्ने अवसर पाउने नेपाल भलिबल संघले जनाएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 12.3 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 78% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङ सहित लुम्बिनीका 12 जिल्लामा 5 वर्षमा भएका सवारी दुर्घटनामा 2500 बढ़ीको मृत्यु। युवालाई सचेत बनाउन सके दुर्घटनामा कमी आउने लुम्बिनीका मुख्यमन्त्री आचार्यको भनाई।
1: बजारमा खाना पकाउने ग्यासको अझै अभाव। ग्यास साट्न मात्रै पनि हप्तौसम्म कुर्नु परेको उपभोक्ताको गुनासो।
0: गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। राप्ती प्राविधिक शिक्षालय गढवामा कार्यरत करा तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित।
1: र रोल्पाबाट दाङ आउँदै गरेको जीप दुर्घटना, 9 घाइते, एकजनाको अवस्था गम्भीर।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढा मगर
1: अनि म देवा भूषाल पनि विदा हुन्छु।
0: नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्या नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो मुटु गुटुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपाओस्।
4: थिएटर सिनेमा घोराइदस चौडिकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करदा सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: ने कान पटक पटक पाकी रहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कान को जाली वा पर्दा फाटेको
1: थायराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
2: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
2: समय बिहान 10 बजेदेखि
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: म डाक्टर कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028
3: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
3: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश, संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश, सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै बोलेका

0: अरु लागेका चोटहरू ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
1: लुम्बिनी सरकार विस्तारमा ढिलाइ, विश्वासको मतपछि मात्रै मन्त्री परिषद पूर्ण हुने, जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ, थप जनशक्ति पठाउन सांसदको माग।
2: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो तौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
1: र काठमाडौँको बबर महलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ।
4: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाए र पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम, सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
5: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि, अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन र नर्मल कन्ज्युम्सन जे हो त्योभन्दा हल्का बढी नै 5% बढी नै आएको छ। तर इन्टरनल डिस्ट्रिब्युसन म्यानेजमेन्ट यो 7.1 अलिकति जाँदाखेरि 7.1 मान्छेहरूले

सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौं धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरहवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका

0: कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
1: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय, त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ? कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ? यो गम्भीर प्रश्न छ।
0: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारले संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
2: आन्दोलनरत पक्ष बीच भएको 13 बुधे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नु हुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन।
0: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
3: शिशु शिशुका लागि आमाको दूध अमृत समान तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।

0: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
1: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
3: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
4: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
2: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
3: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
6: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
6: अनुहारका हड्डी भाँचिएको जोड्ने
8: दाँतको एक्सरे सेवा
6: सामान्य तथा जटिल दाँत निकाल्ने
8: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
8: मेसिनबाट जरेदेखि दाँत फरिने
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
4: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुन्।

स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले 6 महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनका लागि फुर्सद पनि हुँदैन उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर

0: बाँकी नै छ सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
7: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-23-98-78-1817 र 98-78-35-643।
1: भर्ना सम्बन्धी सूचना,
6: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-226।
9: नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त, पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
10: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो, गर्यो भने अरू के?
9: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस, जुन घाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास, हामी तार भन्छौँ खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या, नत्र चाहिँ त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। हो त्यसले गर्दा चाहिँ माथिबाट, माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
10: मैले अर्को पनि देखेको थिएँ, यहाँलाई मैले कुरा सेयर गरिहालेँ, जस्तो अलि भिरालो छ, माटो बगिरहेको छ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलोसँग पाउने, सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नुभएको देखाएको थियो कि, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
9: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन, किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको धेरै ठाउँमा देखिएको पनि छ।
10: जस्तो तिरपालको कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाँगेर अनि त्यो गरिदिनु भएको पनि देखाएको
9: थियो। त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको नि, अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, त्यो कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्किएको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो, तर त्यो अल्पकालीन हो। दीर्घकालीन को रूप में तो तब पानी को व्यवस्थापन

0: जमिनको व्यवस्था पनि गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिराखेर हुन्छ कि तिर्पालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानी भित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यतै
0: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनु छ त्यो चाहिँ कम हुन्छ। त्यस कारण त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अहिले तत्काल बचाइहालौ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टाल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुन सक्छ।
1: घरबाट हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदा कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर ताछेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कति सही हुन्छ त्यस्तो गर्दाखेरि अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम?
0: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ,
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त?
0: हो, जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै

0: हामी फ्र्याक्चर्ड भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो,
1: आँखाले हेर्दा नि थाहा हुन्छ,
0: थाहा भइहाल्छ, मजाले थाहा हुन्छ होइन, पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या, जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरोले आएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू, अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै, तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषय वस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगी सँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
5: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 8 p.m. हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मधेशमा गोली चलेको भन्दै संसदमा प्रश्न, छानबिन जारी, विपक्षीले प्रधानमन्त्री खोज्दा बालेन शाह आफ्ना पार्टीका सांसदसँगको छलफलमा।
0: विभिन्न 21 मुलुक र मिशनमा राजदूत नियुक्त गरिँदै नेपाललाई व्यवस्था गर्दै लिपुलेखमा छिमेकीको द्विदेशीय व्यापार शुरू।
1: खाना पकाउने ग्यासको अभाव पूर्ति गर्न सरकारी निकायको निर्देशनै निर्देशन, हवाई इन्धनको मूल्य बढेसँगै भाड़ा बढ़्यो, प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश।
0: लेबनान इजरायल बीच रोममा वार्ताको नयाँ चरण शुरू, सेनाको फिर्ता, हिजबुल्लाहको निशस्त्रीकरण र शान्ति सम्झौताका विषयमा छलफल।
1: र इन्फामाथिको निलम्बन हटाउन सरकार सक्रिय रहेको मन्त्री पोखरेलको दावी, नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सांसदहरूले सुनसरी, सर्लाही लगायतका जिल्लामा भएको साम्प्रदायिक घटनाको न्यायिक छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदले गोली लागेर 4 जनाको मृत्यु हुने अवस्था किन आयो भन्ने बारे न्यायिक छानबिन समिति बनाई अनुसन्धान हुनुपर्ने माग गरेका हुन्। सुनसरी घटनाका थप 1 जना घाइतेको आज बिहान त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। 22 वर्षीय रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्री सुदन गुरूङ अस्पतालमै पुग्नु भएको थियो। प्रहरीका अनुसार अर्का 1 जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ। यसअघि सुनसरीमा 2 र सिराहामा 1 जना गरी 3 जनाको मृत्यु भएको थियो। सुनसरीको घटनापछि सिराहाको गोल बजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित समितिले काम थालेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढ़ाएको हो। छानबिन टोलीले हिजो गोल बजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो। आज गोल बजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठकका आयोजना गरी विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष विजय शाहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट भएको छ। घटना कसरी सिराहाको गोल बजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुको अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख साईले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेशमा कुनै घटना घटनासाथ किन गोली चल्छ भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ।
3: मधेशमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई यसैलाई नेपाल प्रहरीलाई पुलिसलाई यसैलाई दिँदैन, नेपालमा मात्र यसैलाई दिन्छ। पुलिसलाई कसैले ढुङ्गा आने भने तँ त्यसैलाई हान्छ, गोली हान्छ, उसँग त लठी छैन, टियर ग्यास छैन, या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायको माने जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ? यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुवाद देख्दैन, चाहे नेपाल आर्मीमा होस्, चाहे सशस्त्रमा होस्, चाहे नेपालको प्रतिनिधित्व कम छ।
1: नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा लगायतका विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्री बालेन्द्र शाहले 2 महिना अघि दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ खोजेका थिए। प्रधानमन्त्री शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलका सांसदले राखेका हुन्। कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको जवाफ माग्नुभयो। नेकपा एमालेका सांसद गुरु बरालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिकै कारण भारतीय पक्षको हेपा प्रवृत्ति बढ़ेको बताउनुभयो। नेकपाकी सांसद बलावती शर्माले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आवाज उठाइरहने बताउनुभयो। यस्तै श्रम संस्कृतिका अध्यक्ष समेत रहनुभएका सांसद हर्क साम्पाङले यो विषयमा प्रधानमन्त्री मात्र नभई सभामुख डोल प्रसाद अर्यालले समेत वास्ता नगरेको टिप्पणी गर्नुभयो।
0: भारत र चीनले नेपाललाई व्यवस्था गर्दै लिपुलेख हुँदै द्विदेशीय व्यापार शुरू गरेका छन्। भारतीय संचार माध्यमका अनुसार चीनले हाल 20 भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। भारतले 155 वस्तु आयात गर्ने र त्यसका लागि 62 व्यापारी र 93 सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ। लिपुलेख हुँदै 16 व्यापारी र 4 सहयोगी शनिबार तिब्बत गएको जानकारी पाएको दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। गृह मन्त्रालयलाई अवगत गराइसकेको उहाँले जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाक्रमबारे अध्ययन भइरहेको जनाएको छ। चीनका विदेश मन्त्री वाङ यी 1 वर्ष अघि भारत भ्रमणमा गएको बेला भारत र चीनबीच लिपुलेखको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो। भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यी बीच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो। त्यसअघि 2081 पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने सहमति भएको थियो। कोविडदेखि सो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो। दुवै देशले त्यतिबेला यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए।
1: सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्र संघीय नियोग भिएना समेत 21 नियोगमा 2 हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्र राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त छन्। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेभा र भिएना तथा 8 महावाणिज्य दूतावास 8 गरी 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ।
0: संसदमा सरकारले बिजनेस दिन नसकेको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा आङदेम्बेले प्रस्तुत गर्नुभएको प्रस्तावमा नेकपा एमालेका सचेतक ऐन बहादुर महर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले समर्थन गर्नुभएको थियो। प्रस्ताव प्रस्तुत गर्दै आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्ने एकीकृत कार्ययोजना 7 दिनभित्र ल्याउन सरकारसँग माग गर्नुभएको छ। साथै उहाँले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न पनि माग गर्नुभयो।
4: बाल बालिका, महिला र ज्येष्ठ नागरिकको पीड़ा पनि महसुस गर्नु नपर्ने, मुलुकका विद्यमान समस्याका बारेमा राजनीतिक दलहरूसँग संवाद र सहकार्य पनि गर्नु नपर्ने, सबै विधि प्रक्रियाहरू भत्काउनै पर्ने, सरकारको काम सम्हाल्ने हो कि भत्काउने, विधि बसाल्ने हो कि मिच्ने, म साँच्चै नै अचम्ममा परेको छु।
0: जवाफमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा टावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै विपक्षी दलहरूको सहयोग खोज्नु भएको छ।
5: त्यही भएर कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा अहिले फेरि हजुरहरूको सहयोगमा मैले फेरि आग्रह गर्न चाहे हजुरहरूको सहयोगमा डिपेण्ड हुन्छ। त्यसै गरी पालिका र आज स्थानीय तह र प्रदेशले हामीलाई कति सहयोग गर्छ त्यही अनुसारले यो गति अगाडि बढ्न सक्छ। नत्र आजको दिनमा स्थानीय तहले चाहिँ रोकिदियो भने रोकिन्छ प्रोसेस, हो यो सत्यता हो। त्यही भएर अब यो कति चाँडो बढ्छ र कति चाँडो यसको समस्या समाधान हुन्छ भन्ने पाटोमा हजुरहरूको सहयोग त्यति नै म्याटर गर्छ र त्यो सहयोगमै डिपेण्ड हुने कुरा भयो स्थानीय तहको हकमा।
0: त्यस क्रममा मन्त्री रावलले काठमाडौँ उपत्यका 388 सुकुम्बासी परिवारको लगत संकलन गरी होलिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो। तीमध्ये 58 परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भए पनि 4 पालिकाले मात्र सूचना प्रकाशन गरेको मन्त्री रावलले बताउनुभयो। उहाँले होल्डिङ सेन्टरमा रहेका मध्ये 51 परिवारको जग्गा भेटिएकाले निवेदन अस्वीकृत गरिएको तथा अन्य 51 परिवारको विवरण पहिले नै आयोगमा दर्ता भएकाले सूचना प्रकाशनको तयारी गरिएको जानकारी दिनुभयो। उहाँले विपक्षी दल समेत भूमिहीन सुकुमासीलाई शीघ्र लालपूर्जा उपलब्ध गराउने पक्षमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभामा छलफल भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाउन प्रस्ताव गर्नुभयो।
1: यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक एन्टी स्नेक भेनमको अभाव नरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले यस्तो दावी गर्नुभएको हो।
6: नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभागले 2,74,000 बायल 1 ml एआरभी खरिदका लागि सम्झौता भई आपूर्तिको क्रममा रहेको छ र त्यसै गरी 1,90,000 बायल 0.5 ml एआरभी खरिद गरी गत हप्ता आपूर्ति भइसकेको छ।
1: मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक 13,200 बायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढ़िसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो। उहाँले तत्काल एन्टी भेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति वितरण र दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गर्नुभयो। मन्त्री मेहताले रेबिज विरूद्धको भ्याक्सिन खोप आपूर्तिको समेत समस्या नरहेको बताउनुभयो। उहाँले हाल स्वास्थ्य विभागले 2,74,000 भाइल एमआरभी खरिदका लागि सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताउनुभयो। उहाँले 1,90,000 एमआरभी गत हप्ता आपूर्ति भइसकेको जानकारी दिनुभयो। देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
8: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: बन्दुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: संसदमा आफ्नो खोजी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह भने आफ्ना पार्टीका सांसद संघको छलफलमा जुट्नु भएको छ आज सिंहदरबारमा उहाँले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग छलफल गर्नुभएको हो सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या सरकारका गतिविधि र भविष्यको रणनीतिका विषयमा कुराकानी भएको सहभागी सांसदहरूले बताएका छन् विशेष गरी गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई मुलुककै शैक्षिक हब बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन् यस्तै कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म व्याप्त छाड़ा चौपाएको समस्या समाधान धनगढ़ी खुटिया दिपाइल फास्ट ट्र्याक निर्माण पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुद्देश्य आयोजनाको कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता विद्युतीकरण सड़क घटना न्यूनीकरण नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क जस्ता जनसरोकारका विषयमा समेत विस्तृत छलफल भएको थियो
3: राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्ने नराख्ने बारेमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र विपक्षबीच फरक धारणा देखिएको छ नेपाल विशेष सेवा ऐन 2042 संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सचेतक निष्कल राईले विगतमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मार्फत लैजाँदा राष्ट्रिय सुरक्षाका घटनाहरूमा पूर्व सूचना संकलन प्रभावकारी नदी देखिएको दृष्टान्त दिँदै यस निकायले चेन अफ कमाण्ड र विश्वसनीयताको दृष्टिकोणले प्रधानमन्त्री कार्यालय मार्फत राख्न उपयुक्त नभएको बताउनुभयो सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मार्फत नै राख्नुपर्नेमा जोड़ दिनुभयो
4: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि खाना पकाउने एलपी ग्यासको अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ समितिको आज सिंहदरबारमा बसेको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन शीर्षकमै छलफलको आयोजना गरिएको थियो छलफलपछि समितिका सभापति रहवर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो आजै उद्योग मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहेको भन्दै अभाव हुने हल्लाका पछि नलाग्न र अनावश्यक सञ्चय नगर्न आग्रह गर्नुभएको छ
3: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढ़ाएसँगै भाड़ा समेत बढ़ेको छ निगमले अस्तिबाट लागू हुने गरी इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँका दरले बढ़ाएको थियो अहिले प्रति लिटर हवाई इन्धनको मूल्य बढ़ेर 290 रूपियाँ पुगेको छ नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोड़िने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ प्राधिकरणका अनुसार बढ़ेको मूल्य आजैबाट कार्यान्वयनमा आएको छ
4: पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरोटीमा छाड्न आदेश दिएको छ विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको हो अदालतले धरोटीमा छाड्न आदेश दिए पनि अन्य मुद्दामा प्रपक्षका लागि थुनामा रहेकाले थुनामुक्त भने हुन नपाउने विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो
3: कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खान तलाशी गरिएको सम्बन्धमा बोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे स्पष्टीकरण माग गरेको छ कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण अभिलेख र कागजात सहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। विराटनगर महानगरपालिका साथ गोस्वारा रोड स्थित मुन्द्राको घरमा हिजो ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलाशी गरिएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता निर्णय प्रक्रिया र कार्य सम्पादनका विषयमा गम्भीर कानूनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ। एसपी कटवालसँग प्रहरी म्यानुअल आन्तरिक कार्यविधि तथा व्यवसायिक आचार संहिताको पालना भएको पुष्टि गर्ने आधार आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखि प्रहरी ऐन प्रहरी नियमावली तथा अन्य प्रचलित कानून बमोजिम विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाइने चेतावनी पनि दिएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँचजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुङ्गा बालुवा र गिटी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बाफतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी राजस्व शाखा प्रमुख शम्भू चौधरी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनही 1,41,50,000 रूपियाँ बिगो असुल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ, जहाँ तपाईँ
5: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको,
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825-63-775।
6: सम्पर्क नम्बर 98-478-26-873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
3: नेपाल नर्सिङ काउन्सिलबाट अनसन शुरू गर्नुभएकी उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ।
4: पहिरो पन्छाइएसँगै मध्यपहाड़ी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल चखेवा सड़क संचालनमा आएको छ। हिजो दिउँसो मध्यपहाड़ी लोकमार्ग अन्तर्गत दिक्तेल रूपाकोट मजुवागढ़ी नगरपालिका छनेरपा स्थित मामखामा खसेको पहिरो पन्छाइएपछि सड़क एकतर्फी खुलेको हो। पहिरो पन्छाएर सड़कको सिंगल ट्र्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको सड़क डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले बताउनुभयो।
3: साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नेप्से परिषद घटेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिषद 21.15 अंकले घटेर 2663 बिन्दुमा कायम भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.78 लाख 53 हजार रूपियाँको शेयर कारोबार भएको छ। आज 13 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पहलमा लेबनान र इजरायल बीच आज इटालीको राजधानी रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण शुरू भएको छ। पछिसम्म चल्ने वार्तामा लेबनानले दक्षिणी भूभागबाट इजरायली सेनाको चरणबद्ध तथा अन्तत पूर्ण फिर्ताको माग गरेको छ। जूनमा वाशिङटनमा भएको वार्तामा दुवै पक्ष हिजबुल्लाहको निशस्त्रीकरण, इजरायली सेनाको क्रमिक फिर्ता र दक्षिणी क्षेत्रमा लेबनानी सेनाको तैनाथी सहितको ढाँचा सम्झौतामा सहमत भएका थिए। यसपटक पाइलट क्षेत्रको विस्तार, सीमा सम्बन्धी विवाद समाधान र दीर्घकालीन शान्ति तथा सुरक्षा सम्झौताबारे छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन्। इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि शुरू भएको क्षेत्रीय द्वन्द्वपछि अमेरिकाको मध्यस्थतामा भइरहेको यो 7 चरणको वार्ता हो। हिजबुल्लाहका नेता नईम कासिमले भने प्रत्यक्ष वार्ताको आलोचना गर्दै यसले लेबनानका लागि अपमान, लज्जा र थप सम्झौता बाहेक केही नल्याउने दावी गर्नुभएको छ। गत महिनाको वार्तापछि इजरायली सेना दक्षिणी लेबनानको जावतार अल घर्बिया गाउँको बाहिरी क्षेत्रबाट पछि हटेको थियो। त्यसपछि लेबनानी सेना उक्त क्षेत्रमा तैनात भएको छ भने स्थानीय बासिन्दालाई घर तथा व्यवसायमा फर्केर निरीक्षण गर्न अनुमति दिइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। शिक्षा

0: आज नियमित ईमेल तथा अन्य माध्यमबाट फिफासँग सम्पर्क भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले इन्फाको निलम्बन चाँडै फुकुवा गर्ने वातावरण बनाउन कूटनीतिक तथा प्राविधिक तहमा आवश्यक पहल गरिरहेको बताउनुभयो।
1: नेपालको खेलकुद इतिहास संरक्षण अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्यले देशकै पहिलो खेलकुद प्रदर्शनी काठमाण्डुको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल ओलम्पिक संग्रहालयको 33 वार्षिक उत्सवका अवसरमा आयोजित 3 दिने प्रदर्शनीको उद्घाटन गर्नुभएको छ। प्रदर्शनीमा दुर्लभ खेलको तस्विर, पदक, ट्रफी, जर्सी तथा ऐतिहासिक खेल सामग्री राखिएका छन्। आयोजकका अनुसार संग्रहालयमा सुरक्षित झण्डै 5 लाख ऐतिहासिक तस्विर मध्ये छनौट गरिएका सामग्री प्रदर्शनीमा समावेश गरिएको छ।
0: युएफसीका ब्राजिलियन फ्लाइवेट फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। युएफसीले जारी गरेको विज्ञप्ति अनुसार नासिमेन्टोको आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। अचेत अवस्थामा फेला परेका उनलाई घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले ज्यान बचाउने प्रयास गरे पनि घटनास्थलमै मृत घोषणा गरिएको युएफसीले जनाएको छ। युएफसीले नासिमेन्टोको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मधेसमा गोली चलेको भन्दै संसदमा प्रश्न, छानबिन जारी, विपक्षीले प्रधानमन्त्री खोज्दा बालिन शाह आफ्ना पार्टीका सांसदसँगको छलफलमा।
0: विभिन्न 21 मुलुक र मिशनमा राजदूत नियुक्त गरिँदै नेपाललाई व्यवस्था गर्दै लिपुलेखमा छिमेकीको द्विदेशीय व्यापार शुरू।
1: खाना पकाउने ग्यासको अभाव पूर्ति गर्न सरकारी निकायको निर्देशनै निर्देशन, हवाई इन्धनको मूल्य बढेसँगै भाडा बढ्यो, प्रधिप अधिकारीलाई धरोटीमा छाड्न आदेश।
0: लेबनान इजरायल बीच रोममा वार्ताको नयाँ चरण शुरू, सेनाको फिर्ता, हिजबुल्लाहको निशस्त्रीकरण र शान्ति सम्झौताका विषयमा छलफल।
1: र इन्फोमाथिको निलम्बन हटाउन सरकार सक्रिय रहेको मन्त्री पोखरेलको दावी, नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5634-14
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: उराहीको लागि आधिकारिक

0: कृता भूषाल स्टोर हस्पिटल रोड घोराहिजान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई? घुम्छेर बसी छु।
3: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिट चलेन। अब त आफै मरिसक्यो।
2: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-2572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-585-734 र 082-585-138।
18: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: ब्लड प्रेसर हाई लो भएका,
18: कोलेस्ट्रोल बढी भएको,
19: मुटुको गति एकनास नभएको,
18: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
19: मुटुको बाथ रोग
20: मुटु सुन्निएको, हृदयघात भएको,
18: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
20: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
23: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू
25: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
28: मम्मी दाँत दुख्यो।
29: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
30: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
31: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
29: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
31: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
32: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
33: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
34: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
35: सम्पर्क फोन नम्बर 082-595-222।
29: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
36: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: खुसीको खबर।
37: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
38: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
38: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
37: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
26: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
27: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825 6 98478 1817 र 98478 3643।
38: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
38: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
38: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 4526।

0: एबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन् सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसंगमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढ़ेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। सोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरूमध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
1: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
0: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
5: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउ जल्दी मरौको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड़ दिए।
5: नागरिकले अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूले पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिए भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
6: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरू बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो। यो विषयबाट अगाडि बढौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ। हजुर,
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
6: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ?
6: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्रेकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
6: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो हजुर। हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त्यो माग सम्बोधन भइरहेको छैन। भनेपछि हामीले भारतीय सरकार आयुषीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले घटेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिन सकेका छैनौँ। अनि टेकुमा वैकल्पिक बिक्री वितरण पनि भइरहेछ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
0: आसन्न चाडबाड ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
6: हरेक वर्ष गर्छौ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भदौको शुरूमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
6: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
7: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने यो तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो मेसेज जाँदैन। कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
8: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
7: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
8: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
7: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
0: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यति बेला रात्रिको 9 बजेको छ।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत अनुशासित र जिम्मेवार बनाउन सके मात्र सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनु भएको छ। दाङखुलमैमा आज आयोजित प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16-30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढ़ी देखिएको बताउनुभयो। उहाँले यसलाई प्रदेशकै ठूलो चुनौती र चिन्ता विषयका रूपमा उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सड़क सुरक्षा सम्बन्धी प्रशिक्षण दिँदै अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाई थियो। प्रदेश सरकारले सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको पनि बताउनुभयो। दाङ बाँके कपिल वस्तु र रूपन्देहीमा सवारी दुर्घटना बढ़ी हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागू औषधको प्रयोग दुर्घटनाका कारण रहेको बताउनुभयो। पुराना सवारी साधन, गुणस्तरहीन सड़क र चालकको लापरवाहीका कारण पनि दुर्घटना बढ़िरहेको उल्लेख गर्दै उहाँले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सड़क निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढ़ा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व सुहार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूको सगुन कन्स्ट्रक्सनको मिलोमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश र राज्य सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाकारी ढंगले छूट दिएको र बैंक जमानत बापतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकामा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनै 1,41,50,000 रूपियाँ बिगो असूल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ। राप्ती प्राविधिक शिक्षालय गढ़वा 3 मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। धरना बसेर दवाब दिएका हुन् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटी अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दवाब दिँदै आन्दोलन थालेका हुन्। त्यसको प्रभावले राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरू पनि आन्दोलित भएका हुन्। करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हकित सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुधे माग पत्र पेश गरिएको थियो। 2077 विभिन्न चरणमा आन्दोलन, माग पत्र पेश तथा प्रतिवेदन तयार भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरिसकेकाले आन्दोलनमा उत्रिन बाध्य भएको छ। समितिले साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन शुरू गरिएको उल्लेख गरेको छ। साउन 18 गते प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ। यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपील तथा ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो। र सल्यानका 2 सामुदायिक वनबाट प्रहरीले 3 नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले व्यवहारिस व्यवस्थामा लुकाई छिपाई राखिएका बन्दुक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डी नगरपालिका 12 स्थित भदाले सिद्ध गुफा सामुदायिक वनबाट 2 नाल र त्रिवेणी गाउँपालिका स्थित छोटी बोट सामुदायिक वनबाट 1 नाल गरी 3 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी
1: तथा प्रहरी निरीक्षक ईश्वर रोकाईले बरामद गरिएका बन्दुक बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। ती बन्दुकले कसले र के प्रयोजनका लागि त्यहाँ लुकाई छिपाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सल्यानका विभिन्न वन क्षेत्र तथा ओढारबाट ठूलो परिमाणमा अवैध भरूवा बन्दुक बरामद हुँदै आएका छन्। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: मेगा नब्बे थुप्लो चार मेगा आर्समा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: साइकल स्टोर पुरानो राप्तीहरु रोड खोराही दाग
7: प्रोप्रेटर दीपक के, सम्पर्क मोबाइल 98478727977
8: र 98578639।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-913 र 98095-12871।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98453-0653।

आवाज पश्चिमी को आवाज आवाज इनको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ये दांत दुखिरा
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफू यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
1: ये दाँत दुखिरा
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफू यहाँ दुखेर मर्ने भइसक्यो, तिमी भन न कहाँ जाउँ?
2: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
3: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
6: सम्पर्क फोन नम्बर 082-63-0027,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुलियो, भर्ना खुलियो, भर्ना खुलियो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू:
8: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
8: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
3: मध्य पश्चिम ट्रान्ड चेक, यति बेला रात्रिको 10 बजेको छ।

0: राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत अनुशासित र जिम्मेवार बनाउन सके मात्र सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनु भएको छ। दाङ खुलमैमा आज आयोजित प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16-30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढ़ी देखिएको बताउनुभयो। उहाँले यसलाई प्रदेशकै ठूलो चुनौती र चिन्ता विषयका रूपमा उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरी युवालाई सड़क सुरक्षा सम्बन्धी प्रशिक्षण दिँदै अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाई थियो। प्रदेश सरकारले सड़क सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि आवश्यक साझेदारी गर्न तयार रहेको पनि बताउनुभयो। दाङ बाँके कपिलवस्तु र रूपन्देहीमा सवारी दुर्घटना बढ़ी हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागू औषधको प्रयोग दुर्घटनाका कारण रहेको बताउनुभयो। पुराना सवारी साधन, गुणस्तरहीन सड़क र चालकको लापरवाहीका कारण पनि दुर्घटना बढ़िरहेको उल्लेख गर्दै उहाँले प्राविधिक रूपमा उपयुक्त र गुणस्तरीय सड़क निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढ़ा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहार गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूको सगुन कन्स्ट्रक्सनको मिलोमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश र राज्य सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाकारी ढंगले छूट दिएको र बैंक जमानत बापतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाह गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकामा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनै 1,41,50,000 रूपियाँ बिगो असूल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ। राप्ती प्राविधिक शिक्षालय गढ़वा 3 मा कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। धरना बसेर दवाब दिएका हुन् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटी अन्तर्गत कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दवाब दिँदै आन्दोलन थालेका हुन्। त्यसको प्रभावले राप्ती प्राविधिक शिक्षालयका कर्मचारीहरू पनि आन्दोलित भएका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हकित सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुधे माग पत्र पेश गरिएको थियो। 2077 विभिन्न चरणमा आन्दोलन माग पत्र पेश तथा प्रतिवेदन तयार भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरिसकेकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। समितिले साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन शुरू गरिएको उल्लेख गरेको छ। साउन 18 गते प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ। यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलन सम्बन्धी अपील तथा ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो। र सल्यानका 2 सामुदायिक वनबाट प्रहरीले 3 नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले व्यवहारिस व्यवस्थामा लुकाई छिपाई राखिएका बन्दुक नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगार कुपिण्डी नगरपालिका 12 स्थित भदाले सिद्ध गुफा सामुदायिक वनबाट 2 नाल र त्रिवेणी गाउँपालिका स्थित छोटी बोट सामुदायिक वनबाट 1 नाल गरी 3 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी
1: तथा प्रहरी निरीक्षक ईश्वर रोकाईले बरामद गरिएका बन्दुक बारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। ती बन्दुकले कसले र के प्रयोजनका लागि त्यहाँ लुकाई छिपाई राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सल्यानका विभिन्न वन क्षेत्र तथा ओढारबाट ठूलो परिमाणमा अवैध भरूवा बन्दुक बरामद हुँदै आएका छन्। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि टिपा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभाग दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तुताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: आज पूरै नेपालले आरोग्यको कुरा गरिरहेको छ। हामी अहिले यो संवादको माध्यमबाट आरोग्य के हो, आरोग्यको बाटोमा हिँड्दा के गर्नुपर्छ, हाम्रा जिम्मेवारी के हुन्, आरोग्यबाट फाइदा कसलाई पुग्छ, के यो आध्यात्मिक साधना मात्रै हो कि यो देशको समग्र समृद्धिको विकासको बाटो हो र यसबाट कसरी फाइदा उठाउने र अगाडिको हाम्रो बाटो के हो, यस बारेमा केही प्रकाश पार्दैछ। आरोग्य के हो? आरोग्य मात्र रोगको अभाव हुनु वा निरोगी रहनु होइन। आरोग्य जीवनको त्यस्तो सन्तुलनको अवस्था हो जहाँ शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, हार्दिक वा भावनात्मक स्वास्थ्य, सामाजिक सम्बन्ध वा सामाजिक स्वास्थ्य, प्रकृतिसँगको सम्बन्ध वा पर्यावरणीय स्वास्थ्य र जीवनको बृहत्तर सोच यानि आध्यात्मिक स्वास्थ्यसँग हामी एकाकारमा रहन्छौ। त्यसकारणले स्वस्थ शरीर, शान्त मन, अत्यन्तै प्रफुल्ल जीवन र निरन्तर विकासवान जीवन नै आरोग्य हो। आरोग्य मात्र कुनै धर्म सम्प्रदायको विषय होइन, आरोग्य मात्र कुनै आध्यात्मिक साधना पनि होइन, यो प्रत्येक व्यक्तिका लागि हो। आजको बदलिदो विश्व परिस्थितिमा जब पूरै संसार तनाव, चिन्ता, अशान्ति, नसर्ने रोगहरू र युद्धको कालो बादलबाट आक्रान्त भएको छ, आरोग्य सबैभन्दा बढी सान्दर्भिक र सबैभन्दा बढी महत्वपूर्ण छ। र यो आरोग्य नेपालको पहलमा संयुक्त राष्ट्रसंघले यसलाई स्वीकार गरेर जब अन्तर्राष्ट्रिय आरोग्य दिवसको घोषणा गर्यो, यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय समुदायले अब केवल बाहिरी प्रगति, बाहिरी धन सम्पदा मात्र होइन, भित्रको जागरणलाई पनि मूल्य दिन थाल्यो भन्ने बुझिन्छ। यसले नेपालको परापूर्व कालदेखिको जुन अभ्यास छ, हाम्रा पुर्खाहरूले जे गरे, हाम्रा ऋषि महर्षिहरू, सन्त महात्माहरू, गुरूहरूले जे गरे, त्यसको महत्व सबैभन्दा बढ़ी प्रकट गर्दछ। यी हाम्रा हिमालहरू, यी पहाड़हरू, यो प्रकृति, यी नदीनालाहरू, यी तालहरू, यहाँ भएका वनस्पतिहरू, यहाँको हावा, यहाँका मठ मन्दिरहरू, गुम्बाहरू, यहाँका संस्कृति, यहाँका योग ध्यान समाधिका अभ्यासहरू पूरै विश्वका लागि महत्वपूर्ण बिन्दु हुन् भन्ने यो आरोग्य दिवसले देखाउँछ। त्यसकारणले आरोग्यको फाइदा केवल आध्यात्मिक साधकले मात्र होइन, सबैले लिन सकिन्छ र विशेष गरी यो आरोग्यको अवधारणासँगै अब नेपाल समृद्धिको एउटा नयाँ बाटोमा प्रवेश गर्दैछ। किनभने आरोग्य केवल आन्तरिक विषय होइन, आरोग्य जब हामी अरूलाई दिन थाल्छौं त्यहाँबाट आरोग्य पर्यटन जन्मिन्छ। नेपालमा जति पनि विदेशी पर्यटकहरू घुम्न आउँछन् वा स्वदेशी पर्यटकहरू पनि हामी ठाउँ ठाउँमा घुम्न जान्छौं, हामी प्रकृति, यी तालहरू, यी नदीहरू, यी अग्ला अग्ला पहाड़हरू, यी मठ मन्दिरहरू, गुम्बाहरूसँग तिनको सान्निध्यमा रहेर हामी आफ्नो आरोग्य त खोजिरहेका छौं नि। नेपाल जस्तो भूमि आरोग्य भूमि हो। त्यसकारणले आध्यात्मिक साधकहरूका लागि त यो एउटा महत्वपूर्ण अवसर हो, किनभने आरोग्यको मुख्य अवधारणा अध्यात्मबाट जन्मिन्छ र अध्यात्मबाट फैलिन्छ। आध्यात्मिक साधकहरूले योगको माध्यमबाट, ध्यानको माध्यमबाट र अरू विभिन्न प्रकारका जति पनि सांस्कृतिक र आध्यात्मिक अवयवहरू हुन्छन् तिनको माध्यमबाट समाजको आरोग्य प्रवर्धन गरिरहेका हुन्छन् र यसको फाइदा सबैभन्दा बढी हाम्रा उद्योग व्यवसायहरू लिन सक्छन्। किनभने आरोग्य पर्यटनमा देश जाने बित्तिकै सबैभन्दा बढी सक्रिय निजी क्षेत्र हुनेछ। निजी क्षेत्रका पर्यटन उद्योगहरू, यी हाम्रा होटलहरू, यी हाम्रा यातायातका पूर्वाधारहरू, यी हाम्रा विभिन्न प्रकारका भोजनका परिकारहरू, यी बासका र यी उठबसका विभिन्न हाम्रा पूर्वाधार र सुविधाहरू आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकका लागि अत्यन्तै बहुमूल्य विषयहरू हुन्। आरोग्य पर्यटनको फाइदा लिनका लागि सबैभन्दा पहिलो हात निजी क्षेत्रले अगाडि बढाउनुपर्छ र यहाँ भएका उद्योग व्यवसायहरूले कसरी आफूलाई आरोग्यसँग जोड्ने, आरोग्य पर्यटनसँग कसरी जोड्ने यो ढंगले सोच्न थाल्नुपर्छ र यो आरोग्य दिवस यी सबै विषयलाई चर्चामा ल्याउने दिन हो। यो एउटा महत्वपूर्ण दिन हो, हाम्रो चेतनालाई आरोग्यमय बनाउने एउटा अध्यायको शुरूआत हो। अब हाम्रा विद्यालयहरू, महाविद्यालयहरू, विश्वविद्यालयहरूले आरोग्यलाई चर्चामा ल्याउने त्यसै विषयमा चाहिँ विभिन्न प्रकारका कार्यशाला गोष्ठीहरू गर्ने, सेमिनारहरू गर्ने, विभिन्न प्रकारका प्रवचन श्रृंखलाहरू गर्ने र आरोग्यको विषयमा पाठ्यक्रम बनाउने, एकअर्कासँग चर्चा गर्ने, कक्षामा पठन पाठनमा लिएर आउने काम गर्नुपर्छ। त्यसकारणले आरोग्य दिवस र आउँदै गरेको नेपाल आरोग्य वर्ष 2027 सबै शिक्षा क्षेत्रका लागि हो, पर्यटन क्षेत्रका लागि हो, उद्योग क्षेत्रका लागि हो, आध्यात्मिक क्षेत्रका लागि हो र अझ महत्वपूर्ण स्वास्थ्य क्षेत्रका लागि हो। किनभने आरोग्यमा रोग लाग्न नदिने उपायहरू बढी खोजिन्छ। रोग लागेपछि निको बनाउने मात्र होइन, रोग लागेपछि निको बनाउन त हामीसँग विभिन्न प्रकारका अस्पताल र अरू सुविधाहरू छन्। आरोग्यले हामीलाई रोगै लाग्न नदिने र रोग लाग्यो भने पनि कम खर्चमा प्राकृतिक ढंगले उपचार गर्न सिकाउँछ। त्यसकारणले नेपालले आफ्नो स्वास्थ्यको क्षेत्रमा धेरै ठूलो प्रगति गर्न सक्छ, हामीले अग्रगामी छलाङ लगाउन सक्छौं र आरोग्य पर्यटन अन्तर्गत चिकित्सकीय पर्यटन अथवा हिलिङ टुरिज्म धेरै फस्टाउन सक्छ। जति गहिरोसँग हामी काम गर्छौं उति फस्टिन्छ। त्यसकारणले हाम्रो स्वास्थ्य मन्त्रालयका लागि अत्यन्तै महत्वपूर्ण बिन्दु हो। अब संसारभरि अहिले आरोग्यको यति धेरै चर्चा छ र आरोग्यको यो चर्चालाई नेपालले नेतृत्व लिन थाल्यो। अब नेपालले जब अपनत्व लिन्छ, हाम्रो परराष्ट्र मन्त्रालयका लागि सबैभन्दा ठूलो एउटा कार्यदेश वा एजेण्डा प्राप्त हुन्छ। त्यो के हो भने नेपालमा रहेका आरोग्यका विभिन्न अवयवहरूलाई संसारभरि फैलाउने। कसरी संसारभरि फैलाउने? आफ्ना नियोगहरूको माध्यमबाट, यहाँ भएका विदेशी नियोगहरू, यहाँ भएका राजदूतावासहरूको माध्यमबाट नेपालको यो क्षमता, नेपालको यो एकदम विशिष्टीकृत योग्यतालाई संसारभरि फैलाउने अवसर हामी सबैलाई प्राप्त छ। अब बिस्तारै बिस्तारै जब आरोग्य पर्यटन बढ्न जान्छ, हामी सबैको आर्थिक समुन्नति हुन थाल्छ र देशको अर्थ मन्त्रालयका लागि धेरै ठूलो कार्यभार यसैको माध्यमबाट आउँदैछ। र यसरी हामीले हेर्यौं भने मित्रहरू, यो कुनै मन्त्रालय छैन, कुनै विभाग छैन जुन आरोग्यसँग सम्बन्धित नहोस्। यो सबैका लागि एउटा अत्यन्तै सुनौलो भविष्य, एउटा स्वास्थ्य र गहन शान्ति र सन्तुलित जीवनले भरिएको भविष्य लिएर आउँदैछ। गृह मन्त्रालयका लागि यो एकदमै महत्वपूर्ण किन छ भने नि, आरोग्यको अभ्यासले नागरिकहरूको जीवनमा स्वास्थ्य, अमन चयन, शान्ति, मेलमिलाप, भाइचारा र अत्यन्तै सुमधुर सामाजिक सम्बन्धको आफै विकास हुन्छ। हाम्रो गृह मन्त्रालय, कानून मन्त्रालय, हाम्रा अदालतहरूका लागि यो एउटा अत्यन्तै सुन्दर आशीर्वादको रूपमा आउनेछ। त्यसकारणले त्यस्तो कुनै क्षेत्र छैन जुन आरोग्यले छुदैन र आरोग्य पर्यटनले छुदैन। जीवन विज्ञानका प्रयोगशालाहरू र जीवन विज्ञानका जति पनि साधकहरू हुनुहुन्छ, सदस्यहरू दशौं वर्षदेखि आरोग्यको तालिम प्राप्त हुनुहुन्छ। नेपालमा आरोग्यको यो अवधारणा, आरोग्यको यो कुराकानी, आरोग्यको यो बहस जीवन विज्ञानले धेरै अगाडि लिएर आएको छ र भविष्यमा यसलाई समृद्धिमा रूपान्तरण गर्नका लागि एक प्रकारको ऊर्जा सबै तह र तबकाका लागि जीवन विज्ञानले पुर्याउँदैछ। जीवन विज्ञान यहाँहरू सबैसँग सहकार्य गर्न तयार छ। जीवन विज्ञानले सबैलाई ऊर्जा प्रदान गर्ने हो, जीवन विज्ञानले सबैलाई सहजीकरण गर्ने हो। त्यसकारणले यहाँहरू निजी व्यवसाय सञ्चालक भए पनि, शिक्षक भए पनि अथवा कुनै पर्यटनसँग सम्बन्धित भए पनि, कर्मचारी भए पनि, गृहिणी भए पनि, विद्यार्थी भए पनि, सबैलाई जुन आरोग्यको महत्व छ त्यो महत्व बुझ्नका लागि जीवन विज्ञानका प्रशिक्षकहरू र जीवन विज्ञानका विभिन्न प्रयोगशालाहरूमा जोडिनुहोला, त्यहाँ सम्पर्क गर्नुहोला, त्यहाँबाट अत्यधिक लाभ लिनुहोला। र विशेष गरी पालिकाहरूले जसरी आफूलाई आरोग्य पालिका घोषणा गर्ने तयारी गरिराख्नु भएको छ, प्रदेशहरूले आरोग्य प्रदेश घोषणा गर्ने तयारी गरिराख्नु भएको छ, यहाँहरूलाई हामी मदत गर्न चाहन्छौ। जीवन विज्ञान यहाँहरू सबैलाई यो अभियानमा जोडिन र यसको अत्यधिक लाभ लिन आह्वान गर्छ र नेपालबाट जन्मिएर संसारभरि फैलिएको आध्यात्मिक संस्था र आरोग्यको मूल चेतना बोकेको आध्यात्मिक संस्थाको हैसियतले जीवन विज्ञान यहाँलाई हर प्रकारले मदत गर्न प्रतिबद्ध छ। मित्रहरू, यही भावका साथ यहाँहरू सबैलाई यो आरोग्य दिवस र अगाडि आउने आरोग्य वर्ष खूब धुमधामका साथ मनाउन र नयाँ ढंगले देशमा नयाँ चेतना ल्याउन र आर्थिक विकास अनि समृद्धिको पनि बाटो खोल्न हामी आह्वान गर्दछौं।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक तथा झुक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: तपाईलाई पाइल फुस्फुस फुस्फुस भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: बुद्धले गरेको सत्यको खोजी र 21 औं शताब्दीको यो घड़ीमा हामीले चाहेको सत्य के होला हामीले चाहेको सत्य हुँदैन सत्य सत्य नै हो तपाईले चाहनुस् या नचाहनुस् दुई प्रकारका मानिस हुन्छन् एउटा जसले यही कुरा सत्य हो भनेर अडान लिन्छन् अडानले नै देखाउँछ कि त्यो कुरा असत्य हो होइन भने अडान लिने जरूरी के छ सत्य कहिले पनि परिवर्तन हुँदैन त्यो एक प्रकारको मान्छे हुन्छ जो जसले सत्यलाई आफ्नो पक्षमा बनाउन खोज्छ यही सत्य हो भन्छ र अर्को व्यक्ति हुन्छ जो सत्यलाई आफ्नो पक्षमा बनाउन चाहँदैन आफू सत्यको पक्षमा पुग्न चाहन्छ सत्यलाई आफ्नो पक्षमा बनाउन खोज्ने व्यक्तिले सत्यलाई तोडमोड गर्छन् सत्यलाई सत्यको परिभाषा त्यस्तो लगाउँछन् जुन उनको मनको अनुकूल छ यस्तो व्यक्तिले आफू कमजोर भएको आफूलाई अनुभव नभएको ज्ञान नभएको साक्षात्कार नभएको स्वीकार गर्दैनन् र सत्य साक्षात्कारको विषय हो सत्य चाहिँ अनुभवको विषय हो त्यो अनुभव मा आउने बित्तिकै सत्य र असत्य छर्लङ्ग हुन्छ सत र असत स्पष्ट हुन्छ अब प्रश्न आयो भगवान बुद्धले गरेको सत्यको अनुभूति र हामीले गरेको सत्यको अनुभूति फरक हो कि एउटै हो सत्य एक मात्रै छ झुट मात्रै अनेक हुन्छन् ध्यान दिनुहोला असत्य मात्रै धेरै सन्तान हुन्छन् असत्यका सत्यका सन्तान हुँदैनन् सत्य एक मात्रै हुन्छ त्यही भएर भगवान बुद्धले गर्ने सत्यको अनुभूति भगवान कृष्णले गर्ने सत्यको अनुभूति तपाईँले र मैले गर्ने सत्यको अनुभूतिमा कहीँ पनि भिन्नता हुँदैन त्यो एउटै सत्यमा पुग्ने हो त्यो सत्य अचल छ त्यही भएर नाम सद रह्यो सतको अर्को अर्थ हो अचल कहिल्यै पनि परिवर्तन नहुने अटल नचल्ने त्यो अटल अचल सत्य त्यसमा कहिल्यै पनि कुनै पनि प्रकारको परिवर्तन आएको छैन संसारमा हजारौं कुरा परिवर्तन भए सत्यलाई खोज्ने व्यक्ति परिवर्तन भए सत्यलाई खोज्ने विधिहरू नयाँ गुरूसँगै नयाँ विधिहरू बनेर आए तर सत्य चाहिँ त्यही हो हामी सत्यमा हाम फाल्यौं भने त्यही सत्यमा हाम फाल्छौं जुन सत्यमा भगवान बुद्ध या भगवान शिव या कुनै ऋषि मुनिहरू महर्षिहरू आम फाले त कुनै अर्को सत्य छैन एकै ठाउँमा आम फालिन्छ तर सत्यमा पुग्दाखेरि दुई प्रकारका व्यक्ति पुग्छ जसको व्यक्तित्व पहिलेदेखि नै जे अनुभव गर्यो त्यो बुझाउन सक्ने प्रकारको छ त्यस्तो प्रकारको व्यक्ति सत्यमा पुग्यो भने सत्यलाई वाणी दिन्छ होइन भने सत्य मुख हुन्छ सत्य मौन हुन्छ सत्यको आफ्नो बोली हुँदैन सत्य भित्रको मौनको आवाज हो मौनको ध्वनि हो तर जो व्यक्ति वाक्पटु छ जो व्यक्ति मुखर हुन जान्दछ जो व्यक्तिले अभिव्यक्ति गर्न जान्दछ ऊ व्यक्तिले सत्यलाई वाणी दिन्छ यी सत्यका वाणीहरू त्यसरी जन्मेका हुन् र त्यो आफ्नो अनुभव लिएर गएको भएर सत्यका वाणी फरक फरक देखिन्छन्। बुद्धले अनुभव गरेको सत्य र कृष्णले अनुभव गरेको सत्य अलग अलग देखिन्छन्, तर यी व्यक्तित्वका भिन्नता हुन्, सत्य भिन्न भिन्न हुँदैन। बुद्धले अनुभव गर्ने सत्य र शिवले अनुभव गर्ने सत्य दुईटा हुँदैन, सत्य एक मात्रै हुन्छ। आज मात्रै होइन, यी त हालसालका घटनाहरू हुन्, भविष्यमा अरबौं वर्षपछि पनि कसैले सत्य अनुभव गरे भने त्यही सत्यमा आम भएको छ, किनभने सत्य न बढ्छ न घट्छ, सत्य न समयको सीमामा हुन्छ न स्थानको सीमामा हुन्छ। फलानो ठाउँमा भएको मात्रै सत्य, पूर्वको मात्रै सत्य, पश्चिमको असत्य यस्तो पनि हुँदैन। बुद्धको मात्रै सत्य, अरूको असत्य त्यस्तो पनि हुँदैन। त्यो चाहिँ सत्य नजानेका व्यक्तिले गर्ने आग्रह हो। कोही एकदमै बौद्ध मतवाला व्यक्ति रहेछ भने बुद्ध बाहेक कोही पनि सत्य रहन्छ भन्छ, कोही वैष्णव मतवाला छ भने विष्णु बाहेक कोही पनि सत्य छैन भन्छ, वा कृष्ण बाहेक कोही पनि सत्य छैन, कोही शैव मतवाला छ भने शिव बाहेक कोही पनि सत्य छैन भन्छ, शाक्त मतवाला छ भने देवी माता बाहेक कोही पनि सत्य छैन भन्छ। तर यदि अनुभूति उसलाई भइसक्यो भने त्यही सत्यका यी विभिन्न नाम हुन् भन्ने उसलाई थाहा हुन्छ। त्यसकारणले सत्यको अनुभूति गरेको व्यक्ति परम विनम्र हुन्छ, किनकि उसलाई थाहा हुन्छ कि त्यो असत्य पनि सत्यमा अटाउँछ, सत्यको एउटा अंग असत्य पनि हो, त्यही परमात्माको एउटा अंग यो संसार हो जुन चाहिँ असत्य छ, जन्मिन्छ मर्छ, जन्मिन्छ मर्छ, जन्मिन्छ मर्छ, उसैको एउटा हो। त्यसरी सत्यलाई अनुभव गरेको व्यक्तिलाई तपाईँलाई केही पनि थाहा रहन्छ भन्नुभयो भने पनि ऊ भड्किँदैन, किनभने उसलाई थाहा हुन्छ सत्य यति विराट हुन्छ कि सत्यलाई सबै थाहा पाउने कसैले पनि गर्न सक्दैन। हरि अनन्त, हरि कथा अनन्ता, त्यो अनन्त छ। सत्यको बोध भएको व्यक्तिलाई तिमी

0: प्रमेय भनेको नाप्न नसकिने, प्रमाण भनेको नाप हो, मेजर हो, सत्य अप्रमेय हुन्छ।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुबारी ड्रिंकिंग वाटर
1: हमारा सेवा
2: एक लीटर र 20 लीटर जार को व्यवस्था
1: अर्डर अनुसार खाली बोतल को उत्पादन
2: 20 लीटर जार में होम डिलीवरी सेवा
1: संपर्क सुर्गुबारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नंबर 082-5630-21 र होटल दांगजारी नजिक जीवन चौधरी मोबाइल नंबर 98-78-62-375
2: शुद्ध पानी पिउनु स्वस्थ जीवन जिउनु
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5630-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
1: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-5625-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: नाक बुझिने सिंगान

0: आइरहने पहेलो गनाउने श्रीगान आउने आछु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
1: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पित बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
2: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
0: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला
2: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
0: समय बिहान 10 बजेदेखि
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: मोड कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
3: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
4: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
3: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
4: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
3: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
3: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
5: त्यसकारणले त्यो रहस्यको लोकमा हाम फाल्ने हो त्यहाँ गएपछि जस्तो चाहिँ सक्खर खाएको व्यक्तिले गुलियो खाएको व्यक्ति मुस्कुराउन सक्छ तर पुरै राम्रो छ भन्न सक्दैन जस्तो तपाईँलाई हामी यति धेरै छौँ एउटै प्रकारको मिठाई ल्याएर दियो कसैले खाना भने त्यो एउटै मिठाई खाइसकेपछि त्यसको बारेमा भन्नुहोस् त भन्यो भने सबैको अलग अलग अनुभव भन्छ कि भन्दैन त्यस्तै हो नि बुद्धहरू कृष्णहरू यी गुरुहरू सबै यस्तै हो खालि अभिव्यक्ति फरक हो खाएको सत्य एउटै त्यो एउटै मिठाई खाए त्यो एउटै परिकार हो एउटै स्वाद हो त्यो पनि स्वाद चाहिँ कस्तो भने जो गुलियो नै खाइरहेको थियो उसले आज पाएको गुलियोलाई अघिल्लो दिनको गुलियोसँग तुलना गर्छ जसले गुलियो खाएकै थिएन उसले ओहो ओहो भनेर फेरि अर्कै तितोसँग तुलना गर्न थाल्छ त यी सबै शास्त्रहरू सबै शास्त्रहरू सत्य होइनन् सत्यको व्याख्या मात्र हुन् सत्य कस्तो हुन्छ त्यसको व्याख्या हो त्यही भएर दुई प्रकारका प्रणाली चल्दै आए एउटा छ निगम प्रणाली निगम भनेको के हो भने नि केही शास्त्रहरू बने कालान्तरमा समय खण्डमा र ती शास्त्रहरू यिनै मात्रै सत्य हुन् भनेर जसको बारेमा बार बार भनियो तिनलाई निगम भनिन्छ र बिस्तारै के भयो भने नयाँ गुरुहरूले नयाँ प्रयोग गर्न थाले कसैले योगमा प्रयोग गरे कसैले साङ्ख्यमा प्रयोग गरे कसैले हठमा प्रयोग गरे कसैले तन्त्रमा कसैले भक्तिमा त कसैले कर्ममा नयाँ गुरुहरूले प्रयोग गर्दै गर्दै गए ती गुरुहरूले प्रयोग गरेको त्यो गुरुको जीवन र उनको अनुभूति देख्दा त्यो पनि सत्य हो भन्ने सबैलाई भरोसा भयो र बिस्तारै ती शास्त्रहरू जुन गुरुहरूले छुट्टा छुट्टै आफ्नो ठाउँमा बनाए तिनलाई आगम शास्त्र भनिन्छ त्यही भएर शास्त्र दुई प्रकारका हुन्छन् आगम शास्त्र र निगम शास्त्र निगम चाहिँ मूल भन्न पनि मिल्दैन यी सबै मूलै हुन् जस्तो भगवान शिवका अधिकांश शास्त्रहरू यी आगम शास्त्र हुन् र अधिकांश शास्त्रहरू तन्त्रको आधारमा बनेका छन् त्यो सत्यको व्याख्या हो त्यो तर पनि चाहे निगम हुन् चाहे आगम हुन् यी सबै व्याख्या नै हुन् सत्य कुनै पनि व्याख्याभन्दा पर छ हृदयको गुफामा निहित छ जबसम्म व्यक्ति स्वयं आफ्नो हृदयको गुफामा पुग्दैन आफ्नो गुफामा पुग्दैन तबसम्म त्यो सत्य उसका लागि उद्घाटित हुँदैन अब कोही व्यक्ति चाहिँ शास्त्र मात्रै पढेर सत्य यही हो भन्छ भने अनुभव बिना सत्यको व्याख्या गर्न खोज्यो भने त्यसलाई झुट भनिन्छ किनभने सत्य अनुभवको विषय हो सत्य वाद विवादको विषय हो यस्तो वाद विवाद त विभिन्न प्रकारका हुन्छन्। एउटा वाद विवादको हास्यास्पद कुरो तपाईँलाई सुनाउँ। करिब 500 वर्षसम्म पश्चिमका दार्शनिकहरू, त्यतिखेर तिनलाई दार्शनिक नै भनिन्थ्यो, एउटै विषय चर्चा गरे, सियोको प्वालमा, सानो सियोको प्वालमा कतिवटा देवता अटाउँछन्। यो विषयमै धेरै ठूलो दर्शन बन्यो, साहित्य बन्यो, यही विषयमा वाद विवाद भए, त ठूलो म सानो विभिन्न भए, वा म ठूलो त सानो विभिन्न भए। पूर्वतिर पनि यी कुराहरू चले। सत्यको अनुभूति बिना जे पनि भनिन्छ सबै अनुमान हुन्। त्यसकारणले कहिल्यै पनि सद्गुरु त्यो व्यक्तिलाई भनियो जसको अनुभव छ, र अनुभवलाई पस्कन्छ, र जसलाई पस्कन्छ उसलाई पनि त्यही अनुभवमा लिएर जान सक्ने क्षमता राख्दछ र विधि प्रदान गर्दछ। त्यो विधि पनि प्रदान गर्न सक्ने व्यक्ति होइन भने त व्यक्तिहरू हराउँछन् शास्त्रीय सत्यमा। शास्त्रमा सत्य हुँदैन, सत्य जहिलेसुकै हृदयको गुफामा नै हुन्छ। यो चाहिँ कस्तो हो भने तपाईँलाई एकदम भोक लागेको छ, कुनै रेस्टुरेन्टमा पस्नुभयो, पाकशालामा, त्यहाँ चाहिँ लेखेको रहेछ नेपाली खाना भनेर, नेपाली खाना भनेर लेखेको छ, त्यही खानुहुन्छ कि मगाउनुहुन्छ, त्यसपछि बनाउन लगाउनुहुन्छ कि नेपाली खाना लेखेको रहेछ यही त हो नि खाने भनेर खान थाल्नुहुन्छ त्यसलाई? भने शास्त्र खान मिल्दैन, शास्त्र चाहिँ नेपाली खाना लेखे जस्तो मात्रै हो। त्यसपछि गुरुको पाकशालामा त्यो पकाउनुपर्छ, त्यसैलाई साधना भनिन्छ। सद्गुरुको पाकशालामा बल्ल त्यो परिकार पाक्छ अनि पस्किन्छ, बल्ल खान योग्य हुन्छ। साधना हो भोजन पकाउनु, शास्त्र हुन् रेस्टुरेन्टमा पढिने मेनु। मेनु बिना अर्डर पनि गर्न सकिँदैन, तर मेनु खान पनि मिल्दैन। त्यसकारणले अत्यन्तै प्रयोगात्मक बुद्धि चाहिन्छ, र प्रयोगले सत्यमा सदमा हाम फाल्नुभयो भने तपाईँलाई थाहा हुन्छ कि आजसम्म जतिले पनि जाने, भविष्यमा जतिले पनि जान्ने छन्, सबैले जानेको मैले पनि जाने हुन्छ, र पनि जान्न शेष रहन्छ सबैको अवस्थामा, किनभने त्यो रहस्य हो, महारहस्य। वास्तवमा जान्न योग्य कुरा सकिन्छ र व्यक्ति लीलामा प्रवेश गर्छ, उसलाई थाहा हुन्छ कि सारा ब्रह्माण्ड एउटा लीला, अब नाच गाउ रमाइलो गर, जान्नुपर्ने केही पनि छैन भन्ने उसलाई थाहा हुन्छ। ज्ञानको अन्तमा ज्ञान सकिन्छ, त्यही भएर वेदान्त भन्ने भनिन्छ। वेदको अन्तमा वेद पनि सकिन्छ यो बुझ्नु। त्यही भएर जापानका जैन आश्रमहरूमा एउटा भनाइ छ, व्यक्तिले सत्य पाएको दिन शास्त्र छोड्छ, नाच्न थाल्छ। जैन सन्तहरू त कहाँसम्म भन्छन् भने, यदि तिमी बाटोमा बुद्धलाई भेट्यो भने तरवारले घाँटी चाहिँ काटिदिइहाल। त्यो भनेको के हो? तिमीले बाटोमा भेट्दैनौ उसलाई, बाटोमा भेट्दैन, आफ्नो हृदयको गुफामा भेट्छौ तिमीले। उसको घाँटी चाहिँ छिनाइदिइहाल, किनभने ऊ बुद्ध होइन। एउटा हेर्ने दृष्टिकोण यो। अर्को हेर्ने दृष्टिकोण के हो भने नि, अब तिमीलाई साकार केही पनि जरुरी भएन, के जरुरी छैन। तिमी बुद्ध एउटालाई बुद्ध देख्यौ भने बाँकी रहेकोलाई तिमी अबुद्ध देखिरहेका छौ, सत्य कसरी भेट्यौ त? यदि बुद्धलाई नै देख्यौ भने त सारा ब्रह्माण्ड नै बुद्ध हो भन्ने थाहा भइहाल्छ नि त। त्यो त त्यही ढंगले भन्न सक्छौ, यदि तिमी बाटोमा शिवलाई भेट्यौ भने गर्दन छिनाइदेऊ, त्यही गरी भन्न सकिन्छ, त्यति नै हिम्मतका साथ। किनभने एउटा शिव भयो भने बाँकी रहेको अशिव हो, एउटा कृष्ण भयो भने बाँकी रहेको कंस हो। जुन दिन अनुभूति हुन्छ त्यस दिन सबै शिवमय हुन्छ जगत। यहाँ शिव बाहेक केही पनि देखिँदैन, यहाँ कृष्ण बाहेक, यहाँ बुद्ध बाहेक केही पनि देखिँदैन। त्यसकारणले एउटा बुद्ध, एउटा कृष्ण वा एउटा शिव कहिले पनि भेटिँदैन, यो असम्भव। तपाईँ अहिले सुन्दै हुनुहुन्छ